0: वीरदत्त पन्तले बताउनु भएको छ। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि चिसापानी अस्पताल बर्दघाट पठाइएको छ। बसमा 21 जना यात्रु सवार रहेकोमा अन्य यात्रु सकुशल रहेको प्रहरी नायब उपरीक्षक पन्तले जानकारी गराउनु भएको छ। दुर्घटनामा घाइते भएका अधिकांश यात्रुको हात खुट्टा टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइते मध्ये केहीको अवस्था मध्यम र अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर त्रास वा राजनैतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड़ दिनुभएको छ। कानून दिवसको अवसरमा काठमाण्डुमा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान गर्नुभएको हो। उहाँले न्यायपालिकालाई आज्ञाकारी बनाउने वा राजनैतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। कायम प्रधान न्यायाधीश मल्लले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराउनुभयो। विधिको शासन विरूद्ध हुने षड्यन्त्र विरूद्ध उभिने आँट र प्रतिबद्धता सबै सरोकारवालाले देखाउनुपर्ने उहाँको भनाई छ। एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने भन्दै विधिको हत्या गरेर गरिने कार्यले अन्ततः निरंकुशता निम्त्याउने स्पष्ट पार्नुभयो। यसैबीच नेपाल बार एसोसिएशनले संवैधानिक परिषदले प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गर्नु अनपेक्षित भएको बताएको छ। बारले विज्ञप्ति निकालेर न्यायपालिकालाई कार्यपालिकाको छायामा पार्ने मनसाय राखेर परम्परा लत्याउँदै प्रधान न्यायाधीश सिफारिश गरिएको जनाएको छ। सरकारले सबै न्यायकर्मीलाई अध्यादेश र त्यसपछिका कदमले भयभीत बनाउने चाहना देखाएको पनि बारको दावी छ। प्रशासकीय अदालत, श्रम अदालत, वैदेशिक रोजगार न्यायाधिकरण लगायतमा कार्यरत सदस्यहरूलाई राजीनामा दिन भनिएको दबावले न्यायपालिकाको हुर्मत लिने काम भएको बारको विज्ञप्तिमा उल्लेख गरिएको छ।
1: नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आउँदो बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन मोहरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी र बाँकी दुवै सदनका संसदीय समितिमा पार्टीको तर्फबाट नेतृत्व गर्ने सांसदहरू रहनेछन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। प्रमुख सचेतक मोहरले सरकारले संसदलाई उपेक्षा गरेको समेत आरोप लगाउनु भएको छ।
0: अध्यादेश मार्फत 1594 नियुक्ति खारेज गरेको सरकारले अहिले ती रिक्त पदहरूमा पदपूर्ति प्रक्रिया शुरू गरेको छ। शुक्रबार विश्वविद्यालयका उपकुलपतिहरूको लागि दरखास्त आह्वान गरेको सरकारले शनिबार थप निकायका लागि विज्ञापन गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले शनिबार नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष र सदस्य तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ। शनिबार नै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि पनि विज्ञापन गरेको छ। सार्वजनिक निकायबाट राजनीतिकरण अन्त्य गर्न भन्दै अध्यादेश मार्फत पद खारेज गरिएकोले अहिले आवश्यक योग्यता खुलाएरै सरकारले यी निकायका लागि विज्ञापन गरेको छ। आवश्यक योग्यताका लागि कार्यविधि समेत जारी गरिएको छ।
1: सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका हुन्। यो संख्या अनुमति लिने वार्षिक तथ्याङ्क अनुसार अहिलेसम्मकै बढ़िरहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी गराउनु भएको छ। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1,07,40,00,000 रूपियाँ संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसअघि सगरमाथा वसन्तकालीन आरोहणका लागि विदेशी नागरिकले $11,000 रोयल्टी तिर्नुपर्ने व्यवस्था रहेकोमा सरकारले यस वर्षदेखि बढ़ाएर $15,000 पुर्याएको छ।
0: भोलि राति र पर्सी बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार आइतबार पनि लुम्बिनी प्रदेशका छिटपुट स्थानमा वर्षा हुने अनुमान लगाइएको

0: यसै बीच यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको मनसून ऋतुको जलवायु आंकलन अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने सम्भावना रहेको छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना रहेको छ।
1: विश्वका महासागरहरूको सतह दिनौ तातिँदै गएर अत्यन्त उच्च स्तरको नजिक पुगेपछि युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले गम्भीर चेतावनी दिएको छ। वैज्ञानिकहरूका अनुसार अहिलेको अवस्था सन् 2024 देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्ड भन्दा थोरै मात्र कम छ। यो तापक्रम वृद्धिले आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बनाउन सक्ने सम्भावना बलियो बनेको छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रका जलवायु प्रमुख सामन्था बर्गेसले महासागरको सतह निरन्तर तातिँदै जानुले विश्व जलवायु प्रणालीमा ठूलो परिवर्तनको संकेत दिइरहेको बताउनु भएको छ। युरोपेली संघ अन्तर्गतको कोपरनिकस जलवायु परिवर्तन सेवाले अप्रेल महिनामा विश्वभर समुद्री तापक्रम क्रमशः बढ़दै गएको र यो हालसम्म मापन गरिएको दोस्रो सबैभन्दा उच्च स्तरमा पुगेको पुष्टि गरेको छ। विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्यधिक बढ़ेको छ, जसले धेरै क्षेत्रमा जलवायु असन्तुलन सिर्जना भइरहेको छ।
0: नेपाल पत्रकार महासंघ रूपन्देहीको आयोजनामा बुटवलमा शनिबारबाट शुरू भएको मीडिया मन्थन कार्यक्रममा सहभागी वक्ताहरूले बदलिँदो संचार परिवेशसँगै आम संचार माध्यमहरू संकटमा परेको उल्लेख गर्दै मीडिया मर्जको आवश्यकता औल्याएका छन्। समूहगत छलफलमा सहभागी संचारकर्मी मीडिया उद्यमी संचार विज्ञहरूले मीडियालाई दिगो बनाउन सहकार्य र मर्जको विकल्प नरहेको धारणा राख्नु भएको हो। सीमित विज्ञापन बजार बढ़दो संचालन खर्च डिजिटल प्लेटफर्मको प्रतिस्पर्धा र दक्ष जनशक्तिको अभावका कारण धेरै संचार माध्यम कठिन अवस्थामा पुगेको बताउँदै छलफलका सहभागीहरूले सीमित स्रोत साधनमा दर्जनौ मीडिया संचालन हुँदा गुणस्तरीय सामग्री उत्पादनमा समेत असर परेको उल्लेख गर्नुभयो। मीडिया मर्जपछि आर्थिक भार घट्ने जनशक्ति तथा प्रविधिको साझा उपयोग गर्न सकिने समाचार सामग्रीको गुणस्तर सुधार हुने र प्रतिस्पर्धात्मक क्षमता बढ़ने बताउँदै उनीहरूले मर्जपछि बलियो संरचना निर्माण भई अनुसन्धानमूलक पत्रकारिता डिजिटल रूपान्तरण र पत्रकारहरूको पेशागत सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीय सरकार तथा निजी क्षेत्रले पनि सक्षम र जिम्मेवार मीडियालाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने वक्ताहरूको सुझाव थियो। तीन दिनसम्म चल्ने मीडिया मन्थन कार्यक्रमको पहिलो दिन शनिबार तीनवटा विषयमा समूहगत छलफल भएका छन्। संचारकर्मी मीडिया उद्यमी विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सम्बद्ध निकायका प्रतिनिधिहरू सहभागी शनिबारको कार्यक्रममा कसरी बचाउने स्थानीय मीडिया स्थानीय सरकार के गर्दैछन् के गर्नुपर्छ कसरी उभो लाग्छ उद्योग व्यवसाय शीर्षकमा समूहगत छलफल भएको हो। मीडिया मन्थनको अन्तिम दिन राष्ट्रिय संचार सम्मेलन आयोजना गरिएको महासंघका जिल्ला अध्यक्ष दिनेश पाण्डेले जानकारी दिनुभयो।
1: मेलमिलापकर्तालाई घर नक्सा तथा जग्गा विवाद सम्बन्धी प्राविधिक जानकारी दिने उद्देश्यले सिद्धार्थनगर नगरपालिकाको आयोजनामा एक दिने अन्तर्क्रिया कार्यक्रम भैरहवामा सम्पन्न भएको छ। कार्यक्रममा नगरपालिकाका भवन तथा नक्सा शाखाका वरिष्ठ इन्जिनियर नवीन डुम्रेले भवन निर्माण गर्दा आवश्यक मापदण्ड स्थानीय सरकार संचालन ऐन 2074 प्रदान गरेका जिम्मेवारी लगायत विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक उमा अधिकारीले आगामी दिनमा नापी तथा मेल मालपोतसँग पनि समन्वय गरेर अन्तर्क्रिया गरिने बताउनु भएको छ। त्यस्तै नगरपालिकाको प्रशासन महाशाखाका प्रमुख तथा सूचना अधिकारी देवप्रसाद गेवालीले नक्सा बनाउनु र पास गर्नु फरक विषय भएको बताउनु भएको छ। उहाँले मेलमिलापकर्ताको वास्तविकता केलाउनु पर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा मेलमिलापकर्ता राजेन्द्र खड्का देवी नेउपाने लगायतले बोल्नु भएको थियो।
0: बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता 2083 हिजोबाट शुरू भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ट्रिनिटी क्लब वालिङ विजय भएको छ। ट्रिनिटीले पद्मा स्पोर्ट्स क्लब ओखलढुङ्गालाई 1-0 गोलले पराजित गरेको हो। सिद्धेश्वर खेल मैदानमा भएको खेलमा वालिङले पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो। खेल शुरू भएको 6 मिनटमा 7 नम्बर जर्सीकी भूमिका बुढाथुकीले सो गोल गरेकी थिइन्। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको 20 मिनटमा पद्मा क्लबले पेनाल्टी प्राप्त गरेकोमा जर्सी नम्बर 18 की पोषणी बोहराले गोल गर्न असफल हुनुभयो। खेलमा पद्मा क्लबले पोस्ट आक्रमण निकै गरेको भए पनि ट्रिनिटी क्लबकी गोलकिपर सावित्री किसानले बताउ गरे गर्न सफल हुनुभयो। खेलमा ट्रिनिटीकी गोलरक्षक सावित्री किसान प्लेयर अफ द म्याच हुँदै नगद 5,000 प्राप्त गर्नुभयो। हिजो आयोजक 2075 युवा क्लब बुटोल र अभिषेक चर्च नवलपुरका बीच हुने सचिव दीपक गुरुङले बताउनु भएको छ। 2075 युवा परिवारको आयोजना भएको प्रतियोगिताको उद्घाटन बुटोल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले एक समारोहका बीच गर्नुभएको थियो। प्रतियोगिताको पुरस्कार राशिमा यस वर्ष वृद्धि गरिएको छ। प्रतियोगिताको विजेताले 2,50,000 रूपियाँ प्राप्त र दोस्रो टोलीले 1,25,000 रूपियाँ प्राप्त गर्नेछ। जेठ 2 गतेसम्म चल्ने प्रतियोगितामा 8 टोली सहभागी रहेका छन्।
1: यसमा आज आयोजक 2075 युवा क्लब बुटवल र अभिषेक चर्च नवलपुरका बीच हुने खेल भन्नेकोमा अन्यथा भएकोमा सच्याएका छौं। आईसीसी विश्वकप लीग 2 अन्तर्गत अमेरिका र स्कटल्याण्ड विरूद्ध हुने सिरिजका लागि नेपालको टोली घोषणा भएको छ। रोहित पौडेलको कप्तानीमा टोली घोषणा भएको हो। टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, ईशान पाण्डे, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमार र करण केसी रहनु भएको छ। टोलीमा ईशान पाण्डेले पहिलो पटक स्थान पाउँदा बसिर अहमदले स्थान गुमाउनु भएको छ। यही खबरसँगै हामी हाल खबरको अन्त्यमा आइपुगेका छौं। हाल खबर सक्नु अघि मुख्य मुख्य खबर शीर्षक पुनः एकपटक।
0: राष्ट्रपतिको प्रशिक्षणमा सांसदको सहभागिता कम भएकोमा संसदीय दलका उपनेता पराजुले असन्तुष्ट। पार्टीको वाचा पत्रलाई न्याय गर्ने गरी बजेट आउने अर्थमन्त्री वाग्लेको भनाई।
1: न्यायपालिका कुनै पनि प्रकारको प्रभावबाट मुक्त हुनुपर्नेमा कायम मुकायम प्रधान न्यायाधीश मल्लको जोड। प्रधान न्यायाधीश सिफारिशमा अनपेक्षित भएको बारे एसोसिएशनको टिप्पणी।
0: एमाले गठन गर्यो 21 सदस्यीय संसदीय बोर्ड। रिक्त सार्वजनिक निकायहरूमा पदपूर्ति प्रक्रिया शुरू। कार्यविधि बनाएर विज्ञापन।
1: सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैले लिए अनुमति। सोमबार राति र मंगलबार बिहान मुलुकका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना।
0: बुटवलमा 3 दिने मीडिया मन्थन तथा राष्ट्रिय संचार सम्मेलन शुरू। मीडिया मर्चको विकल्प नभएकोमा सहभागीहरूको जोड़।
1: अत्यधिक तात्दै समुद्र। अर्को वर्ष अहिलेसम्मकै तातो वर्षको रेकर्ड तोड़िने चेतावनी। सिद्धार्थनगरका मेलमिलापकर्तालाई जग्गा विवाद सम्बन्धी अभिमुखीकरण।
0: नवलपरासीमा यात्रु बस दुर्घटना, 16 जना घाइते।
1: अमेरिका र स्कटल्याण्ड विरूद्ध हुने सिरिजका लागि नेपाल टोलीको घोषणा। र बुसवलमा महिला फुटबल शुरू। डिफेन्डिङ च्याम्पियन ट्रिनिड क्लब विजयी। हवस् त, यिनै खबर शीर्षकसँगै बिहान 5:40 हाल खबर सकियो। सूचना, सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चौनको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 27 गते आइतबार, मे 10 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गडेउला मल, अस्वाभाविक महँगी विरूद्ध भोलिदेखि विशेष अभियान, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति।
1: देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार, युक्रेनमा बन्दी बनाइएका 9 नेपाली रिहाईको पहल, राष्ट्रिय सरकारमा दलहरू नीतिगत बहस गर्दै।
0: बजेट सम्बन्धी सुझाव, अब सिधै प्रधानमन्त्रीलाई, बाँकेको बगरमा लोभ लाग्दो तरबुजा खेती, सिजन बाहेकको समयमा पनि 300 मेगावाट भन्दा बढ़ी बिजुली भारत निर्यात।
1: लेबनानमा इजरायली आक्रमणबाट एकै दिन 39 जनाको मृत्यु, नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा 50 जिहादी विरूद्ध विद्रोही मारिएको दावी, युक्रेन विरूद्ध रूसले न्यायको लड़ाई लड़िरहेको पुटिनको दावी।
0: र आईसीसी विश्वकप लीग दुईमा नेपाल एक उत्कृष्ट लय, लगातार तेस्रो खेलमा पनि जीत, बागमती गोल्ड कपको उपाधि चितलाङ फुटबल क्लबलाई, जुम्लामा सम्पन्न राष्ट्रपति रनिङ सिल्डमा हिमा गाउँपालिका प्रथम।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, अस्वाभाविक महँगीको विरूद्धमा भोलिदेखि सरकारले चाल्न थालेको विशेष कदमको प्रसंग।
1: सरकारले आगामी सोमबार अर्थात भोलिदेखि देशभर मूल्य पारदर्शी सप्ताह अभियान सञ्चालन गर्ने भएको छ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न यो अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार, आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्य वृद्धिको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यो अभियान सञ्चालन गर्न लागि हो। जेठ 3 अभियान सञ्चालन गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय र पत्राचार अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसलाई कार्यान्वयन गर्न देशभरका सम्बन्धित सबै निकायलाई निर्देशन दिइरहेको पनि दाहालले जानकारी दिनुभयो। अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई पत्राचार गरिएको छ। दाहालका अनुसार सरकार भएका निकाय, नागरिक समाज र संचारकर्मीलाई पनि यस अभियानमा सहयोग गर्न र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत अनुरोध गरिएको बताउनुभयो। प्रधानमन्त्री कार्यालयका अनुसार प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गरी सोको नियमन अनुगमन गर्ने भएका छन्। त्यसै गरी जिल्ला प्रशासन कार्यालयलाई जिल्ला तहमा बजार अनुगमन समितिलाई सक्रिय बनाउँदै मूल्य पारदर्शिताका लागि व्यापक पत्राचार गर्ने र नियमन सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ। केन्द्रीय र प्रदेश बजार अनुगमन समितिले बजारको मूल्याङ्कन गर्ने, अनुगमन टोली खटाउने र नियम पालना नगर्नेमाथि कड़ा कानूनी कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने समेत जनाइएको छ। बजारमा वस्तु तथा सेवाको मूल्य एकरूपता नहुने र उपभोक्ताले वास्तविक मूल्य थाहा नपाउँदा ठगिने क्रम बढ़ेको विषयमा गुनासो बढ़ेपछि सरकारले अभियान सञ्चालन गर्न लागेको हो। बजारमा उपलब्ध वस्तु तथा सेवाको मूल्यमा स्पष्टता, पारदर्शिताका लागि व्यापारी र सेवाग्राहीलाई जवाबदेही बनाउन यो अभियान सञ्चालन गर्न लागेको समेत बताइएको छ। यसैबीच सरकारले राष्ट्रिय नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका नियुक्ति तथा दरखास्त आह्वान समेत गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान समेत गरिएको हो।
0: भक्तपुर एफएमका संचालकमाथि यही वैशाख 25 गते संगीत रोयल्टी संकलन समाजका नाममा फौजदारी अभियोग लगाई गरिएको धरपकड़को घटनाप्रति सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफ नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले भत्सना गर्दै यस प्रकारका गतिविधि नदोहोर्याउन माग गरेका छन्। एफएम रेडियोका छाता संगठनहरू तथा विज्ञसहित एफएम संचालकहरूको हिजो ललितपुरमा भएको आकस्मिक संयुक्त भेलाले जिल्ला अदालत भक्तपुर सरकारले प्रतिवादीलाई साधारण तारिखमा रिहा गरेकोमा एफएम रेडियो संचालकहरूको तर्फबाट न्यायालयप्रति आभार व्यक्त गरिएको छ। भेलाले स्रष्टा राष्ट्रका गहनाका रूपमा सर्जकका सृजनाको प्रवर्धन र संरक्षणमा एफएम रेडियोको भूमिका ऐतिहासिक र उच्च रहेको निष्कर्ष निकाल्दै स्रष्टाको सम्मान र स्वामित्व शुल्कप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। ऐन कानूनको गलत व्याख्या गरी व्यापारिक एजेन्ट परिचालन गरी रेडियोकर्मी र संचालकहरूलाई अपराधी करार गर्दै फौजदारी मुद्दा लगाउने धरपकड गर्ने कार्य निन्दनीय रहेकोमा जोड़ दिँदै भेलाले यस्तो असामाजिक कार्य तत्काल बन्द गर्न माग गरेको छ। विद्यमान प्रतिलिपि अधिकार ऐन 2059 र नियमावली 2061को पूर्ण पालना गर्न तयार रहेको तर ऐनको दफा 27 को दुरूपयोग गरी दफा 25 को देवानी विषयलाई फौजदारी बनाएर त्रसित पार्ने षड्यन्त्र तत्काल बन्द गर्न पनि माग गरिएको छ। दर्तावाल एक संस्थालाई संगीत रोयल्टी पारिश्रमिक बुझाए पनि सदस्य नभएका सयौं स्रष्टाले भोलिका दिनमा छुट्टा छुट्टै दावी गर्ने कानूनी छिद्र कायमै रहन सक्नेमा आशंका व्यक्त गर्दै वर्षौंदेखि राज्यको उपस्थितिमा एकद्वार पारदर्शी र न्यायोचित संगीत रोयल्टी संकलन तथा वितरण प्रणालीको माग गर्दै आएको स्मरण गराइएको छ। भेलापछि सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालका अध्यक्ष अर्जुन गिरी रेडियो ब्रोडकास्टर्स फोरम आरबीएफ नेपालका अध्यक्ष आरके श्रेष्ठ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानका अध्यक्ष कुमार भट्टराईद्वारा संयुक्त रूपमा जारी विज्ञप्तीमा भनिएको छ, राज्य मौन बस्ने र निजी स्तरको संस्थाले आफू अनुकूल मनोमानी गर्ने यो अवस्थाको तत्काल अन्त्य हुनुपर्छ। रेडियोहरूको खस्कदो आर्थिक अवस्था र दिगोपनाको चुनौतीलाई मध्यनजर गरी विगतमा तोकिएका संगीत रोयल्टीका आधार दरको वैज्ञानिक पुनरावलोकन गर्न जरूरी रहेको पनि एफएम रेडियोहरूको तर्फबाट माग गरिएको छ। स्रष्टाको पारिश्रमिक बापत संकलित रकमको अधिकांश भाग संगीत रोयल्टी संकलनको नाममा निजी संस्थाले खर्च गर्ने तर सीमित सर्जकले नगन्य मात्रामा संगीत रोयल्टी पारिश्रमिक प्राप्त गर्ने विद्यमान अवस्थालाई परिमार्जन गर्दै 75% रकम सिधै स्रष्टामा पुग्ने व्यवस्थाको सुनिश्चित गर्न पनि माग गरिएको छ।
1: सरकारले आगामी आर्थिक वर्षका लागि ल्याइने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल संचालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल संचालनमा ल्याएको हो। यसैबीच आगामी नीति तथा कार्यक्रम र बजेटका लागि संचालनमा ल्याइएको सुझाव संकलन पोर्टलमा पहिलो दिन 2000 भन्दा बढ़ी सुझाव संकलन भएको छ। यसमध्ये बजेटसँग सम्बन्धित 680 र नीतिगत 929 सुझावहरू रहेका छन्। पहिलो दिन शनिबार बेलुकी 9:15 अन्तर सरकारी समन्वयमा 379 अर्थ उद्योग वाणिज्यमा 336 सार्वजनिक वित्त व्यवस्थापनमा 44 पूर्वाधार विकासमा 362 शिक्षा स्वास्थ्य र विज्ञानमा 349 र वन वातावरण एवं वातावरणमा 122 सुझाव संकलन भएका छन्। त्यस्तै भूमि प्रशासनमा 35 सामाजिक सुरक्षामा 40 नागरिक सेवामा 74 सुशासनमा 54 कानून तथा न्यायमा 39 कर्मचारी प्रशासनमा 91 र अन्यमा 80 सुझावहरू संकलन भएको देखिएको छ।
0: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा हिजो काठमाण्डुमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो।
3: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्छु। अन्यायको लडाई लडे कानून व्यवसाय हुँदादेखि लडाई अझ बाँकी नै छ। सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएशन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
0: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने 7 दशकको पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरिएको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएका मल्ल र उहाँ पछिका न्यायाधीश अरू कुमार रेग्मी र हरिप्रसाद फुँयाललाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिश गरिएको थियो। त्यसको 2 दिनपछि हिजो भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा र सहारा हुनुपर्नेमा जोड़ दिनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा एमाले भित्रको विवाद र समाधानका लागि शीर्ष नेतृत्वले चाल्नुपर्ने कदम,
4: यो हारको समग्र पक्षको समीक्षा गरेर उपयुक्त निष्कर्ष नेकपा एमाले निकाल्छ र त्यो केन्द्रीय कमिटिबाट निकाल्छ, अन्य कुराहरू व्यक्तिगत कुरा हुन् जाँच चलिब।
0: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गडेउला मल, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति, देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: यसरी
6: चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
1: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
1: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्। वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाड़ी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा निजी लगानीमा उतार चढ़ाव, दबावमा सार्वजनिक ऋण र राजस्व शीर्षकमा अज्ञे बन्जारेले खबर लेख्नु भएको छ। 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार चार वर्षमाका रूपमा देखिएको 2083-84 को नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण तयार गर्ने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गत वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आएर सरकार दैनिक कार्य संचालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यता रहेको छ। त्यस्तै देउबा दम्पति विरूद्ध रेट नोटिस जारीको अनुरोध गर्दै फेरि पत्रचार शीर्षकमा गौरव पोखरेलले खबर लेख्नु भएको छ। झैंज विद्रोहका क्रममा निवासमै जलेको अवस्थामा भेटिएका विदेशी नोट लगायतका विषयमा अनुसन्धान भइरहेको उल्लेख गर्दै थप कागजात सहित इन्टरपोललाई नेपाल प्रहरीले पत्र लेखेको छ। त्यस्तै भित्री पृष्ठमा सीमित जहाज धेरै गन्तव्य कर्णालीका यात्रुलाई शास्ति शीर्षकमा खबर छ। गत 25 चैत्रमा कड़ा मधुमेहका कारण स्वास्थ्य समस्यामा बल्झिएपछि हुम्लाको हिमा 6 71 वर्षीय कल बहादुर अधिकारीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत शिक्षण अस्पताल भर्ना गरियो। त्यहाँ मधुमेह नियन्त्रण भएन। त्यस पछाडि उहाँलाई सर्जरीका लागि नेपालगंज रिफर गरियो। जुम्लाबाट छिट्टै अस्पताल पुर्याउन बिरामीका आफन्तले दिनभर जहाज कुरे तर जहाज भेटिएन। त्यस्तै पोखरामा यातायात व्यवसायको 7 राष्ट्रिय महाधिवेशन लगानी सुरक्षित गर्दै सार्वजनिक यातायात सुधार गर्ने एजेण्डा शीर्षकमा खबर प्रकाशित छ भने रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गरेउला मल शीर्षकमा माधव अर्यालले पाल्पाबाट खबर लेख्नु भएको छ। रामपुर नगरपालिका चार देवीस्थानका दिलु मगरले 6 वर्षदेखि गरेउलाबाट तयार भर्मी कम्पोस्ट मल प्रयोग गर्दै आउनु भएको छ। शुरूमा बिरूवा उत्पादनका लागि गरेउला मल प्रयोग गर्नुभएका उहाँले पछिल्ला वर्ष भने तरकारी उत्पादनका लागि प्रयोग गर्दै आउनु भएको छ।
9: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा अफ सिजनमै 300 मेगावाट भन्दा बढ़ी विद्युत भारत निर्यात भएको बारेमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। अहिले नेपालमा विद्युतको आन्तरिक उत्पादन दैनिक 43,267 मेगावाट आवर छ, तर खपत भने दैनिक 38,273 मेगावाट आवर छ। बढ़ी भएको विद्युत भारत निर्यात भइरहेको छ। पछिल्लो समय पटक पटक भइरहेको वर्षातले उत्पादन बढ़ने र माग घट्ने भएपछि अफ सिजनमै भारतमा बिजुली निर्यात शुरू भएको हो। अर्को खबर, गण्डकीमा बढ़ाइयो सार्वजनिक यातायातको भाड़ा शीर्षकमा कास्कीबाट रोहित राज पराजुलीले लेख्नु भएको छ भने दूरसंचार प्राधिकरण अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान भएको खबर छ। सुरक्षा मुद्रणमा कार्यकारी निर्देशकको पदपूर्ति प्रक्रिया पनि शुरू गरिएको उल्लेख गरिएको छ। मकवानपुरमा 28,000 भन्दा बढ़ी भूमिहीन र अव्यवस्थित बसोबासी शीर्षकमा पोस्ट राज अधिकारीले मकवानपुरबाट लेख्नु भएको छ। हालसम्म 960 जनाले पाए जग्गाधनी प्रमाण पूर्जा शीर्षकमा अर्को खबर पनि लेखिएको छ। वन मन्त्रालय गाब्ने निर्णय विरूद्ध असन्तुष्टि शीर्षकमा मकवानपुरबाट लेखिएको खबर पनि छापिएको छ। अनि नयाँ पत्रिका दैनिकमै छापिएको अर्को खबर छ, के हुन्छ र खारेज गरिएका कर्मचारी ट्रेड युनियनहरूको सम्पत्ति शीर्षकमा सुभाष भट्टले यो खबर लेख्नु भएको हो। निजामती सेवा ऐनका व्यवस्थामा टेकेर स्थापित ट्रेड युनियनहरू सरकारले अध्यादेश मार्फत खारेज गरिदिएसँगै उनीहरूको नाममा रहेको अचल सम्पत्ति जग्गाको भोगाधिकार राज्य आफ्नो मातहत ल्याउन सक्ने भएको छ। ट्रेड युनियनहरूको कानूनी अस्तित्व सकिएपछि तिनका नाममा रहेको जग्गाको भोगाधिकार स्वतः खोसिने गरी खोसिने सरकारी अधिकारीहरू बताउँछन्। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले अलग्गै निर्णय लिनुपर्नेछ। सरकारी जग्गामा पुराना ठूला दल निकट निजामती कर्मचारी ट्रेड युनियनका आलिशान महलहरू छन्। भोगाधिकार पाएर महल ठड्याइएका जग्गा राज्यकै हुनेछ। जग्गा बाहेकका चल अचल सम्पत्तिबारे स्पष्ट कानून नरहेकाले सरकारले निर्णय गर्नुपर्नेछ। युक्रेनमा युद्धबन्दी बनाइएका 9 नेपाली रिहाईको पहल शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको खबर पनि छ। सरकारले नेपालको कानून विपरीत रूसी सेनामा भर्ती भएका र त्यसक्रममा युक्रेनी सेनाले युद्धबन्दी बनाएका नागरिकको रिहाईका लागि कूटनीतिक प्रयास थालेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले युक्रेनी समकक्षी एन्ड्री सिबिहाससँग टेलिफोन वार्तामा नेपाली युद्धबन्दी रिहाईको आग्रह गरेको एक सातापछि नेपालले युक्रेनलाई कूटनीतिक नोट पठाएको हो। खनाल र सिबिहा बीच 17 वैशाखमा टेलिफोनमा कुराकानी भएको थियो। युक्रेन छाड्न नेपालीलाई एडभाइजरी जारी गरिएको खबरमा पनि उल्लेख गरिएको छ। एकै सञ्जाल एकै लक्ष्य काठमाडौँका युवामा लागू औषधको डरलाग्दो व्यापार शीर्षकमा टेकराज थामीले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। गोर्खा पत्र दैनिकको भित्री पन्नामा छापिएको खबर छ मूल्य मापदण्ड निर्धारण गर्न ढिलाइ शीर्षकमा। पछिल्लो समयमा पश्चिम एसिया युद्धका कारण इन्धनको मूल्य लगातार बढ़ेसँगै यसको असर नेपाली उपभोक्ताको भान्सासम्म पनि पुगेको छ। करिब दुई महिना यता इन्धनको भाव पाँच पटकसम्म बढ़ेपछि यातायात र ढुवानीको भाडा वृद्धिको प्रभाव आम नेपाली उपभोक्ताको भान्सासम्मै पुग्न थालेको छ। आर्थिक कारोबार दैनिकमा गौरवको भेरी बबई आयोजना दुई वर्षमा सक्न नयाँ कार्ययोजना बन्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छ। राष्ट्रिय गौरवको भेरी बबई बहुद्देश्यीय आयोजना अबको दुई वर्षभित्र सम्पन्न गर्न सरकारले कार्ययोजना बनाउन थालेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको कार्यकारी आदेश अनुसार सरकारी अधिकारीहरू नयाँ कार्ययोजना बनाउन जुटेका हुन्। दुई वर्षमा आयोजना सम्पन्न गर्ने गरी नयाँ कार्ययोजनाको तयारी थालिएको जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बरालले जानकारी दिनुभयो। सगरमाथा आरोहणका लागि हालसम्मकै बढ़ी अनुमति शीर्षकमा अर्को खबर छ। नेपालको पर्वतीय पर्यटन क्षेत्रमा यस वर्षको वसन्तकालीन हिमाल आरोहण सीजन ऐतिहासिक बनेको उल्लेख गरिएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीहरूको संख्याले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो। पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार यस सीजनमा सगरमाथा सहित 30 विभिन्न हिमाल आरोहणका लागि कुल 1,134 जनाले अनुमति लिएका छन्। ती आरोही 135 विभिन्न टोली मार्फत हिमाल चढ़न जाने तयारीमा रहेको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। लेबनानमा इजरायलले गरेको तीव्र हवाई आक्रमणका कारण एकै दिन 39 जनाको मृत्यु भएको हो त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायली रक्षा बलले हिजबुल्लालाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनान सरकार बीच युद्धविराम सम्झौताको घोषणा गरेपछि पनि इजरायली सेना र हिजबुल्ला बीच लगातार आक्रमणका घटना भइरहेको प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा कम्तीमा 50 जिहादी विद्रोहीको मृत्यु भएको छ। सन् 2009 बोको हराम र यसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसँग द्वन्द जारी छ। झडपमा कम्तीमा 50 मारिएको र ठूलो परिमाणमा हात हतियार र गोला बारूद बरामद गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्। र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को को रेड स्क्वायरमा आयोजित भिक्टी डे सम्बोधनका क्रममा उत्तर एटलान्टिक सन्धि संगठन नाटोको निन्दा गर्नुभएको छ। दोस्रो विश्वयुद्धमा जारी जर्मनीमाथि सोभियत युनियनले हासिल गरेको विजयको सम्झनामा प्रत्येक वर्ष भिक्टो परेड गर्ने गरिन्छ। सोही क्रममा पुटिनले रूसले युक्रेन विरूद्ध रूसले न्यायको लड़ाई लड़िरहेको दावी समेत गर्नुभएको हो। युक्रेनले नाटोको सम्पूर्ण ब्लकबाट हतियार र समर्थन पाइरहेको समेत उहाँले दावी गर्नुभएको छ। युक्रेनसँग 3 दिनका लागि युद्धविराम गर्ने सहमति भएको थियो। सो सहमति अनुसार युद्धविराम भोलि सकिँदैछ।
9: साझा खबरमा अब खेल खबर। नेपाल एले आईसीसी क्रिकेट विश्वकप लीग दुई खेल्न आएको स्कटल्याण्ड र अमेरिका विरूद्ध उत्कृष्ट प्रदर्शन जारी राखेको छ। श्रृंखलामा नेपाल लगातार दोस्रो खेलमा जित निकाल्न सफल भयो। लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा हिजो नेपाल एले स्कटल्याण्डमाथि डकवर्थ लुइस मेथड पद्धति अनुसार 9 जित निकालेको हो। नेपालको जीतमा सन्दीप जोरा र ईशान पाण्डेले अर्धशतक बनाउनुभयो। प्रधानमन्त्री कप र नेपाल ए टीमबाट शानदार प्रदर्शन गरेका ईशान पाण्डे नेपाल क्रिकेट संघ क्यानले नेपाली टीममा समावेश गरेको छ। देब्रीहाते ब्याटर ईशानलाई क्यानले मंगलबारबाट शुरू हुने अमेरिका र स्कटल्याण्ड विरूद्धको श्रृंखलामा ईशानलाई समेटेको हो। रोहित कुमार पौडेल कप्तानीमा रहेको टीममा ईशान सहित 15 खेलाड़ी अटाएका छन्। हिजो टीमको घोषणा गरिएको छ। मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न 8 संस्करणको राष्ट्रिय बागमती गोल्ड कप फुटबल प्रतियोगिताले नयाँ विजेता पाएको छ। उपाधि काठमाण्डुको चितलाङ एफसीले जितेको छ। मकवानपुरको बागमती गाउँपालिका 8 स्थित शहीद स्मृति रंगशाला झुरझुरे खेल मैदानमा भएको फाइनल खेलमा सर्लाहीको बागमती युथ क्लबलाई 4-0 पराजित गर्दै चितलाङले पहिलो सहभागितामै ऐतिहासिक सफलता प्राप्त गरेको हो। र समुद्री सतहदेखि 29 उचाइमा रहेको हिमा गाउँपालिका 2 ओदी गाउँको खेल मैदानमा आयोजित 16 जिल्ला स्तरीय राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको छ। 16 राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा हिमा गाउँपालिकाले 25 स्वर्ण पदक जित्दै जिल्लाकै प्रथम भएको हो। जिल्लाका 8 स्थानीय तहमध्ये गोटीचौर गाउँपालिका बाहेक 7 स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए।
1: चुनाव पछिको एमाले भित्रको विवाद र समाधानका लागि चालिएका कदम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब एमाले भित्रको विवाद र नेतृत्वको भूमिका। प्रतिनिधि सभाको निर्वाचनपछि नेकपा एमाले सोचे जति जीत हासिल गर्न सकेन भने त्यसबीचमा नेतृत्वले मुद्दा मामिलाको सामना गर्न पर्यो। यही बीचमा एमालेमा नेतृत्व परिवर्तनको बहस पनि चलिरहेको छ। एमाले विवाद र समाधानका लागि नेतृत्वको भूमिकाका बारेमा हामीले नेता गणेश सिंह ठगुन्नासँग कुराकानी गरेका छौं।
4: केही आन्तरिक कुराहरूलाई कसरी एकताबद्ध भएर अगाडि बढ़ने भन्ने कुरामा पार्टीको नेतृत्वले आवश्यक निर्देशन गर्नेछ र त्यसमा सबै एकताबद्ध भएर अगाडि बढ्नेछौं भन्ने कुराको एउटा अण्डरस्ट्याण्डिङ भएर त्यो छलफल टुङ्गिसकेका छ।
12: तर बाहिर त अध्यक्ष ओलीको सारथीको रूपमा भएकै नेताहरू चाहिँ अब नेतृत्वबाट हटाउनुपर्छ भनेर लागेको भन्ने कुराहरू आउँछन्, त्यसमा सत्यता छैन त्यसो भए?
4: व्यक्ति व्यक्तिका मनमा के छ अथवा कसले के बोलिया छ भन्ने कुरा आफ्नो आफ्नो दृष्टिकोणहरूले, तर ठूलो पार्टीमा पार्टीका साथीहरूको धारणा भनेको अब यो पछिल्लो परिस्थितिलाई केन्द्रीय कमिटिको बैठकमा गहन छलफल गरेर आग्रह पूर्वाग्रह भन्दा माथि उठेर राम्रा असल कामहरू जुन गरेका थियौं जनतामा हामीले किन पुर्याउन सकेनौं र हामीबाट के कमी कमजोरी भए, जसले गर्दाखेरि यत्रो इतिहास भएको पार्टी, जसले निरंकुशताका विरूद्ध स्वयं मान्छेहरूको बलिदान रगत बगाएर चाहिँ यो देशमा लोकतन्त्र स्थापना गर्यो, गणतन्त्र स्थापना गर्यो, समर्थन घट्नुको कारण, घट्नु त अब स्वाभाविक तर अलिक बेसी नै घट्नुको कारण
12: किन एमाले किन यो ठाउँमा आइपुगेको छ तपाईहरूलाई के लाग्छ नेताको रूपमा अथवा कार्यकर्ताको रूपमा?
4: त्यसको कारणको बारेमा त केन्द्रीय कमिटीमा गहन छलफल हुन्छ र पार्टीले के गर्छ भन्ने कुरा कसैले व्यक्तिले भन्न सक्दैन, किनकि यो त सिङ्गो पार्टीका केन्द्रीय कमिटीका सदस्यहरू आएर एउटा समीक्षाको निचोड निकालेपछि निचोडबाट जे निष्कर्ष निस्कन्छ त्यसमा कार्यान्वयन त्यही ढंगले जान्छ। कुन व्यक्तिले कसलाई हटाउन खोजे कि कसलाई राख्न खोजेको भन्ने कुराको कुनै अर्थ छैन। पार्टी औपचारिक रूपमा त्यस्तो एजेन्डामा प्रवेश पनि गरेका छैन। एकताबद्ध ढंगले र नयाँ ढंगले पार्टीलाई अगाडि बढ़ाउने कुरालाई नै छलफलको विषय बनाउँछ।
12: यदि नेतृत्व परिवर्तनको विषयमा जानु पर्यो भने पनि त्यो सहमतिमै एकतामै होला त?
4: अब अहिले एकताको बाहेक त विकल्पै छैन, टुक्रा भएर त अर्थ छैन। जे निर्णय हुन्छ सहमतिमा एकताबद्धमा हुने कुरा हो, तर त्यो नेतृत्व परिवर्तन गर्ने नगर्ने अथवा चाहिँ कसलाई के कसलाई गर्ने परिवर्तन भन्ने कुराको पनि त अहिले त छलफल नभइकन अगाडि नै यो भन्न सकिने अवस्था पनि।
12: तर विशेष महाधिवेशन त हालसालैका दिनमा सकियो क्यारे, त्यसबाट अब अध्यक्षमा ओली नै निरन्तर भएर आउनुभयो, अब त्यस्तो पनि ठाउँ छ कतै? हामी
4: केन्द्रीय कमिटिमा समीक्षा भएर केन्द्रीय कमिटिले सर्वसम्म निर्णय गर्छ, त्यो निर्णयमा अब जे समीक्षा भएर निर्णय हुन्छ त्यही लागू हुन्छ, यसकारण अहिले नै यस्तै हुन्छ भन्न सकिन्छ।
12: अनि एमाले अहिले चुनावमा यो खालको हार बेहोर्नुको कारक अथवा मुख्य कारक नै नेतृत्व हो अथवा अरू कुनै त्यस्तो तत्वले काम गरेको कारणले पनि एमालेलाई झट्का लागेको?
4: धेरै कुराहरू छन्, त्यो हुनाले हामी समीक्षा गरिरहेछौँ। त्यो एउटा पोइन्टले मात्रै यत्रो चुनाव हारिँदैन, एउटा व्यक्तिले मात्रै पनि यत्रो चुनाव हारिँदैन, सबै अब कमजोरी भएपछि त्यसका अवजसका भागीदार त हामी सबै हुनैपर्छ, नेतृत्व अलिक बढ़ी हुनुपर्छ, त्यो स्वाभाविक हो। तर चाहिँ कुनै एउटा कारणले यत्रो ठूलो झट्का लागेको छैन, समग्र परिस्थितिको हामीले आकलन गर्न सक्यौं भने मात्रै हामी सही ढंगले अगाडि बढ्छौं। आग्रह पूर्वाग्रहमा लागेर कसैलाई तलमाथि पार्नको लागि समीक्षा गरेर निष्कर्ष निकाल्यो भने पार्टी झन कमजोर हुन्छ, यसकारणले यो हारको समग्र पक्षको समीक्षा गरेर उपयुक्त निष्कर्ष नेकपा एमाले निकाल्छ र त्यो केन्द्रीय कमिटीबाट निकाल्छ, अन्य कुराहरू व्यक्तिगत कुरा हुन्छ। जहाँ जे चले पनि
12: एमाले नेता गणेश सिंह ठगुन्नासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: पाल्पामा रासायनिकको विकल्पमा किसानले उत्पादन गरे गढेउला मल, अस्वाभाविक महँगी विरूद्ध भोलिदेखि विशेष अभियान, सीमित जहाजका कारण कर्णालीका यात्रुलाई शास्ति,
12: देउबा दम्पति विरूद्ध रेड कर्नर नोटिसको अनुरोध गर्दै फेरि पत्राचार, युक्रेनमा बन्दी बनाइएका नौ नेपाली रिहाईको पहल राष्ट्रिय सरोकारमा दलहरू नीतिगत बहस गर्दै रोयल्टी संकलनका नाउँमा रेडियो कर्मीमाथिको धरपकड रोक्न माग
1: बजेट सम्बन्धी सुझाव अब सिधै प्रधानमन्त्रीलाई बाँकीको बगरमा लोभलाग्दो तरबुजा खेती सिजन बाहेकको समयमा पनि 300 मेगावाट भन्दा बढ़ी बिजुली भारत निर्यात
12: लेबनानमा इजरायली आक्रमणबाट एकै दिन 39 जनाको मृत्यु नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएका झडपमा 50 जिहादी विद्रोहीको मारिएको दावी
1: र आईसीसी विश्वकप लीग दुईमा नेपाल एक उत्कृष्ट लय लगातार तेस्रो खेलमा पनि जीत बागमती गोल्डकपको उपाधि चितलाङ फुटबल क्लबलाई जुम्लामा सम्पन्न राष्ट्रपति रनिङ सिनमा हिमा गाउँपालिका प्रथम
12: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको खुत्रकै शीर्षकको कार्टुन लिएका छौं व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा भइरहेका नेपालका राजनैतिक र संवैधानिक विभिन्न गतिविधिहरूतर्फ केही दिन अगाडि मात्रै संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीशमा एकजना व्यक्तिको सिफारिश गर्यो र उक्त सिफारिशको क्रममा उपसभामुखले च्याट जीपीटीलाई कसलाई छान्दा ठिक हुन्छ अथवा को व्यक्ति उपयुक्त हुन्छ भन्ने विषय राखेर रा, त्यो स्क्रीनशट सार्वजनिक गरेको खबर पनि विभिन्न चर्चा भइरहेको थियो र पछिल्लो समय सरकारको नेतृत्व गर्नुभएका सुशीला कार्कीले अब आफूलाई आमा नभन्न भनेर आग्रह गरेका खबरहरू पनि भाइरल भइराखेका छन् यहाँ पूर्व प्रधान न्यायाधीश तथा पूर्व प्रधानमन्त्री समेत रहनुभएका कार्की जस्ता देखिने व्यक्ति टेलिफोनमा कसैसँग कुराकानी गर्दै हुनुहुन्छ माथि चाहिँ यस्तो लेखिएको छ अब कसलाई आमा भन्ने रे त्यही च्याट जीपीटीलाई सोधे भइगयो नि प्रधान न्यायाधीश त उसैलाई सोधेर भएको थियो त
1: हौस् प्राविधिक साथी रवि दितालाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भनौं तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौ। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-7119 र 98-672-96-018।
2: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाऊ।
3: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
2: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
3: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
2: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
3: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
2: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
3: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
3: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
4: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
5: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
7: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
7: मोबाइल 98-026-3111
5: र 98-026-21-354।
8: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ?
11: लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
14: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
13: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
14: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
12: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: सूचना सूचना सूचना, निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
17: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
16: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
17: मिति 2083 वैशाख 25 गतिदेखि 28 गतेसम्म।
16: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ।
17: उपचार हुने मुख्य समस्याहरू:
16: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
17: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
16: पोलेर टाउको कपाल गुमेको,
17: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
16: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैतला भित्र फर्किएका।
17: विशेषता:
16: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
17: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
16: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9841553555।
18: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
19: हाम्रा सेवाहरू:
18: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
19: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
18: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
19: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
18: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
20: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
21: सम्पर्क 9570024344, 9570035227 र 9570073220।

0: ಆಜಕು ಸಂದರ್ಭ ಸಂದರ್ಭ
1: नमस्कार, रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र रोम पोखरेलसँगै बिन्दु भट्टराईको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूसँग सम्बन्धित सरोकारवाला र विज्ञका विचार सहितका कुराकानी प्रस्तुत गर्ने गर्दछौ। मानवतामा एकताबद्ध भन्ने नाराका साथ अस्ति मात्र विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस विश्वमा विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइएको छ। यस अवसरमा जारी सन्देशमा जटिल र विभाजित बन्दै गएको विश्वमा रेडक्रसका स्वयंसेवक र कर्मचारीले बाहिरी व्यक्तिका रूपमा नभई समुदायकै सदस्यका रूपमा सहानुभूति, आशा, सम्मान र सहयोग प्रदान गर्दै आएको उल्लेख गरिएको छ। खासमा रेडक्रसको आजको अवस्था र चुनौतीका विषयमा रहेर आज हामी कुराकानी केन्द्रित हुनेछौ। कुराकानीका लागि नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनी हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हजुर नमस्कार, यहाँलाई स्वागत छ कार्यक्रममा।
2: नमस्कार, धेरै धन्यवाद।
1: हजुर, हामी अस्ति मात्रै रेडक्रस दिवस मनाइएको छ होइन, रेडक्रसको आजको अवस्था खासमा के हो, लुम्बिनी प्रदेशमा कसरी काम भइरहेको छ?
2: धेरै धन्यवाद। हामी रेडक्रसलाई यो छोटो समयमा अब यो संवादमा हामी कति बुझाउन सक्छौ, अब स्वभावैले यो संस्था र यो संस्थासँग जोडिएका अभियानमा लागेका हिसाबले यहाँको प्रश्नसँग मैले संक्षिप्त रूपमा कुरा राख्दा, जुन भन्नुभयो मे 8 अर्थात् अस्ति मात्र दुई दिन अगाडि मात्र विश्वभर विश्व रेडक्रस दिवस मनाइरहेका छौ। हरेक देशमा यो दिवसका माध्यमबाट रेडक्रस अभियानमा काम गर्नका लागि अझ सबैलाई प्रेरित गरेको अवस्था पनि थियो र मुख्य गरी संस्थाका संस्थापक जहाँ हेनरी ड्युनाको जन्मदिन 1828 मे 8 आधार मानेर, जन्मदिनलाई आधार मानेर यो दिवस मनाउने गरिन्छ। जहाँसम्म अब यो स्थापना 1963 र त्यसको झण्डै एक सय वर्ष पछि 2020 भाद्र 19 गते जब नेपालमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भयो, तत्पश्चात विभिन्न समय कालखण्डमा एउटा सरकारको सहयोगी निकायको रूपमा अब स्वयंसेवी संस्था यो देशको संसारभरकै र यो नेपालमा पनि स्वयंसेवी चरित्र बोकेको संस्थाको रूपमा मुख्य गरी मानवीय सेवा, मानवीय उद्धार, विपत्तिमा आफ्नो सक्रिय भूमिका, त्यस्तै गरी रक्त सञ्चार सेवा, विगतमा एम्बुलेन्स सेवाहरू, स्वास्थ्य सरसफाईका क्षेत्रहरूमा सेवाका हिसाबले सक्रिय रहेर काम गर्ने संस्थाको रूपमा परिचित छ।
1: हजुर हजुर, हो, यहाँले भने जस्तो खास गरी यो विपद होइन, युद्ध, अब महामारी, विभिन्न खालका यो रक्त संचारको कुरा जोड्नुभयो, एकदमै यो सबैभन्दा ठूलो मानवीय संस्था हो भन्ने पनि छ। तर पछिल्लो समयमा यी संघ संस्थाहरू सँगसँगै अरू पनि संस्था जोडिँदै जाँदाखेरि, अरू पनि मानवीय संस्थाहरू जोडिँदै जाँदाखेरि अलिकति रेडक्रसको महत्व कम भएको हो कि भन्ने खालको एक खालको आकलन पनि छ। यसमा के भन्नुहुन्छ यहाँले?
2: स्वाभाविकै रूपमा जनसंख्याको वृद्धि दर, समयको माग, यो प्रविधिमा भएको विकास, हरेक हिसाबले हेर्दा हरेक संस्थाहरूले गर्ने सेवाहरू स्वाभाविक रूपमा अझ परिष्कृत, परिमार्जित र अझ भनियो भने सेवा चाहिँ प्रभावकारी हुन जरुरी छ भन्ने हिसाबले कतिपय सन्दर्भमा विगतमा सञ्चालन गरेका सेवाहरू दशकको अगाडि रेडक्रसले गर्ने अभियान र कार्यक्रमहरू र अहिले गर्ने अभियान र कार्यक्रमहरूमा परिमार्जित हुनुपर्ने कुराहरू यता कता होलान्, किनकि थुप्रै संघ संस्थाहरू र राज्यको निकायले पनि जस्तै रक्त संकलन र वितरणको अभियानमा अन्य संस्थाहरूको पनि केही उपस्थिति देखिन थालेको छ। स्वयं राज्यले पनि केही अस्पतालहरूमा रक्त संचारका केन्द्र युनिटहरू स्थापना गरेका छन्। यद्यपि नेपाल रेडक्रस सोसाइटीले स्थापना गरेका, सञ्चालन गरेका ब्लड ब्याङ्कहरू जो हामी बुझ्छौं रक्त संचार सेवा केन्द्र माध्यमबाटै सेवा प्रभाव भइरहेको अवस्था छ, र अन्यत्र र सबैतिर

0: अन्य संस्थाहरूको पनि उपस्थिति हुन थालेका हिसाबले पनि हामीले हाम्रा सेवाहरूलाई थप प्रभावकारी बनाउनु पर्छ भन्ने कुराहरू छ र अन्य सेवाहरूका सन्दर्भमा विपदमा पनि थुप्रै संस्थाहरूको उपस्थिति रहन्छ। यद्यपि नीतिगत ठाउँमै नेपाल सरकारको हरेक संरचनाहरूमा नीतिगत ठाउँमै नेपाल एथिकल सोसाइटीको प्रतिनिधि उपस्थिति सेवामा नजिकबाट सरकारसँगै रहेर सहयोगीको हिसाबले काम गर्ने भएको सन्दर्भमा रेडक्रसको भूमिका कम भएको जस्तो आभास हामीलाई चाहिँ भएको छैन।
1: हजुर हजुर हो, यहाँले यो अगाडि 10 वर्ष अगाडिका कुरा 15 वर्ष अगाडिको कुरा जे पर्यो भने अलिकति संकटमा छ है समुदाय अथवा व्यक्ति भनौँ संकटमा छ है भन्ने बित्तिकै सम्झने भनेको रेडक्रस थियो होइन, रेडक्रसलाई सम्झिने गरिन्थ्यो। अब आज परिमार्जन हुँदै जानुपर्ने अवस्था हो, यहाँले आफैले पनि स्वीकार्नु भएको छ। खासमा कसरी परिमार्जन हुनुपर्छ होला होइन, यहाँहरू चाहिँ किन के कुराले रोक्यो, बाधा के हो त परिमार्जन हुनुपर्ने अवस्थामा चाहिँ किन पुग्न सकेन भन्ने कुरा
0: अत्यन्तै यो गम्भीर प्रश्न पनि छ। अब मुख्य गरी हामी जुनसुकै संस्थामा लाग्छौ काम गर्छौ, हामी सबैको सेवा भाव नै हो यो सामाजिक अभियानमा लाग्ने व्यक्ति संस्थाहरू र यहाँनिर कता कता चाहिँ मनैदेखिको सेवा एक खालको चाहिँ संस्थागत रूपमा सामाजिक अभियानमा जोडिएका हिसाबले हामीले हाम्रो कर्म जिम्मेवारीका हिसाबले कति इमान्दारीपूर्वक गर्यौं, कति सकारात्मक सोचका हिसाबले काम गर्यौं भन्ने कुराहरू पनि प्रश्न समाजमा उठ्ने गरेका छन्। यस बाटोमा हरेक व्यक्ति हरेक संस्थामा आबद्ध जिम्मेवारीका हिसाबले उसले त्यो कर्मलाई इमानदारीपूर्वक मनै देखेको सेवा भावका हिसाबले यो कुनै स्वार्थ रहितको सेवाका हिसाबले अगाडि बढ्नुपर्ने र परिमार्जित हुनुपर्ने हामी सबै त्यो बाटोमा लाग्नुपर्ने सन्दर्भ छ। हामी यो संस्थागत रूपमा यो कामलाई सेवालाई प्रभावकारी बनाउने सन्दर्भमा आएको प्रश्नमा अर्को कुरा यो झटी हुनुपर्ने किन भएन भन्ने खालको आशयको प्रश्न हजुरको छ। राज्यका नीतिहरू राज्यको सरकार सञ्चालन गर्ने नेतृत्वको यता कदा स्थानीय सरकारदेखि संघीय सरकारसम्मको यो संरचनामा मानवीय सेवा राज्यको दायित्व हो, यो संविधान प्रदत्त कतिपय नागरिकले पाउनुपर्ने हक अधिकारका सन्दर्भमा आज संयोगको संख्यामा हजारौंको संख्यामा बेसहारा व्यक्तिहरू हामी सड़कमा देखिरहेका छौ, रगतकै सन्दर्भमा कतिपय अभाव भएर अथवा कतिपय सन्दर्भमा समस्यामा परेर ती सेवाग्राहीहरू छटपटाइरहेको अब त्यो परिवेशहरू पनि हामीले एकदमै ताजा दैनिक जसो घण्टौं समयमा हामीले यो आभास अनुभूति गरिरहेका छौ। यता कता सरकारको जिम्मेवारी होइन र यस सरकारले यो पाटोमा यो सन्दर्भमा जुन खेल्नुपर्ने भूमिका अलिक खेल्न सकेन कि जुन समस्या जटिलताका कुरा यहाँले उठाउनु भएको छ, नीतिगत रूपमा पनि यस्तो सामाजिक संस्थाहरूलाई पनि राज्यले जुन ढंगले हेर्नुपर्ने हो कता कता त्यो खालको नहेरेको हो कि कहिले तदर्थ समिति संस्थामा पनि निर्माण गर्ने सरकारले नै बनाउने, कहिले सरकारले नै यो तय भएको विधान त रेडक्रस ले आफ्नो लयमा आफ्नो गतिमा अभियान कार्यक्रमहरू निरन्तर रूपमा गरिरहँदा यता कता सुधार गर्नुपर्ने कुराहरू होला, त्यसलाई कानून त पनि अब केही हामीले आफ्नो विधान त पनि केही धेरै प्रयासहरू नगरेको होइन गरिरहेका छौँ, तर यो गर्दा गर्दै पनि सरकारको पटक पटकका हस्तक्षेपहरू यस्ता परिवेशहरू पनि झल्किन्छन् जसले गर्दा काम गर्ने व्यक्तिहरूलाई संस्थामा निरन्तर रूपमा एक खालको चाहिँ जीवन्त रूपमा लागेका थुप्रै सामाजिक अभियन्ताहरूलाई रेडक्रस कर्मीहरूलाई यो संस्थाको संस्थागत रूपमा अनि यो सेवामा मनैदेखि यो भावलाई जागृत गराउनका लागि तत्त निकायहरूले पनि त्यो खालको वातावरण नीतिगत रूपमा पनि र अन्य संस्थालाई सहयोग गर्ने बाटोमा पनि आर्थिक रूपमा पनि अनि संस्थाको अभियान कार्यक्रमहरूलाई सरकारले सहयोग गर्ने सन्दर्भमा चाहे ब्लड ब्याङ्क स्थापनाका कुरा होस् चाहे एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउने सन्दर्भको कुराहरू होस् यी बाटोमा यता कता चाहिँ सरकारको गतिविधिहरूका कारणले पनि सेवा प्रभाव र यो विगतमा हजुरले भने जस्तै 8-10 वर्ष 15 वर्ष अगाडिको सेवा र अहिले कता कता चाहिँ अलिक केही कमी भएको हो कि भन्ने कुरामा यस्ता थुप्रै घटना परिघटनाहरू र सन्दर्भहरू पनि जोडिएका छन् म्याम।
1: हजुर, जस्तो रेडक्रसमा जोडिएर लाखौं स्वयंसेवकले चाहिँ

0: सेवा प्रदान गर्दै आउनु भएको छ थियो होइन। अहिले ती स्वयंसेवकहरू के कसरी रहनु भएको छ होइन, अब धेरै संख्यामा हुनुहुन्छ, त्यो सँगसँगै अहिले आकर्षणको कुरा गरौं न, कति आकर्षित हुनुहुन्छ रेड क्रसमा जोडिनका लागि? आजको युवा पुस्ता चाहिँ रेड क्रसमा जोडिन चाहिँ कति आकर्षित छ त भन्ने कुरा के?
1: एकदमै महत्वपूर्ण सन्दर्भ उठान गर्नु भएको छ। स्वाभाविक रूपमा संख्यात्मक हिसाबले हेर्दा अहिले करिब करिब 13 लाख बढी नेपाल रेड क्रस सोसाइटीको विभिन्न सदस्यहरू, हामी साधारण सदस्य, आजीवन सदस्य, विशिष्ट सदस्य, यशस्कर सदस्य भनेर विधानगत व्यवस्था गरेका छौँ, सदस्यता लिनुभएको छ। संरचनाको हिसाबले अब संघीय कार्य समिति, प्रदेश कार्य समिति, हरेक जिल्लाका समिति र 1600 भन्दा बढी उपशाखाहरू र यति बेला 753 पालिका शाखा, त्यो पनि यति बेला तटस्थ समितिको अवस्थामा छ। र हामीले केही दिन अगाडि मात्रै देशभरि विधानत स्थानीय पालिका, स्थानीय कार्य समिति गठन गर्ने गरी प्रक्रियागत रूपमा रेडक्रस को एउटा नयाँ संरचनालाई थप प्रभावकारी बनाउने हिसाबले रेडक्रसको विधानत काम गरिरहेको अवस्था थियो। नेपाल सरकार, विशेष गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले वर्तमान सरकारकै नेतृत्वले अथवा त्यहाँबाट अहिलेलाई रोक्ने भन्ने खालको एउटा परिपत्र पनि जारी भयो। यता गर्दा चाहिँ यो आकर्षणको कुरा जुन प्रश्न उठाउनु भएको छ, काम गरिरहेको छन् स्वयंसेवी चरित्र भाव, संसारकै उदाहरण यो छ। ठुलो स्वयंसेवी भावका साथ निशुल्क अथवा एक खालको चाहिँ कुनै सेवा सुविधा नलिकन यो लाखौं मान्छेहरू संस्थामा जोडिएर एउटा गाउँ टोलदेखि लिएर विभिन्न संरचनामा भोलिन्टियरली जुन ढंगले काम गर्नु भएको छ रेडक्रस कर्मीहरू र अन्य संस्थामा पनि हुनुहुन्छ, यो व्यक्तिहरूलाई अझ उत्साहित भएर यो काम गर्ने पाटोमा चाहिँ एकदमै मनैदेखि लाग्ने कुरामा यता कता जति गर्न पर्ने हो, लाग्नु पर्ने हो, अझ भन्यो भने युवा पिँढीहरूलाई आकर्षित गर्नुपर्ने हो, संस्थागत रूपमा जोडिनु पर्ने हो, हामी हाम्रो सेवालाई अझ प्रभावकारी बनाएर यो काम गर्ने अभियानमा विधान संशोधन लगायत संरचना अनि हाम्रा गतिविधिहरू, हाम्रा सेवाहरूलाई एकदमै प्रभावकारी गराउने सन्दर्भमा लागिरहँदै गर्दा सरकारका केही निर्देशनहरू, सरकारका पटक पटक, अहिले मात्रै होइन विगतमा पनि केही अन्यथा हुँदैन भने एक खालको हस्तक्षेपकारी यो नियमनकारी यस्तो सामाजिक संस्थाहरूलाई जसलाई राज्यले जेनेभा कन्भेन्सनमै एउटा राज्य पक्षले यस संस्थालाई भित्रियाएको, संसारको सबैभन्दा ठूलो मानवीय संस्थामा पनि एक खालको जुन अलि अलि छड्के नजर राज्य पक्षबाट पनि पटक पटक भएका कारणले र त्यो भाव तल्लो तहसम्म देखिएका कारणले पनि आकर्षण जति हुनुपर्ने अलि भएन कि, अथवा युवा पिँढीहरू अलि पलायन हुने, विदेश पलायन हुने परिस्थिति र यो सेवाभाव अझ स्वार्थ रहितको सेवाभाव, मनैबाट आउने सेवा, यो मानवीय सेवामा चाहिँ समर्पित हुने नागरिकहरू, यो हाम्रो शिक्षा विद्यालय तहदेखि नै यो खालको सेवाको नैतिक आचरण संस्कारका यी कुराहरूलाई अलि जोड्न सकेनौं कि हाम्रा करिकुलमहरू र हाम्रा अभियान कार्यक्रमहरूमा, यो पाटोले गर्दा पनि तुलनात्मक रूपमा जुन खालको आकर्षण मानवीय सेवाप्रति नागरिकहरूको अझ भन्यो भने युवा पिँढीहरूको हुनुपर्ने हो, कहीँ कतै भएन कि भन्ने चाहिँ हामी रेडक्रस कर्मीका हिसाबले, रेडक्रसमा लामो समयदेखि काम गरिरहेका अनुभवले पनि यो कहीँ न कहीँ यो खालको संकेत यहाँले उठाउनु भएको प्रश्नमा यो आभास चाहिँ देखिन्छ।
0: हजुर हजुर हजुर। अब यो सँगसँगै अलिकति रक्त संचारलाई पनि हामीले पटक पटक जोड्ने गरेका छौं। रक्त संचारको अभावमा चाहिँ धेरैले ज्यान गुमाउने अवस्था थियो, अहिले पनि केही छ तर कम भएको छ भन्ने खालको कुरा छ, यसको श्रेय चाहिँ रेड क्रसलाई दिने कि अन्य संघ संस्थाहरूका कारणले गर्दाखेरि हो? यहाँहरूले के भन्नुहुन्छ, रेड क्रसले चाहिँ यसमा कस्तो खालको भूमिका खेलिरहेको छ?
1: यहाँले भन्नुभए जस्तै प्रश्नलाई मैले स्वीकार गर्ने ठाउँ कहाँनिर छैन भने, रगतको अभावमा धेरैले ज्यान गुमाउनु भएका त्यस्तो खालको परिवेश सन्दर्भहरू रगतकै कारणले छैन। रगत अभावको सन्दर्भमा यता कता कतिपय ग्रुपहरू कुनै बेला ब्लड ब्याङ्कहरूमा अभाव हुने स्वाभाविकै हो, यहाँले सानो दृष्टान्त उदाहरण पनि राखौँ, जस्तै लुम्बिनी प्रदेशकै कुरा गर्दा वार्षिक 65,000 पिन्च, अब सजिलो भाषामा यति पोखा भनौँ न, करिब 70,000 को हाराहारीमा त्यति पिन्च त्यति पोखा रगत आज संकलन गर्नुपर्ने, वितरण गर्नुपर्ने त्यो माग देखिन्छ। रूपन्देहीमै मात्र कुरा गर्नुभयो भने झन्डै झन्डै अब यो आर्थिक वर्षमा 40,000 को हाराहारीमा रगतको माग वार्षिक रूपमा देखिन्छ। अब कल्पना गरौं दैनिक जसो बुटोल क्षेत्र रूपन्देही क्षेत्रमा 125-30 पिन्च रगत, 100 भन्दा बढी रगत आवश्यकता पर्छ बुटोल क्षेत्रमा। अब रक्तदाता त्यतिजना हुनु भएन भने त्यो अब रगतको व्यवस्थापनमा स्वाभाविक रूपमा कहीँ कतै त्यो परिस्थितिहरू सृजना अलिअलि अभावको परिस्थितिहरू देखिन्छ। विगतमा जस्तो अहिले हामी 8-10 वर्ष अगाडि रक्तदान कार्यक्रमहरू राख्दा वृहत रूपमा 200-300 अलि धेरै रक्तदाताहरू भेटिनुहुन्थ्यो, अहिले नियमित रक्तदानका कार्यक्रमहरू पनि टोल टोलमा हुन्छन्। यद्यपि युवा पिँढीहरू अलिअलि बाहिरिएर हो कि पलायनको हिसाबले या अलि वैदेशिक यात्रामा भएर हो कि रगत अथवा स्वास्थ्यका हिसाबले पनि नागरिकहरू अलिअलि कम स्वस्थ भएका कारणले हो कि जुन ढंगको रगत संकलन हुनुपर्ने हो अलिक कम भएको हो कि भन्ने लाग्छ। यद्यपि विगतको तुलनामा संख्यात्मक रूपमा त बढी छ तर माग अझ त्योभन्दा बढी भएका कारणले पनि रगत व्यवस्थापनमा यो खालको परिस्थितिहरू यता कता देखिन्छ। र सँगसँगै यो रगतलाई सुरक्षित रगत, अब रगत संकलन मात्रै ठुलो कुरा होइन, टोल टोलमा जाने रगत संकलन गर्ने त्यो मात्रै कुरा होइन, अब सुरक्षित व्यवस्थित रगतलाई कसरी एउटा बिरामीलाई पुर्याउने व्यवस्थित ढंगले कसरी लैजाने भन्ने कुरा चाहिँ अहिले अझ महत्वपूर्ण कुरा पनि छ। यसका लागि अब हामी रक्त संचार सेवा केन्द्र स्थापना गरेका हिसाबले रक्त संचार सेवा केन्द्रहरूका माध्यमबाट रक्त संकलन र वितरण अझ भने रगत र रक्तजन्य तत्त्वहरूलाई व्यवस्थापन गर्ने क्रममा एक खालको अभिभारा या एक खालको जिम्मेवारी नेपाल रेड क्रस सोसाइटीले देशभरि दशकौंदेखि गरिरहेको, हुन त केही न केही अलिअलि केही प्रतिशत अन्य संस्थाहरू को पनि ब्लड ब्याङ्क स्थापना भएको अवस्था छ। यद्यपि नेपालमा यो मागलाई रेड क्रसले नै भनौँ न परिपूर्ति गर्ने अवस्था छ। यो परिस्थितिमा अझ हामीले पनि अब कसरी हाम्रा सेवालाई प्रभावकारी बनाउने हो, रक्त संकलनलाई कसरी अभियानको रूपमा टोल टोलमा घर घरमा पुर्याउने हो, कसरी स्वस्थ रगत बिरामी समक्ष पुर्याउने हो भन्ने कुरामा हामीले निरन्तर रूपमा हाम्रा अभियानहरूमा हाम्रा चाहिँ कार्यक्रमहरूमा र हाम्रा योजनाहरूमा त्यसलाई जोडेका छौँ। र विशेष गरी लुम्बिनी प्रदेश सरकारसँग पनि हामीले बुटोल क्षेत्रमा एउटा अत्याधुनिक रक्त संचार सेवा केन्द्र स्थापनाका लागि प्रदेश सरकारसँग पटक पटक अनुरोध पनि गर्यौं। त्यसै गरी संघीय सरकारसँग पनि हामीले निरन्तर रूपमा समन्वय गरिरहेको, विगतदेखि नै केही स्थानीय सरकारहरूले स्थानीय तहले रगतको निशुल्कका सन्दर्भमा र प्रदेश सरकारले पनि सरकारी अस्पतालमा सेवा लिने नागरिकहरूको हकमा त्यो रगतको सेवा शुल्क विशेष गरी टेस्टमा रगतको परीक्षणमा लाग्ने सेवा शुल्कलाई केही सपोर्ट गरेको अवस्था छ। यसरी ब्लड ब्याङ्क बनाउने पूर्वाधारका हिसाबले दरबन्दी का हिसाबले अब दक्ष जनशक्तिहरू रक्त संचार सेवा केन्द्रमा राख्ने र यसलाई एकदमै व्यवस्थित प्रभावकारी ढंगले सेवा दिने कुरामा कता कता राज्यको ध्यान जसरी बाटोघाट्यो एउटा गाउँको सामान्य विकास निर्माणमा अब जनप्रतिनिधिहरूको एउटा ध्यान देखिन्छ, त्यो मानवीय सेवासँग यो राजनीति सरकार सेवामा समर्पित हुनुपर्छ भन्ने भाव चाहिँ अलिक कम हामी देख्छौँ। त्यसले गर्दा अब यो हजुरले उठान गर्नुभएको जस्तै रक्त संचार सेवा केन्द्रलाई हामीले बुझ्ने भाषामा यी ब्लड ब्याङ्कहरूलाई र रगतको आपूर्ति र व्यवस्थापनका पक्षलाई एकदमै व्यवस्थित रूपमा अगाडि बढाउनु क्रममा नेपाल रेड क्रस सोसाइटी का तर्फबाट विशेष गरी लुम्बिनी प्रदेशका हिसाबले हामीले केही योजनाहरू अभियानहरू अगाडि बढाइरहेका छौँ। यो प्रदेश लाई मानवीयताको प्रदेश कसरी बनाउन सकिन्छ भन्ने सन्दर्भमा र यस्ता संघ संस्था व्यक्तिहरू नियमित रूपमा रक्तदान गर्ने स्वयंसेवी भाव भएका मानवीय मनका धनी ती रक्तदाताहरूलाई कसरी यो अभियानमा जोड्ने भन्ने खालका योजना अनि उहाँहरूलाई एक खालको सहयोग सुविधा र यो अत्याधुनिक रक्त संचार सेवा केन्द्रका माध्यमबाट सुरक्षित रगत, अब हामीले सुरक्षित रगतलाई कसरी बिरामी समक्ष पुर्याउने भन्ने कुरामा हामी निरन्तर रूपमा अगाडि बढिरहेका हिसाबले पनि यहाँले भन्नुभयो जस्तै यो सन्दर्भमा उठेका अथवा उठ्न
0: जटिलतालाई
1: अझ व्यवस्थित रूपमा लाने अभियान चाहिँ अगाडि बढिरहेको छ।
0: यो सुरक्षित रगतको कुरा गर्नु भएको छ, खास के हो यो भनेर चाहिँ अलिकति आम नागरिकले बुझ्ने गरी यो खास सुरक्षित रगत भने के रहेछ भन्ने पनि छ।
1: अहिले जुन खालको प्रविधिको विकास भयो, विशेष गरी अन्तर्राष्ट्रिय जगतमा हामी रगत संकलनका सन्दर्भमा विगतदेखि नै जुन एक खालको चाहिँ परम्परागत शैलीकै हिसाबले पनि रगतको संकलन गरिरहेका छौं। कतिपय टेस्टिङ प्रक्रियाहरूमा हामीसँग त्यो खालको अत्याधुनिक मेसिनहरू छैन, कतिपय हाम्रो हामीलाई कुन खालको रगतको मात्रा चाहिएको त्यही मात्रा मात्रै एउटा व्यक्तिबाट चाहिँ रगत संकलन गर्दा रगत लिँदा त्यो व्यक्तिले रक्तदान गर्दा त्यही मात्रा मात्रै लिने खालका मेसिन अत्याधुनिक त्यो प्रविधिहरू हामीले यो देशमा धेरै भित्र्याउन सकेका छैनौँ। यद्यपि केन्द्रीय रक्त सञ्चार सेवा केन्द्र काठमाडौँमा केही हदसम्म अलिअलि केही टेक्नोलोजी अन्यत्र सुरुवात हुन खोजेको छ यो खालको, जसले गर्दा सम्पूर्ण रूपमा अब हाम्रा टेस्टिङ प्रक्रियालाई भनौँ न रगतको परीक्षण गर्ने, रगत संकलन गरिसकेपछि परीक्षण गर्ने जुन प्रविधि छ, रगत संकलन नगर्दै पनि परीक्षण गर्ने, रगत संकलन नगर्दै पनि धेरै हिसाबले त्यो रगत सुरक्षित हो कि होइन भन्ने कुरामा हामीले त्यो खालको अत्याधुनिक प्रविधिहरूलाई भित्र्याउनु पर्नेछ। त्यसले गर्दा थप सुरक्षित होला, सुरक्षित नभएको भन्ने अर्थ होइन, अझ प्रविधिका हिसाबले त्यो रगत संकलन प्रभावकारी बन्न सक्ला, वितरण प्रक्रिया पनि त्यतिकै प्रभावकारी बन्न सक्ला, यो पाटोमा हामीले काम गर्नुपर्नेछ। जसले गर्दा पूर्ण रूपमा एकदमै पूर्ण रूपमा चाहिँ सुरक्षित रगतको व्यवस्थापन गर्न सकिने देखिन्छ। यो खालको पाटोमा चाहिँ अब हामी सकिन्छ हरेक जिल्लामा आवश्यक भएका रक्त सञ्चार सेवा केन्द्र खोलिएका ठाउँहरूमा, त्यति सकिएन भने पनि कमसेकम हरेक प्रदेशको एउटा रगतको माग हुने अस्पतालहरूमा अलि बढी शल्यक्रियाहरू हुने ठाउँमा हामीले चाहिँ रेडक्रसकै तर्फबाट चाहिँ अभियानहरू अगाडि बढाइरहेका छौँ।
0: हजुर, अब थोरै हामीले अब विपद विभिन्न अब विपद भन्ने कुरा होइन बाजा बजाएर आउँदैन भने जस्तो अब बर्खा पनि सुरु हुँदैछ अथवा भनौँ विभिन्न खालका महामारीहरू होलान्, यो अवस्थामा चाहिँ के छ पूर्व तयारीको कुरा गरौँ न अलिकति।
1: एकदमै अहिले अब यो मनसुन भित्रिने अवस्थामा छ, अब केही हदसम्म भित्रिएको सन्दर्भ पनि छ। अहिले अब यो वैशाखको यो अन्तिम सातामा एक खालको निरन्तर वर्षा पनि हामीले देखिरहेका छौँ। अब यो विशेष गरी विपदसँग सम्बन्धित चाहे वर्षाको कुरा गरौँ चाहे अन्य चट्याङको कुरा गरौँ, अब यो बाढी पहिरोले पार्ने प्रभाव विगतदेखि नै यो हामीले बिहोरेका अनुभव गरेका यो परिवेशहरू हुन्। यद्यपि अहिले पूर्वानुमानका हिसाबले हाम्रा केही अनुमान अग्रिम रूपमा आउने भएको सन्दर्भमा चाहिँ अब यसलाई पूर्व तयारी गर्नलाई पनि केही सहज चाहिँ विभिन्न निकायहरूलाई भएको छ। यहाँले सोध्नुभए जस्तै स्वाभाविक रूपमा नेपाल रेड क्रस सोसाइटी विशेष गरी सरकारका विभिन्न निकायहरूसँग संघीय सरकारको विपद व्यवस्थापन का विभिन्न परिषद कार्यकारी समिति प्रदेश र पालिका स्तरमा पनि विपदको समितिहरूसँग नजिक रहेर हामीसँग भएका एक खालको अनुभव हामीसँग भएका सामग्रीहरू विपद पूर्व तयारीका हिसाबले गर्नुपर्ने खेल्नुपर्ने भूमिका विपदको समयमा हाम्रो उपस्थिति र विपद पश्चात पनि राहत उद्धारमा पनि रेडक्रस कर्मीको हिसाबले हामीले प्रदान गर्ने ती केही गैर खाद्य सामग्रीहरू त्रिपाल भाँडाकुँडा लगायतका यस्ता सामग्रीहरू निरन्तर रूपमा चाहिँ प्रदान गर्ने हिसाबले पनि हामी कुनै न कुनै रूपमा चाहिँ तयारीको अवस्थामा अपडेट भएको अवस्थामा रहन्छौँ नै। हाम्रो गोदाम घरमा कति सामग्रीहरू छन्, कति स्टक छ, जिल्लाहरूमा के छ अवस्था, र सरकारसँग पनि हामी विभिन्न सञ्जालमा प्रदेश सरकारको विपद व्यवस्थापन परिषददेखि लिएर हरेक त्यो समितिहरूमा निरन्तर बैठकहरूमा पनि र अन्य थुप्रै सरकारवाला सङ्घ संस्थाहरू युएन एजेन्सी लगायत अन्य राष्ट्रिय अन्तर्राष्ट्रिय यस्ता विपदमा काम गर्ने संस्थाहरूसँगका साझा सञ्जालहरू यो एक खालको फेडरेसनहरू एक खालको चाहिँ प्लेटफर्महरूका माध्यमबाट पनि डुप्लिकेसन नहुने गरी यो विपद पूर्व तयारीमा विपदको अनि समयमा यसलाई विपद न्यूनीकरण गर्ने हिसाबले हामी एकदमै नजिकबाट काम गरिरहेका छौँ। पूर्व तयारीमै छौं। सरकारसँग सहयोगी बनेर हाम्रा अभियान कार्यक्रमहरू स्वयंसेवी स्वयंसेवकहरू विभिन्न निकायका जिल्ला पालिका तहका स्वयंसेवक साथीहरू पनि भोलिन्टियर साथीहरूले जुन खालको प्रशिक्षण पनि लिनुभएको छ, कोही फर्स्ट एडका कोही क्याडेटका विभिन्न खालका विपद उद्धारसँग सम्बन्धित तालिमहरू लिएका त्यस्ता स्वयंसेवकहरू पनि हुनुहुन्छ। यी सबैलाई परिचालन गर्ने, अपडेट गर्ने, नियमित उनीहरूलाई ट्रेनिङ गर्ने, फलोअप गर्ने काम र सँगसँगै हामीले विपद पूर्व तयारीका सन्दर्भमा यो मनसुन भित्रिनी अवस्था रहेको हुनाले अहिले यसमा अलि बढी चनाखोका साथ हाम्रो योजना निर्माणको क्रममै अगाडि बढ़िरहेका छौं।
0: हजुर, भनेपछि राज्य अलि टाढा भए जस्तो भयो, त्यो आभास चाहिँ रेड क्रसलाई भएको छ, अलिकति नजिक होस् भन्ने चाहिँ यहाँहरूको चाहना
1: यो चाहिँ देखिन्छ। विशेष गरी राज्यको विभिन्न समय कालखण्डमा कता कता चाहिँ यो प्राथमिकतामा परेन कि देशभरि लाखौंको संख्यामा नागरिकहरूले रक्तदान गरिरहनु भएको छ, त्यसको संकलन गर्ने वितरण गर्ने अभियानमा एकदमै स्वयंसेवक भाव प्रकट गरेर जुन खट्नु भएको छ स्वयंसेवी चरित्र बोकेको यो नागरिकहरू यिनीहरूलाई संस्थागत रूपमा व्यक्तिगत रूपमा यो अभियानमा जोडिएका व्यक्ति संस्थाहरूसँग राज्यले खेल्नुपर्ने गर्नुपर्ने र दिनुपर्ने महत्व हामीले चाहिँ निकै कम पाएका छौँ। चाहे स्थानीय तहको वडा तहको सरकार स्थानीय हुने प्रदेश र संघीय सरकारसँग जाँदाखेरि बजेट व्यवस्थापनका विनियोजनका हिसाबले हेरौँ साँच्चै भन्यो भने ध्यानै कम छ भन्दा पनि हुन्छ। त्यति मात्र होइन यो बाटोमा कसरी नीतिगत रूपमा बलियो बनाउने काम गर्ने भन्ने कुराहरूमा यता कता चाहिँ राज्य अलिअलि यो मानवीयताको देश बनाउने अभियानमा मानवीयता एक खालको प्रवर्धन गर्ने सन्दर्भमा सरकारको निकायहरू सरकारको नेतृत्वमा रहेका व्यक्तिहरू अथवा यी सञ्जालहरू स्वाभाविक रूपमा अलिअलि सहयोगी बन्न सकेनन् कि भन्ने यो हाम्रो केही दशक यो अभियानमा जोडिएको एक साक्षीको हिसाबले त्यो खालको अनुभूति चाहिँ हामीलाई पनि भएको छ।
0: हजुर हुन्छ, यहाँलाई यो महत्वपूर्ण समयका लागि अनि यो जानकारीका लागि धेरै धेरै धन्यवाद छ।
1: धेरै धन्यवाद रेडियो लुम्बिनी र यहाँको टिमलाई, नेपाल रेडक्रस सोसाइटी, रेडक्रस अभियान र रेडक्रसले मानवीय विपत्तिमा विपद पूर्व तयारी यसको न्यूनीकरणका सन्दर्भ र त्यसै गरी रक्त संकलन र वितरणको अभियान लगायत रेडक्रसले दिने सेवाका सन्दर्भमा संक्षिप्त भए पनि अब यो केही अभियानका बारेमा जानकारी गराउने महत्वपूर्ण अवसर प्रदान गर्नुभयो सिङ्गो रेडक्रस अभियानका तर्फबाट। यहाँलाई र रेडियो लुम्बिनीलाई हार्दिक आभार र धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार, शुभ दिन।
0: उहाँ हुनुहुन्थ्यो नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनी। उहाँसँगको यही कुराकानीसँगै आजलाई आजको सन्दर्भ यही सकिन्छ। भोलि फेरि सार्वजनिक सरोकारको अर्को विषयमा छलफल र विचार सहित आउनेछौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: साहुजी गुटखा दिनु न।
1: ल के भन्नुभएको यस्तो, तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
2: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
7: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
8: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
7: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
8: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा हो।
6: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
9: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
10: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
11: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
14: हेलो
15: हेलो,
14: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
15: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
16: हजुर,
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के के नम्बरमा आएछ, दे त नानी।
16: लु दिन त,
0: हेलो भन्नुहोस् त.
14: हेलो हजुर.
0: हजुर
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
0: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: ए नानी के भन्ने रहेछ, के भयो?
0: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
15: ल ल ल, किन दिन्थे?
16: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ.
17: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
16: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ.
17: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ.
16: नेपाल सरकार, विज्ञापन बोर्ड.
18: मन्जु तिमी त विदेश जान लाग्यौ रे.
19: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन. अहिले त घर चलाउन साह्रै गाह्रो भयो. विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी.
18: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर. जाने नै भए बुझेर मात्र जाऊ.
19: खै के गर्ने गर्ने दिदी.
20: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ. यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ.
21: नेपाल सरकार, विज्ञापन बोर्ड.
22: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली. जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता. नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद. यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550954, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934. आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं. प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा. लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन.
11: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि. हेर्नुहोस्
22: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो.
11: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले. अनि दबाई लिएर आएँ. जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ, पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने. हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्.
12: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई. बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ. अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो, खानुभयो. पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ.
23: बिनिसरा मसरङ्गी गाडको भन्नमा 10 सिटाजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गलिने के सबै खुट्टा नचल्ने. पनि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु त्यो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु
1: श्री बाबु म बेस्तरी खुसी म त अहिले
23: अब त म त बच्यो भनेछ नि म
1: रामराजीपुर कलिपुर भन्छ न पितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतै पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
4: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
5: आग लागि तथा डडेलोबाट जोगिउ र जोगाऊ
24: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
5: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
24: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
5: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
24: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
5: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं
24: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ
5: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
24: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं
5: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
24: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मडिग्राम रूपन्देही
25: हार्दिक निमन्त्रणा हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय पण्डको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू कर्मचारीहरू संघ संस्थाहरू सम्पूर्ण धर्म प्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ
26: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म समय 11:30 बजेदेखि 2 बजेसम्म स्थान आश्रम प्रांगण अध्यक्ष मैनादेवी भण्डारी
27: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
28: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
27: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
0: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
6: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9842712882 र 9847024870।
7: शान्तिको मोबाइल लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: झोक्राउनु भछ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98570 र 98472 98।
3: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 square feet को सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
4: होइन पुर्खेबा, किन के भयो र?
5: 12 चौरासी घुमे
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
6: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसुति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
4: होइन है पुर्खेबा, फेरि दौडिँदै कता हो?
5: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
6: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-745।
7: उत्सवको पर्व
8: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
7: एसएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
8: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
7: फोन नम्बर 071-542-6999, 549-6999।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: होइन के खुसीको खबर हो दाजु?
9: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
10: हो र?
9: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय, पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
11: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिन्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
12: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98672-9618।
13: आगलागी तथा डडेलोबाट जोगियौं र जोगाऊ।
14: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
13: सलाई लाइटर जस्ता सामान बालबालिकाको पहुँचबाट टाढा राखौ।
14: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
13: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
14: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
13: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
14: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
13: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
14: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
13: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
14: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
15: यति बेला बिहानको 8 बज्यो।
16: पिसो शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9826331111 र 9826213354।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
12: सूचना सूचना सूचना, निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
13: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
12: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
13: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
12: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ।
13: उपचार हुने मुख्य समस्याहरू:
12: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
13: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
12: पोलेर टाउको कपाल गुमेको,
13: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
12: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका।
13: विशेषता:
12: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
13: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
12: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9841553555।
14: Peace, Sanji.

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
4: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
5: हाम्रा सेवाहरू
4: जनरल फिजिसियन,
5: स्त्री तथा प्रसूति,
4: बाल रोग,
5: छाला तथा यौन रोग,
4: हाड जोड्ने नसा तथा बाथ रोग,
5: टाउको तथा मनोरोग,
4: नाक कान घाँटी,
5: जनरल सर्जरी,
4: भिडियो एक्सरे,
5: डिजिटल एक्सरे,
4: ईसीजी,
5: डेन्टल तथा प्याथोलोजी,
4: फिजियोथेरापी
5: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
6: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही,
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175628032, मोबाइल
10: 9857021835।
11: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता। अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
12: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
11: ठीक बात सुनल जाए, रेडियो में लगातार बाजत बा।
13: गोश्त मछली अंडा सबसे बढ़िया बा,
14: गोश्त मछली अंडा सबसे बढ़िया बा,
11: फल फूल और साग पात बच्चा के खाना साथ साथ
12: सब मिल के खियावल जाए,
11: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
12: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे 2 जवा बेसी देवल जाए।
11: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिहे के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने।
12: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
15: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
16: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दै छम क्या।
15: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
15: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
18: माछा मासु अन्डा मिठो सबै भन्दा,
19: अनि
10: फलफूल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाइ खुवाऊ
10: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
20: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
21: साउजी गुड्का दिनु न
22: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटकाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
23: गुटकाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटकाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको को कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000 अन्य व्यवसायीलाई रु 1,500 दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000 अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000
24: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
25: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
26: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
25: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
26: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
25: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
26: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ
25: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
26: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
25: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
24: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: स्वास्थ्य घरमा
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
2: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
3: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
4: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
3: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
4: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
5: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
6: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
7: Thank you.

一说三清的墓

0: सीधा खुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न डिजिटल पोर्टल संचालन। नागरिक एवं विज्ञले आफ्ना राय सुझाव सिधै पेश गर्न सक्ने। आउँदो बिहिबारसम्म नै पानी पर्ने। भोलि बेलुका र पर्सी बिहान कतै कतै हावाहुरीको सम्भावना। सतर्कता अपनाउन आग्रह। सप्तरीमा भएको आगलागीबाट 12 घरगोठ जले। झापाको बाहुनडाँगीमा हरेक रात हात्तीको बथान आउन थाले। बालीमा क्षति पुर्याउने हुँदा किसान चिन्तामा। भारतको तमिलनाडुमा विजय थलापतिले आज मुख्यमन्त्रीको शपथ लिँदै 120 विधायकको समर्थन। र आईपीएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याउने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। भोलि सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा नागरिकका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको मन्त्री परिषदको कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ। पोर्टलको माध्यमबाट देश विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताको सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम नागरिकको भावना र विज्ञतालाई कदर गर्ने सरकारको प्रयास रहेको छ। नागरिकले मन्त्री परिषदको कार्यालयको आधिकारिक वेबसाइट मार्फत यो पोर्टल प्रयोग गरी आफ्ना राय सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सक्नेछन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। स्थानीय र पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभावको कारण यो हप्ता पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बितेका 2 हप्तामा पनि देशका धेरैजसो ठाउँमा पानी परेको थियो, तर यो हप्ता पर्ने पानी अलि छोटो अवधिको हुनेछ। कतै कतै ठूलो पानी पर्ने पनि सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ। यी क्षेत्रमा आज पनि हल्का वर्षाको सम्भावना छ। आज र भोलि पहाड़ी क्षेत्रका केही ठाउँमा भोलि रातीदेखि देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाको पूर्वानुमान छ। साथै भोलि बेलुका र पर्सी बिहान कतै कतै हावाहुरी पनि चल्नेछ। भोलि सोमबार राति सुदूरपश्चिम र पर्सी मंगलबार बिहान काठमाडौँ उपत्यका लगायत देशको मध्य तथा पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने मौसमविदले बताएका छन्। प्री मनसूनमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित पानी पर्ने गर्छ। यो हप्ता तराईका केही ठाउँमा समेत मेघगर्जन, चट्याङ, असिना, हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। खेतबारीको काम अनि यात्रा गर्दा सावधानी अपनाउन तथा हावाहुरी चल्न सक्ने क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका छ वन गाबामा गैराती भएको आगलागीमा 12 घरगोठ जलेका छन्। आगलागीबाट 6 परिवारको 12 घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। स्थानीय राम अवतार यादवको गाईगोठमा बालिएको घुरबाट आगो सल्केको र वहाँका 2 घर र 1 गोठ, छिमेकी जुगाई यादवको 2 घर र 1 गोठ, अनिल यादवको 2 घर 1 गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको 1-1 घरसहित 12 घरगोठमा क्षति भएको हो। खाद्यान्न, लत्ता, कपड़ा, गरगहना, फर्निचर लगायत नगद सहित 45 लाख रूपियाँ भन्दा धेरैको धनमाल नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ। गैराती सल्केको आगो हनुमान नगर, कंकालिनी नगरपालिका, मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजको बारूण यन्त्र र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ। भारतबाट हरेक रात हात्तीको बथान आउन थालेपछि झापाको मेचीनगर बाहुनडाँगी क्षेत्रका किसान चिन्तामा परेका छन्। हात्तीको बथानले पाकेको बाली खाने हुँदा चिन्तासँगै सीमा क्षेत्रका बासिन्दामा त्रास पनि फैलिएको छ। मेचीनगर नगरपालिकाको वडा 1, 4 र 5 बाहुनडाँगी क्षेत्रमा 1 हप्ता यता दिनहुँ भारतीय जंगलबाट प्रवेश गर्ने 30-40 संख्यामा रहेको हात्तीको बथानले किसानको मकै, सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन्। नाकामा हात्ती रोक्न स्थानीय बासिन्दालाई सुरक्षा दिन र बाली फसलीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी वन रक्षक रेपिड रेस्पोन्स टोली लगायतको संयुक्त टोली परिचालन गरिएको मेची नगर वडा चारका वडा अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो। उहाँका अनुसार भारतको आसामबाट आएका हात्तीको बथान दिनभर सीमा पारेको जंगलमा बस्ने गरेका र रात परेपछि बथानबाट अलग्गिएर 30-40 को संख्यामा नेपाल प्रवेश गरेर किसानको बालीमा क्षति पुर्याइरहेको छ। सर्वपक्षीय बैठकले भारतीय वन अधिकारी र सरकारी निकायसँग हात्ती रोक्न छलफल गर्दै बेलुका 6 बजेदेखि हात्ती हेर्ने न्यूमा प्रवेश नाकामा सर्वसाधारण नागरिकलाई जान रोक लगाउने, प्रभावित क्षेत्रको आधारमा बस्ती वरिपरि मौसमी तारबार लगाउने, हात्ती खेदाउन र नाका प्रवेश रोक्न ट्याक्टर परिचालन गर्ने, ट्याक्टरका लागि नगरपालिकाबाट इन्धन उपलब्ध गराउने, रातको समयमा हिडडुल नगर्न सर्वसाधारणलाई माइकिङ गर्ने जस्ता कार्य गर्ने निर्णय गरेको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो। मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मंचका अध्यक्ष हरिप्रसाद उप्रेतीले हात्ती प्रवेश रोक्न बाउनडागीको सीमावर्ती 3 वटा वडामा लगाइएको 18 किलोमिटर लामो तारबारको आवश्यक मर्मत सम्मारका लागि प्रक्रिया अघि बढ़िरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सामुदायिक रेडियो प्रसारक संघ अकोराब, रेडियो ब्रोडकास्टर्स फोरम आरबीएम नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले एफएम रेडियो तथा संचालकमाथि भइरहेको धरपकड़ रोक्न माग गरेका छन्। 3 वटा संस्थाले संयुक्त अपील मार्फत धरपकड़ तथा फौजदारी मुद्दाको विरोध गर्दै संगीत रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र वैज्ञानिक बनाउन पनि सरकारसँग माग राखेका छन्। रेडियोहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको, विज्ञापन बजार खुम्चिँदै गएको र यस्तो अवस्थामा थप आर्थिक तथा कानूनी दबावले नेपाली रेडियो क्षेत्र नै संकटमा पर्ने उल्लेख गरिएको छ। प्रतिलिपि अधिकार ऐन र नियमावलीको गलत व्याख्या गर्दै एफएम रेडियो संचालकलाई अपराधीकरण गर्ने कार्य भएको उल्लेख छ। भक्तपुर एफएमका संचालकमाथि गरिएको धरपकड़प्रति गम्भीर आपत्ति जनाउँदै अदालतले प्रतिवादीलाई सामान्य तारिखमा रिहा गरेको प्रति स्वागत गरिएको छ। त्यस्तै संगीत रोयल्टी संकलनको नाममा धम्की, फौजदारी मुद्दा र नियोजित दवाब सिर्जना गरिनु अस्वीकार्य भएको ती संस्थाले जनाएका छन्। रोयल्टी संकलन प्रणालीमा व्यापक सुधार आवश्यक रहेकोमा पनि जोड़ दिएका छन्। संगीत रोयल्टी संकलन र वितरणका लागि भरपर्दो सरकार निकाय तोक्नुपर्ने, संकलित रकमको अधिकांश इच्छा स्रष्टासम्म प्रत्यक्ष पुग्ने व्यवस्था गर्नुपर्ने तथा रोयल्टी सम्बन्धी कानून निर्माण र संशोधन गर्दा रेडियो क्षेत्रका प्रतिनिधिलाई अनिवार्य सहभागी गराउनुपर्ने पनि माग रहेको छ। संवाद र सहमतिको माध्यमबाट संगीत रोयल्टी विवाद समाधान गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरिएको छ। अब विदेशको खबर। भारतको तमिलनाडु राज्यमा विजय थलापतिले आज मुख्यमन्त्रीको शपथ लिँदै हुनुहुन्छ। राज्यपाल राजेन्द्र अर्लेकरले विजय थलापतिलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ। शपथ ग्रहण समारोह अहिले बिहान 10 बजे चेन्नईको नेहरू स्टेडियममा हुने तय भएको भारतीय संचार माध्यमले जनाएका छन्। थलापतिले मे 13 तारीकभित्र प्रदेश सभामा विश्वासको मत प्रस्तुत गर्नुपर्नेछ। थलापतिलाई सरकार गठनका लागि आवश्यक बहुमत भन्दा केही धेरै अर्थात 120 जना विधायकको समर्थन प्राप्त छ। अस्ति शुक्रबार टीभीके प्रमुख थलापतिले राज्यपालसँग भेट गरी सरकार गठनको दावी पेश गर्नुभएको थियो तर बहुमत नपुगेको भन्दै हिजो शपथ ग्रहण समारोह रोकिएको थियो। 234 सदस्यीय तमिलनाडु प्रदेशसभा चुनावमा टीभीकेले 108 सीट जितेको छ। बहुमतका लागि कम्तीमा 117 सदस्यको समर्थन आवश्यक पर्छ। थलापतिलाई समर्थन गरेको कंग्रेसले 5 सीट जितेको छ भने सीपीआई सीपीएम बीसीके र आईयूएमएलले दुई दुई सीट जितेका छन्। यससँगै टीभीकेको समर्थनमा 121 सीट पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा धेरै हो। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। आजको पहिलो खेल दिउँसो पाउने 4 बजे चेन्नईमा चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्स बीच हुनेछ। 10 खेल खेलेको चेन्नई समान 5 खेलमा जित र 5 खेलमा हारसहित 10 अंकका साथ अंक तालिकाको छैटौं स्थानमा छ। लखनऊ समान 10 खेलमा 3 जित र 7 हारसहित 6 अंकका साथ तालिकाको पुछारमा छ। त्यस्तै आजको दोस्रो खेल बेलुका पाउने 8 बजे रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र मुम्बई इण्डियन्स बीच रायपुरमा हुनेछ। 10 खेलमा 6 जित र 4 हारसहित आरसीबीले 12 अंक जोडेको छ। आरसीबी तालिकाको चौथो स्थानमा छ। त्यस्तै समान 10 खेलमा 3 जित र 7 खेलमा पराजित मुम्बई 6 अंकसहित तालिकाको नवौं स्थानमा छ। आईपीएल क्रिकेटमा हिजो गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनले हरायो। आईपीएल क्रिकेटमा 10 टोली छन्। चारवञ्जेङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बजेट र नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गर्न डिजिटल पोर्टल सञ्चालन। नागरिक एवं विज्ञले आफ्ना राय सुझाव सिधै पेश गर्न सक्ने। आउँदो बिहिबारसम्म नै पानी पर्ने। भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरीको सम्भावना। सतर्कता अपनाउन आग्रह। सप्तरीमा भएको आगलागीबाट 12 घर गोठ जले। झापाको बाहुनडागीमा हरेक रात हात्तीको बथान आउन थाले। बालीमा क्षति पुर्याउने हुँदा किसान चिन्तामा। भारतको तमिलनाडुमा विजय थलापतिले आज मुख्यमन्त्रीको शपथ लिँदै 120 विधायकको समर्थन। र आईपीएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: साली नदीको शिर,
5: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
5: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
5: शहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
5: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556493333555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 17 संवादात्मक एआईमा आधारित कल सेन्टर शुरू गरेको छ। स्मार्ट वडा बनाउन प्रविधि पूर्वाधार नाराका साथ वडा 17 आफ्ना वडावासीलाई एआईको सहयोगमा सूचना प्रदान गर्न थालेको हो। नागरिकलाई वडासँग जोड्ने यो सेवा नेपालकै पहिलो भएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्दरले जानकारी दिनुभयो। 01-59-71-99 फोन डायल गरेपछि महिलाको स्वर सुनिन्छ र त्यहाँ तपाई वडाबाट कस्तो सूचना लिन चाहनुहुन्छ भनेपछि आफ्नो प्रश्न वा जिज्ञासा नागरिकले सोध्न सक्नेहुन्छ। यदि एआईसँग जवाफ रहेछ भने तत्काल सोधेको प्रश्नको जवाफ दिनेछ, नभए कल ओडाका कर्मचारीलाई पठाउने गरिन्छ। सहकारी ठगीको आरोपमा प्रहरीले मञ्जुश्री सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड काठमाडौँका अध्यक्ष नारायण प्रसाद घिमिरेलाई पक्राउ गरेको छ। सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि प्रहरी वीरत बौद्धबाट खटिएको प्रहरीको टोलीले घिमिरेलाई हिजो पक्राउ गरेको हो। वीरतका प्रहरी न्याय उपरीक्षक सन्तोष रोकाले सहकारी ठगी अभियोगमा सोधपूछ गरी थप कार्यवाही प्रक्रिया अघि बढ़ाउन घिमिरेलाई पक्राउ गरिएको जानकारी दिनुभयो। यो सहकारीले झण्डै 150 बचतकर्ताको 15 करोड़ रूपियाँसम्म बचत रकम फिर्ता गर्न बाँकी रहेको जनाइएको छ। काठमाडौँ उपत्यकामा जथाभावी हरन बजाउने 200 भन्दा धेरै गाड़ीका चालकलाई कार्यवाही गरिएको छ। बढ़दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत हिजो 200 भन्दा धेरै गाड़ी चालकलाई कार्यवाही गरिएको हो। उपत्यका विभिन्न मुख्य सड़क व्यस्त चोक तथा चाप धेरै हुने क्षेत्रमा ट्राफिक प्रहरीले विशेष निगरानी सञ्चालन गर्दै ट्राफिक नियम उल्लंघन गर्ने तथा अनावश्यक रूपमा हर्न बजाउने चालकलाई नियन्त्रण काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार विभिन्न संवेदनशील क्षेत्र, विद्यालय आसपास, अस्पताल क्षेत्र तथा भीड़भाड़ हुने सड़कमा विशेष निगरानी बढ़ाइएको छ। र काठमाडौँ महानगरपालिकाको वडा 23 रञ्जना लिपिको संरक्षणका लागि वडाभित्रका व्यवसायको परिचय पार्टी रञ्जना लिपिमा राख्न शुरू गरेको छ। वडामा व्यवसाय दर्ता गरेका र नियमित कर तिर्ने 50 करदातालाई उपहार स्वरूप पहिलो चरणमा 32 जडित बोर्ड जडान गरिदिएको हो। कार्यक्रमको पहिलो चरणमा जुद्ध शालिगबाट बसन्तपुरतर्फ, नौतले दरबारबाट झोछे हुँदै ओम्बहालतर्फका व्यवसायको परिचय पार्टी रञ्जना लिपिमा राख्न शुरू गरिएको हो। गोलाकार बोर्डको माथिल्लो भागमा साना अक्षरमा अंग्रेजी भाषा, बीचमा ठूलो अक्षरमा रञ्जना लिपि र तल्लो भागमा देवनागरिक लिपिमा ठेगाना लेखिएको छ। क्याली जात्रा फाउण्डेशनले को सहयोग, झोसे सामुदायिक समाजको संयोजनमा यो काम शुरू गरिएको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आउँदो बिहिबारसम्म नै पानी पर्ने, भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह। काठमाडौँको वडा 17 संवादात्मक एआईमा आधारित कल सेन्टर शुरू, वडावासीलाई सूचना प्रदान गर्ने उद्देश्य। र सहकारीको बचत रकम ठगी गरेको आरोपमा मञ्जुश्री कोअपरेटिभका अध्यक्ष घिमिरे पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: गुरु आमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: ए, पहिला कसैले भनेन?
1: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनुपर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भयो कि? हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि? वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
12: पहिला मलाई विश्वास लाग्दैन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
14: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
15: माओ दिदी, सुन्तली ढोका खोल्नुहोस् न।
16: के भयो यति राति किन रुँदै आकि?
15: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
16: ल भन के भयो।
15: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले भागेर आएको। दिदी
16: माइला दाईले पस् त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनुहुन्छ कि? त्यो गर्नु
17: ए ल ल हामी जान्छौँ भोलि चौकी नआउनु
16: ल ल अब धेरै नरौ कानुनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला
5: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौ सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं
16: नेपाल सरकार विज्ञापन बोर्ड
18: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855240934
19: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो तर पनि रोग 20 भएन
11: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्
19: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो
11: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त नगरोस्
12: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भनिसक्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
20: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिताजी हात खुट्टा चल्दैन थियो मेरो पुरै हात खुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि मेडिकल गए उहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाएँ दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु के अब त्यो भाँडामा पानी पुनी दबाई दुबै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको म त बचेँ भने छ नि
21: रामराजीपुर कलिम्पुर भन्छ तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँ झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्नी बेसरी पटौनी सुतेको सुते हुने सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको
18: विश्व विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
13: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
0: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए। यौन हिंसा सामाजिक अपराध हुए, ऐसे हिंसा पड़ोसी, हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए। उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसा होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन की कौनो समस्या भये पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
2: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
22: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
23: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
22: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
23: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
22: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
23: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
22: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
23: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
22: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
24: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
5: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
4: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Arka Khanti OPC Cement. Desh ko cement.
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामसोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी हुने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98571 7557 र 98472928
4: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लालीगुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठीक पछाडि मोबाइल 9806233111 र 9806231354
5: सौजी क्यूआर भए
6: ए भगनुस् त मेसेज आएको छैन
7: घरी

0: आग लागी तथा डडेलो बाट जोगियौं र जोगाऊ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
0: परालको तौवा भुज लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाउ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
3: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
5: फोन नम्बर 071-531-6141, 535-641।
6: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
2: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
1: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
3: ओमिन भाइ कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
0: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
3: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-77003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
4: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
5: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुको मेसो खोज्दै छौ क्या?
4: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
6: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्यौँ त नानी?
4: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
7: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
8: सबै मिलाइ खुवाऊ।
7: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
9: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
10: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
11: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
12: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
11: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
12: आमाको दुध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ।
11: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
12: 6 महिनापछि आमाको दुधसँगै थप आहार पनि खुवाऊ।
11: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
12: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
11: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
13: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यति बेला बिहानको 10

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: हरेश कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
1: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
1: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
0: ए हो र बाबु
1: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
0: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
2: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बस्ने उपायहरू
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
3: असल साथीहरूसँग मात्रै संगत गरौं
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं
3: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
2: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
6: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
6: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
2: नेपाल सरकार विज्ञापन बोर्ड
9: किन आँखा मिचेको मिचे गरेको
10: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
9: धेरै समय मोबाइल चलाएपछि क्या
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
9: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
10: ए त्यसो भए जोगिन के गर्ने त
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
6: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
11: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
12: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
13: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स सुक नारायणगढ चितवन, मोबाइल 9855050934।
14: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाता, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: त्यही भए म बेस्तरी खुसी। म त अहिले
5: अब त म त बसेँ भनेको छ नि। म
6: सुँगै सुँगाएर रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी, मेरो मलदै खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
7: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934
8: पीतो शान्तिको मोबाइल

0: आउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
4: हार्दिक निमन्त्रणा हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय कर्णको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू कर्मचारीहरू संघ संस्थाहरू सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ
5: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म समय 11:30 बजेदेखि 2 बजेसम्म स्थान आश्रम प्रांगण अध्यक्ष मैनादेवी भण्डारी
6: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
7: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
6: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
7: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
6: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: होइन श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
0: ल तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्ध ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के किन? बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परे र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
3: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल फ्री र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feet सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
4: होइन पुर्खे बा, किन के भयो र?
5: बाह्र चौर घुमे
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
6: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
4: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
5: ए क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
6: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ, मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: होइन के खुसीको खबर हो दाजु?
7: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
8: हो र?
7: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।

0: ಐಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: जिलो तमाकु बड़ीग्राम में सुविधा संपन्न हाईटेक ल्याब सब खाले स्वास्थ्य संबंधी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू यूरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
2: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
3: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
4: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
5: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
6: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
5: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
8: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही
9: मोबाइल

0: सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
1: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
0: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
1: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
0: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ।
1: उपचार हुने मुख्य समस्याहरू:
0: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
1: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
0: पोलेर टाउको कपाल गुमेको,
1: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
0: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका।
1: विशेषता:
0: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
1: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
0: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9841553555।
2: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
3: हाम्रा सेवाहरू:
2: जनरल फिजिसियन,
3: स्त्री तथा प्रसुति,
2: बाल रोग,
3: छाला तथा यौन रोग,
2: हार जोड्ने नसा तथा बाथ रोग,
3: टाउको तथा मनोरोग,
2: नाक कान घाँटी,
3: जनरल सर्जरी,
2: भिडियो एक्सरे,
3: डिजिटल एक्सरे,
2: ईसीजी,
3: डेन्टल तथा प्याथोलोजी,
2: फिजियोथेरापी
3: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
4: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
5: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
6: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
7: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562832, मोबाइल
8: 98570218335।
9: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
10: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
9: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
11: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउ त नानी?
9: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
12: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
13: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
14: सबै मिलाइ खुवाऊ।
13: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मै

0: बच्चालाई निरोगी र चलाख बनाउनको लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
1: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाउ
2: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार, दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नष्ट हौं।
1: साउजी गुड्का दिनु न।
2: ल के भन्नु भएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखा जन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
3: गुटखा जन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखा जन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: मिठा सुगनु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
2: हेलो
3: हेलो
2: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
3: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
4: हजुर
3: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
4: ल दिन त हेलो भन्नुहोस् त
2: हेलो हजुर
4: हजुर
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
4: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
3: ए नानी के भनेर छ के भयो
4: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
3: ल ल ल किन दिन्थे
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
6: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
9: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
8: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
9: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
9: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
8: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
5: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
9: लगभग सबैजना आइसक्नुभयो आजको उडास्तरको छलफल शुरू गरौं न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
8: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
2: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
8: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
8: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
2: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
9: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
6: नेपाल सरकार विज्ञापन बोर्ड
10: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: लौ न लौ लौ चटाङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरूबारे छलफल गरौं।
11: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
11: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
12: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन नि। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नयाँ वर्ष 2083 को पावन अवसरमा यस कुञ्ज पार्कलाई माया गर्ने सम्पूर्ण महानुभावहरू, तिलोत्तमा नगरवासी, कुञ्जलापुर निवासी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष लोकपुन, सचिव मोहन सिंह राणा, कोषाध्यक्ष धनेन्द्र पौडेल तथा कुञ्ज पार्क रात्रिकालीन उद्यान व्यवस्थापन समिति परिवार, तिलोत्तमा छ कुञ्जलापुर रूपन्दे।
2: नया वर्ष को शुभकामना।
0: नव वर्ष 2083 को पावन अवसरमा
1: हाम्रा सम्पूर्ण उपभोक्ता, सल्लाहकार, संचालक समिति, कर्मचारी लगायत देश विदेशमा रहनुहुने समस्त आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष यज्ञ गैरे तथा करैया मकरहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था परिवार, तिलोत्तमा 8-4 नम्बर रूपन्दे।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण उपभोक्ता यस खानेपानी संस्थामा आबद्ध पदाधिकारी शुभेच्छुक तथा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: साथै आफ्नो टोलबाट सम्पूर्ण उपभोक्ता टोलवासी आमा समूहले तिलोत्तमा नगरपालिकाले भने बमोजिम सरसफाई कार्यक्रममा जोडिनु हुन हार्दिक अनुरोध गर्दछौ। स्थान
0: परैया खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा सात जहदा दलका भलवारी रूपन्दे।

नववर्ष 2083 को पावन अवसरमा हाम्रा समस्त वनका पदाधिकारी, कर्मचारी, संचालक समिति, सल्लाहकार लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष हरिलाल पाण्डे, उपाध्यक्ष बाबुराम खरेल तथा करैया सामुदायिक वन परिवार किलोतमा 8 रूपमा।

0: नववर्ष 2083 को पावन अवसर में हमारा संपूर्ण विद्यार्थी व्यवस्थापन समिति अभिभावक शिक्षक कर्मचारी शुभचिन्तक एवं देश विदेश में रहनुहुने समस्त नेपाली जनमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: प्रिन्सिपल डीबी थापा, लिटिल स्टार बोर्डिंग स्कूल परिवार, तिलोत्तमा 16 जुडा रूपन्देही। थप जानकारी का लागि सम्पर्क नम्बर 98570 26315।
2: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, शिशाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
3: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारि लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाउ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: नमस्ते डाक्टर साहब।
10: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
6: डर लाग्नु निद्रा नलाग्नु
7: अनौठा विचार आउनु
6: निराशा बढ्नु खुसी नहुनु
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
6: छटपटी हुनु चिटचिट पसिना आउनु
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
7: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
11: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
10: देख्नु भएन औषधि हालेको
11: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
10: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
11: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
10: हजुर
11: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
10: ए विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
11: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
10: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
11: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
10: ए हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
7: नेपाल सरकार विज्ञापन बोर्ड फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ खाना पकाउने ग्यास सुरक्षित राखौ
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई लाइटर लड़की बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
7: आग लागि तथा डडेलोबाट जोगिउ र जोगाउ।
8: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाउ।
7: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
8: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
7: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
8: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
7: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन।
8: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
7: डडेलो विरुद्ध समुदाय

0: स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डढेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौ।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मरिग्राम रूपन्देही।
2: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधिया पण्डको जीवनी कवितालाई सत्सङ्ग प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्म प्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्रांगण, अध्यक्ष मैना देवी भण्डारी।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौ।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौ।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौ।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
6: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
6: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
10: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछ।
11: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
13: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
9: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
13: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
14: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
9: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
15: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472128 र 9470-24-870।
16: उत्सवको पर्व
17: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
16: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
17: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
16: फोन नम्बर 071-542-6049-549।
18: अहिले मध्याह्नको 12 बज्यो।
19: यो समय किसान पाइप प्रोडक्ट्स प्रालीको हो।
18: राष्ट्रको शान किसान।
19: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई, नेपाल प्रवेश गर्न परिचय पत्र अनिवार्य। मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको छिसवाङमा सड़क स्तरोन्नति, असारसम्म तोकिएको म्याद अघिने काम सम्पन्न। भीरमौरीको मह शिकारमा पुस्ता हस्तान्तरण गरिँदै डोरी र भर्याङको सहारामा मह काट्ने परम्परालाई निरन्तरता। युक्रेनसँगको युद्ध अन्त्य नजिक पुगेको, रूसी राष्ट्रपति पुटिनको संकेत, लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा 39 जनाको ज्यान गयो। र आईपीएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै। नेपाल खबरमा अब पूरा खबर। मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई गरिएको छ। भारतको जोगबनी हुँदै नेपाल प्रवेश गर्नेहरूका लागि सुरक्षा निगरानी सहित परिचय पत्र अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा हुने अवैध घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न कडाई गर्ने निर्णय गरेको हो। त्यस अनुसार सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेक व्यक्तिले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनु पर्नेछ। प्रशासनको निर्णयसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा माइकिङ पनि गरेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले हिजो जोगबनी विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन सहित नयाँ व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ। मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको मंगला गाउँपालिका 5 छिसवाङमा सड़क स्तरोन्नति भएको छ। मंगला, मालिका र धौलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी दरबाङ सड़कको बादियाचोर दरबाङ खण्डको वैकल्पिक मानिएको पोक चेराफाट पीपल बोट छिसुबाङ खोप्टी छ्यारछ्यारे दरबाङ अन्तर्गत छिसुबाङ खण्डमा स्तरोन्नति भएको हो। संघीय सरकारले चालू आर्थिक वर्षमा 3 करोड़ बजेट विनियोजन गरेको योजना निर्माणका लागि सड़क डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य पदमदीप जेबीले लक्ष्य अघि नै काम सम्पन्न गरेको छ। सड़क स्तरोन्नति योजनाको म्याद आउँदो असारसम्म भए पनि 3 महिना अगाडि नै सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले जानकारी दिनुभयो। खरेदेखि छिसुमाङ हुँदै ओखोलासम्म 1 किलोमिटर 500 मिटर सड़कलाई पक्किनालासहित 9 मिटर फराकिलो बनाएर ग्राभेल गरिएको छ। 2067 सालमा मार्ग खोलेको सड़क स्तरोन्नति भएपछि आवत जावतमा सहज भएको छिसुवाङका दुर्गा बहादुर खत्रीले बताउनुभयो। हिमाली क्षेत्रको साहसिक र परम्परासँग जोड़िएको भीर मौरीको मह शिकार अहिले पनि गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुँदै आएको छ। लमजुङको मर्स्याङदी गाउँपालिका 4 मिप्रा गाउँ नजिक रहेको छिप्ली भीरमा स्थानीयले ज्यानै जोखिममा राखेर डोरी र भर्याङको सहारामा मह काट्ने परम्परालाई निरन्तरता दिँदै आएका छन्। विश्वकै जोखिमयुक्त तथा साहसिक पेशा मध्ये एक मानिने भीर मौरीको मह शिकारले स्थानीय मात्र नभई विदेशी पर्यटकलाई समेत आकर्षित गरिरहेको छ। स्थानीय शिकारी टेक बहादुर गुरूङका अनुसार विगतमा ज्येष्ठ नागरिकमा सीमित रहेको यो परम्परा अहिले नयाँ पुस्तामा हस्तान्तरण गरिँदैछ। उहाँका अनुसार भीरमौरीको मह औषधिजन्य गुणले भरिपूर्ण भएकाले यसको माग उच्च छ। वर्षमा 2 पटक निकालिने मह वैशाख अन्तिम हप्तादेखि ज्येष्ठ दोस्रो हप्ताभित्र तथा असोज अन्तिम हप्तादेखि कार्तिक दोस्रो हप्तासम्म निकाल्ने गरिन्छ। भीरमौरीको मह शिकार हेर्न पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ़दो छ। स्थानीयका अनुसार भीरमौरीको मह केवल परम्परा मात्र नभई आय आर्जन र पर्यटन प्रवर्धनको महत्वपूर्ण आधार बन्दै गएको छ। प्राकृतिक तथा साहसिक पर्यटनसँग जोड़िएको यो मौलिक सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्धन गर्न सके ग्रामीण क्षेत्रमा अर्थतन्त्र बलियो बन्ने विश्वास गरिएको राष्ट्रिय समाचार समितिले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्साउ।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास सुहावट भएको छ कि छैन ख्याल गरौ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाउ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
2: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: श्री धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई नेपाल प्रवेश गर्न परिचय पत्र अनिवार्य मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको चेसुबाङमा सड़क स्तर उन्नति लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामा 1000 रूपियाँले घटेको छ। अस्ति शुक्रबार कारोबार भएको भावमा 1000 रूपियाँले घटेर सुन आज तोलाको 2,98,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,99,900 रूपियाँ थियो। सुनको भाव घटेको दिन आज चाँदीको भाव बढ़ेको छ। चाँदी आज तोलामा 25 रूपियाँले बढ़ेर तोलाको 5,300 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव अस्ति शुक्रबार तोलाको 5,275 रूपियाँ थियो। अब विदेशका खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको संकेत गर्नुभएको छ, तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र आफ्ना युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई भेट्ने उहाँले बताउनु भएको छ। तात्कालिक सोभियत संघले नाजी जर्मनी विरूद्ध जीत हासिल गरेको सम्झनामा धेरै वर्ष यता पहिलो पटक सीमित रूपमा आयोजित विजय दिवस परेडपछि क्रेमलिनमा पत्रकारसँग पुटिनले आफ्नो पछिल्लो अभिव्यक्ति दिएको बीबीसीले जनाएको छ। रूसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि तात्कालिक सोभियत संघको जीतको सम्झनामा हरेक वर्ष मे 9 तारीकमा राष्ट्रिय विदा मनाउने गरेको छ। यसैबीच रूस र युक्रेनले हिजो शनिबारदेखि शुरू भएको 3 दिन युद्ध विरामको अझै धेरै पटक उल्लंघन भएको आरोप एकअर्कामाथि लगाएका छन्। यस्तै दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 39 जनाको ज्यान गएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा 39 जनाको ज्यान गएको र 15 जना घाइते भएको जनाएको छ। ज्यान गुमाउने र घाइते हुनेहरूमा बालबालिका पनि रहेका बीबीसीले उल्लेख गरेको छ। इजरायली रक्षा बलले दक्षिणी शहर सक्सा सीएमा रहे क्षेत्रमा हिजबुल्लाहका लडाकुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। आक्रमणमा नागरिक हाताहाती समीक्षा भइरहेको इजरायली पक्षको भनाई छ। हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन आक्रमण गरेको जनाएको छ। इजरायली सेनाका अनुसार आक्रमणमा 3 जना सैनिक घाइते भएका छन्। यसमध्ये 1 जनाको अवस्था गम्भीर छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको अप्रेल 16 तारीकमा युद्ध विराम घोषणा गरे पनि इजरायल र हिजबुल्लाह बीचको तनाव भने चलिरहेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। आजको पहिलो खेल दिउँसो 4:15 चेन्नईमा चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्स बीच हुनेछ। 10 खेल खेलेको चेन्नई समान 5 खेलमा जीत र 5 खेलमा हार सहित 10 अंकका 7 तालिकाको 6 स्थानमा छ। लखनऊ समान 10 खेलमा 3 जीत र 7 खेलमा हार सहित 6 अंकका 7 तालिकाको पुछारमा छ। यस्तै आजको दोस्रो खेल बेलुका 7:45 रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र मुम्बई इण्डियन्स बीच रायपुरमा हुनेछ। 10 खेलमा 6 जीत र 4 हारसहित आरसीबीले 12 अंक जोडेको छ। आरसीबी लगातार 4 स्थानमा छ। यस्तै समान 10 खेलमा 3 खेलमा जीत र 7 खेलमा पराजित हुँदै मुम्बई 6 अंकसहित तालिकाको 9 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई नेपाल प्रवेश गर्न परिचय पत्र अनिवार्य मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको चेसुबाङमा सड़क स्तर उन्नति असारसम्म तोकिएको म्याद अघि नै काम सम्पन्न भीरमौरीको मह शिकारमा पुस्ता हस्तान्तरण गरिँदै डोरी र भर्याङको सहारामा मह काट्ने परम्परालाई निरन्तरता युक्रेनसँगको युद्ध अन्त्य नजिक पुगेको रूसी राष्ट्रपति पुटिनको संकेत लेबनानमा इजरायलले गरेका हवाई आक्रमणमा 39 जनाको ज्यान गयो र आईपीएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: ಐಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: आगलागि तथा डडेलोबाट जोगियौं र जोगाऊ
2: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ. यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ.
1: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ.
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ. बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ.
1: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ.
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ.
1: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ.
2: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ.
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ.
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ. सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ.
1: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ. वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ.
2: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही.
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा.
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ.
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथल्याबको ठिक पछाडि.
5: मोबाइल 9826311 र 9826213054.
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन.
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन.
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन.
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ. ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्.
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ. लिङ्गको आधारमा कुनै भेदभाव नगरौ.
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही.
10: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी.
11: हाम्रा सेवाहरू:
10: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
11: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
10: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
11: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने.
10: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
12: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको.
9: सम्पर्क 9570-24-344, 9570-35-227 र 9570-73-220.
8: ओ मिन भाइ, कता हो लखर लखर, घर बनाएर भ्याउनु भयो?
13: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ. सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ. कहाँ जाने हो कुन्नी?
8: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि. नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ. हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ. नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही. प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा. मोबाइल 9847077003, 9847066155 र 9847016539. हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ.
14: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
15: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोल्दैछौ क्या
14: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
16: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भनिदिउँ त नानी
14: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
17: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाऊ
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
20: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
21: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि
22: हो र होइन होला त्यस्तो त
23: सोइता तिमीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
22: केही भएन मिस
23: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
22: हुन्छ
24: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
25: नेपाल सरकार विज्ञापन बोर्ड
21: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
14: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
21: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
14: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
21: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
14: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
26: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
25: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
24: नेपाल सरकार विज्ञापन बोर्ड
21: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
22: 3 दिन भयो
21: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
22: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
21: आ जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
22: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
0: हो, तिमीले ठिक भन्यो बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
2: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नयाँ वर्षको शुभकामना।
4: नमस्कार, म विष्णु बहादुर बराल छेत्री, तेलोत्तमा नगरपालिका वार्ड नम्बर 11 को वार्ड अध्यक्ष जनप्रतिनिधि। आउँदै गरेको हाम्रो 2083 साल नयाँ वर्षको चाहिँ उपलक्ष्यमा सम्पूर्ण वार्डवासी, आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू र स्वदेश विदेशमा रहने सम्पूर्ण महानुभावहरूमा पक्कै पनि यो 2083 साल सुखमय रहोस्, आफूले सोचे जस्तो होस्, फुलोस् फलोस् र हामीले गरेका कमी कमजोरीहरूलाई सुधारेर अगाडि बढ्ने एउटा हामीमा उत्साह जागोस्, जाँगर जागोस् र हामी थप प्रगति पथमा लम्किन सकौं, मैले यही शुभकामना टक्राउन चाहन्छु। धन्यवाद, नमस्कार।

सर्वांना नमस्कार. नव वर्ष 2023 सालको उपलक्ष्यमा सम्पूर्ण वडावासी, नगरवासी, आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा यस नव वर्ष 2023 को पावन अवसरमा यहाँको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु. र 2023 सालबाट सम्पूर्ण आम नेपालीहरूमा एउटा सकारात्मक सोचको निर्माण होस्, सत्मार्गमा लाग्ने, सत्बाटोमा लाग्ने, सत्यको पथमा लाग्ने कुराले चाहिँ स्थान पाओस् र त्यसतर्फ लाग्नको लागि 2023 साल सफल होस् भन्ने कुराहरू.

नमस्कार, म नारायण ढकाल, वार्ड अध्यक्ष, तिलोत्तमा नगरपालिका, वार्ड नम्बर 13। आउँदै गरेको 2083 सालको पावन अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनी एवं ओडावासीहरूमा सुख शान्ति एवं समृद्धि एवं उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: नमस्कार, वार्ड नम्बर 12 वार्ड अध्यक्ष साजेद थारू तरफबाट विदेशमा रहेका आमा बुवा दिदी बहिनी वार्डवासी हाम्रो संगसाथी सरकारमा बसेका माननीयहरूलाई आफ्नो तरफबाट धेरै भन्दा धेरै शुभकामना दिन चाहन्छु।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर।
1: जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थे होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: दुर्गन्या सबलाई अब तपाईँहरूको साथमा नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग शुभेच्छुक आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अनि सुन न, त्यहाँ त नयाँ वर्षको अवसर पारेर जुत्ता कपडा र फेन्सी आइटम लगायत अन्य धेरै आइटमहरूमा सेल लागेको रहेछ नि। म हिजो मात्रै गएर सपिङ गरेर आएको, तिमी पनि जानी भए हिँड न।
2: हो र, त्यसो भए हिँड न त जाऊ।
1: नयाँ वर्षको अवसरमा होम डेकोरमा 10% छुट, फेन्सीमा 15%
0: र जुत्तामा स्पेसल 40% छुटको व्यवस्था गरिएको छ। बडगिराम चौकदेखि 100 मिटर दक्षिण आकाशी पुल नजिकै
3: जुत्ता तथा कपडाको सेल अनलाइन डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क 071-5906-85 बडगिराम रूपन्देही।

0: नववर्ष 2083 को पावन अवसरमा
1: हाम्रा समस्त तिलोत्तमा क्रिकेट विकास समितिमा आबद्ध सदस्य महानुभाव, खेलाडी, खेल प्रेमी महानुभाव, दर्शक लगायत क्रिकेटलाई माया गर्नुहुने देश तथा विदेशमा रहनुभएका समस्त आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष अर्जुन पराजुली तथा तिलोत्तमा क्रिकेट विकास समिति परिवार।

नववर्ष 2083 सालको पावन अवसरमा तिलोत्तमा व्यापार संघका पदाधिकारी ज्यूहरू, संघमा आबद्ध सम्पूर्ण सदस्य ज्यूहरू, व्यावसायिक मित्रहरू एवं देश विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष नेत्र प्रसाद नेउपाने एवं तिलोत्तमा व्यापार संघ परिवार।

0: नववर्ष 2083 को पावन अवसर में हमारा संपूर्ण शेयर सदस्य, संचालक समिति, सलाहकार, लेखा समिति, कर्मचारी एवं देश विदेश में रहनुहुने समस्त नेपाली जनमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: सहकारीमा खाता खोलौं, बचत गर्ने बानी बसालौं। अध्यक्ष डीबी थापा, व्यवस्थापक लक्ष्मण काउसा तथा टुंगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओम सतिया एक रूपन्दे।
2: होइन का बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
3: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
2: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छ। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 square feet सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
5: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
6: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
5: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
7: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
6: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
8: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 9872-1282 र 9870-24-870।
9: आग लागे हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई, लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट, तमाखु, चिलिम, सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।

0: मनोरंजन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजो को समाज र आज का भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेलीमा
1: लुम्बिनी 96.8 MHz हरेक हप्ताको बुधबार र शुक्रबार प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम सुस्तेली।

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाई सम्पूर्ण लोकपारखी मित्रमा। यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि कार्यक्रम सुशीली सुन्न सकिन्छ भने तिलुत्तमा टेलिभिजनबाट पनि कार्यक्रम सुशीली हेर्न सक्नुहुन्छ। यति बेला हामी तिलुत्तमा टेलिभिजन र रेडियो लुम्बिनीको यो प्रत्यक्ष र फेसबुक पेजबाट तपाईसँग जोड़िसकेका छौं। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवालीसँगै म तपाईँको लोकसहयात्री प्रकाश नेउपाने तपाईलाई रमाइलो बनाउनका लागि आइतबारी बसाई एउटा रमाइलो बनाउनका लागि हामी जुटिसकेका छौं। आज तपाईलाई भरपूर मनोरञ्जन हामी दिनेछौं। तपाईले फोन गर्नुहुनेछ र तपाईसँग कुराकानी गर्नेछौं, तपाईका भलाकुसारी सँगै तपाईको प्रतिभा पनि हामीले पस्कनेछौं। र म्यासेज गर्नका लागि हाम्रो रेडियोको आधिकारिक फेसबुक पेज छ, त्यसमा म्यासेज गर्न सक्नुहुन्छ। म्यासेज जस्ताको तस्तै तपाईलाई पढेर हामी सुनाउनेछौं। आफ्ना आफन्तजनसम्म अब बज्ने भाकाहरू, लोक तथा दोहोरी भाकाहरू, नयाँ तथा पुराना गीत संगीतहरूलाई तपाईँको आफ्ना आफन्तजनसम्म समर्पण गर्न सक्नुहुन्छ। रेडियोको आधिकारिक फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुन्छ भने तिलोत्तमा टेलिभिजन रेडियो लुम्बिनी यति बेला खोलिसक्नु भएको छ। टाढा कतै नै जानुहोला, एक घण्टा हामीलाई पनि साथ दिनुहोला, सँगै बसेर रमाइलो गरौं। रमाइलो गर्नुपर्छ पक्कै पनि। रमाइलो गर्नका लागि आज भने हामी आइतबारी बसाईमा रमाइलो लोक तथा दोहोरी भाका तपाईँका माझमा राखेर दैलो गाड्ने तर्खर गरिरहेका छौं। मागे जति वरदान पाएको भा विमला छेत्री र विष्णु माझीको आवाजमा रहेको यो रमाइलो भाका तपाईँका लागि स्वीकार्नुहोला।

आहा मागे जति वरदान पाएको भए कति खुशी हुने थियो जीवन मेरो साथमा तिमी भएको भए। पक्कै पनि निर्मला छेत्री र विष्णु माझीको आवाजमा रहेको यो रमाइलो भाकाले आइतबारी बसाईको दैलो उगारी सकेका छौं। फेरि पनि कार्यक्रममा स्वागत छ। कार्यक्रम सुशेली हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार 1 बजेबाट 2 बजेसम्म तपाईँको आफ्नै रेडियो रेडियो लुम्बिनी तिलोत्तमा टेलिभिजनमा एकैसाथ आउने गर्छ। फेसबुक पेजमा पनि कार्यक्रम लाइभ आउने गर्छ। कार्यक्रम सुशेली तपाईँकै लागि हो। हामी तीनजना तपाईँका लागि रमाइलो गराउनका लागि कला संस्कृति बचाउनका लागि तपाईँको प्रतिभा खोज्नका लागि हाम्रो क्यामेरामा प्रशान्तजी हुनुहुन्छ, प्रविधिमा सविताजी र म तपाईँको लोकसयात्री प्रकाश नेउपाने। यति बेला तपाईँहरूलाई कसरी रमाइलो गराउन सकिन्छ कार्यक्रम सुशेलीले अथवा कार्यक्रम सुशेलीमा तपाईँलाई कसरी हामीले जोड्न सकिन्छ यो साङ्लोभित्र तपाईँलाई पार्न सकियो भने पक्कै पनि तपाईँ हामी मिलेर नै कला संस्कृतिको जगेर्ना गर्न सकिन्छ, संस्कारलाई बचाउन सकिन्छ, लोकदोरी भाकाहरूलाई बचाउन सकिन्छ। नयाँ तथा पुराना लोकदोरी भाकाले हाम्रो मौलिकपन बोकेका छन्, हाम्रो नेपालीपन बोकेका छन्। त्यसैले पनि हाम्रो वेशभूषादेखि लिएर हरेक कुरामा नेपाली गीतले अलिकति हाम्रो नेपाललाई चिनाउने काम गरिरहेको छ। त्यसैले पनि लोकदोरी भाकाहरूलाई बचाउनुपर्छ भनेर हामी लागिरहेका छौं। तपाईँहरू पनि लाग्नु भएको छ, रेडियो सुन्नु भएको छ, म्यासेज गर्नुहुन्छ। पक्कै पनि रसायली मगरले हामीलाई म्यासेज गरिसक्नु भएको छ। गुड आफ्टरनून, नमस्कार सबैमा भन्नुभएको छ। नमस्कार तपाईँलाई पनि जनक रसायली मगर, गुड आफ्टरनून, दामी छ प्रोग्राम भन्नुभएको छ। धन्यवाद छ तपाईँलाई कार्यक्रमको प्रशंसा गरिदिनु भएकोमा। म चाहिँ सुर्खेतको मान्छे, हाल चाहिँ भारतको युपीबाट भन्नुभएको छ। भारतको युपीमा कार्यरत हुनुहुन्छ, हामीलाई म्यासेज गर्नुभएको छ जानकी रसाइली मगरले। अब बज्ने गीत कार्यक्रम सुशेली मार्फत जतिले पनि कार्यक्रम सुशेली सुन्नु भएको छ, तिलोत्तमा टेलिभिजन हेर्नु भएको छ, सबैलाई भन्नुभएको छ, डेडिकेटेड अल भन्नुभएको छ, सबैलाई सम्झन चाहन्छु भन्नुभएको छ। त्यसैले पनि जनक रसाइली मगरलाई म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुशेलीमा पहिलो पटक भनौँ अथवा पहिलोचोटि नै म्यासेज गर्न सफल हुनुभएको छ। कार्यक्रममा कसले छिटो म्यासेज गर्छ त भन्ने कुरा पनि त छ नि। त्यसैले धेरै जसले म्यासेज गर्छ अथवा धेरै कसले कल गर्छ त्यसलाई चाहिँ हामीले एउटा गोप्य पुरस्कार राखेका छौं। त्यो पुरस्कारको व्यवस्था छ, त्यसैले पनि त्यो पुरस्कारबाट पनि तपाईँहरू वञ्चित नहुनका लागि म अनुरोध गर्न चाहन्छु। जसले म्यासेज धेरै गर्छ, जसले धेरै फोन गर्छ, उसलाई चाहिँ हामीले त्यो तपाईँको मेहनतको फल चाहिँ हाम्रो कार्यक्रम सुशेलीले तपाईँलाई सम्मान गर्नेछ। यो कुरामा चाहिँ तपाईँ लेखेर राख्नु, ढुक्क हुनुहोला। हाम्रो कार्यक्रमको अथवा रेडियो लुम्बिनीको वार्षिक उत्सवदेखि लिएर हरेक कार्यक्रमहरूमा तपाईँलाई चाहिँ हामीले सम्झनेछौं। जसले धेरै फोन गर्नुहुन्छ, जसले धेरै माया गर्नुहुन्छ, उहाँलाई हामीले पनि धेरै माया गर्छौं। त्यसैले पनि म्यासेज गर्नका लागि पनि म अनुरोध गरिरहन चाहन्छु। कार्यक्रम सुशेली हो, सुशेलीले तपाईँलाई रमाइलो गराउने कार्यक्रम हो, रमाइलो गर्नुपर्छ भनेर हामीले नयाँ तथा पुराना लोक तथा दोहोरी भाकाहरू लिएर तपाईँको माझमा आउने गर्छौं। त्यसैले पनि सुर्ती मार्दै मार्दै गयो जवाना, ख्याम सेन्चुरी र समीक्षा अधिकारीको आवाज यति रमाइलो छ। त्यसैले पनि फोन गर्दै गर्नुहोला 071-5-62-012 को बाटोबाट आउँदै गर्नुहोला। अहिले भने फेरि पनि तपाईँलाई रमाइलो गराउनका लागि सुर्ती मार्दै मार्दै गयो जवाना स्वीकार्नुहोला।

0: आहा, सुर्ती मार्दा मार्दै गयो जमाना। यो रमाइलो भाका सुन्दा सुन्दै कोही मित्र टेलिफोन सम्पर्कमा आएको जानकारी गराउनु भएको छ। प्रविधिबाट सविता ढकालले, कहाँदेखि को हुनुहुन्छ, ढिला नगरीकन स्वागत गरौँ। हजुर नमस्ते।
1: नमस्ते सर। नमस्ते
0: माधवजी।
1: हजुर हजुर, सन्चै आरामै हुनुहुन्छ?
0: एकदम आरामै छ नि। माधव पाण्डेजी बोल्नु भयो होइन?
1: हजुर हजुर।
0: आज स्वर त फेरिएको छ त माधवजी?
1: रुगा लायो।
0: रुगा लायो होइन? भाका फेरो दाइले डाली फोरो न्याउलीले भन्ने गीत थियो नि होइन? भाका फेरो जस्तो छ। अनि आरामै हुनुहुन्छ माधवजी?
1: एकदम आरामै सर।
0: आज चाहिँ चर्को घाम लागेको छ होइन? खरबुजा चाहिँ आज रहँदैन ठेलामा।
1: एकदमै चर्को लाग्छ। आज बजार छैन, घरतिरै छु।
0: आज हिँड्नु भएन बिहान?
1: हिँडिन आज।
0: ए, आज रेस्ट?
1: हजुर।
0: घरमै हुनुहुन्छ। रमाइलो भाका आज पक्कै पनि माधवजीले रमाइलो गराउनका लागि रमाइलो भाका चुज गर्नु भएको जस्तो लाग्छ आज होइन?
1: के भाका चुज गरौँ र जम्मै बराबरै जस्ता
0: जुन हेर त्यही राम्रो होइन? जुनै गाह्रो भयो। माधवजी आइतबार व्यवसायमा हुनुहुन्छ। माधवजीको रिक्वेस्ट पनि हो, यो आइतबारमा पनि ल्याउनु पर्यो भनेर माधवजीले पनि मलाई घचघच्याइरहनु भएको थियो होइन?
1: हजुर हजुर।
0: माधवजीलाई पनि सम्बोधन गरिसकेका छौँ हामीले। पक्कै पनि आज यो रेडियो तथा तिलोत्तमा टेलिभिजन हेरेर बस्ने जतिलाई पनि के कसैले ल्याउनु भएको छ माधवजी, शुरू गर्न सक्नुहुन्छ?
1: कसैले त म त नयाँ भन्दा पुराना याद आउनु थाल्यो। त्यही भएर पुरानै
0: मिठो हुन्छ कि पुरानै मिठो हुन्छ। ल,

0: हुन्छ सर।
1: हङकङ मलाई पृथ्वीको पल्ला छेउ बस्दा पनि माधवजीलाई कसैले वास्ता गरेन है?
0: हजुर हजुर।
1: निकै रमाइलो भएका गाउनु भएको छ माधवजी। अब बज्ने गीत कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ?
0: अब माधव पाण्डे भनेर सुन्ने सबैलाई नमस्कार सुनाइदिनु, अनि मिलेसम्म मेरो गीत पनि बजाइदिनु त आज धेरै भयो।
1: ल, तपाईँको गीत पक्कै पनि अब आउने बुधबार बजाउँला माधवजी। अहिले सबै गीत सेटिङ भइसकेको छ। बुधबार चाहिँ प्रशान्त केवालीलाई चाहिँ मैले टक्क निकालेर राख्नु भन्छु। यहाँ प्रशान्त हुनुहुन्छ अहिले क्यामेरामा, तिलोत्तमा टेलिभिजनलाई खिचिरहनु भएको छ। प्रशान्तजीलाई चाहिँ हाम्रो माधवजीको गीत चाहिँ चट्ट बजाउनु पर्यो भन्छु है त। हुन्छ माधवजी, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अहिले भने कार्यक्रमबाट बिदा गर्छु। नमस्ते।
0: नमस्ते।
1: माधव पाण्डेजी आउनु भएको थियो डाइभर टोलदेखि, डिंगर नगरबाट भन्नु भएको थियो, तिलोत्तमा चारबाट। निकै माया गर्नुहुन्छ कार्यक्रम सुशेलीलाई, कार्यक्रम सुशेलीको उत्तर उत्तर प्रगतिको कामना भन्नुभएको छ। रोक तथा दोहोरी गीतलाई माया गर्ने मान्छे आफैमा कलाकार, आफैले गीत निकाल्नु भएको छ, मेहनत गरेर ठेलामा एउटा तपाईँको सेउ सुन्तला अंगुर अथवा भनौं तरबुजाहरू समय अनुकूलका फलफूलहरू लिएर हिँड्नुहुन्छ, र पनि आफै कलाकार हुनुहुन्छ, मेहनत गरेर गरिखाने, हातमा काम मुखमा राम गर्नुपर्छ भनेर हामीलाई सुझाव सल्लाह पनि दिनुहुन्छ। माधवजीलाई म हार्दिक आभार प्रकट गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। माधवजीले निकै माया गर्नुहुन्छ कार्यक्रम सुशेलीलाई। त्यसै गरेर सुन्दर बस्यालले पनि हामीलाई म्यासेज गर्नु भएको छ, कार्यक्रम अति नै सुन्दर छ, धेरै राम्रो छ, कार्यक्रमको सफलताको शुभकामना भन्नुभएको छ। सुन्दर बस्यालजी तपाईँलाई धेरै धन्यवाद छ। अब बज्ने गीत मेरो प्यारो भान्जी आयतिर भान्जा अभियानलाई समर्पित गर्न चाहन्छु, र कार्यक्रम सुशेलीको उत्तरोत्तर प्रगतिको कामना भन्दै सुन्दर बस्यालले पनि हामीलाई म्यासेज गर्नुभएको छ। सुन्दरजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब बज्ने गीत तपाईँका भान्जा र भान्जीलाई पक्कै पनि सुनाउनु हुनेछ, रेडियो खोल्नु भएको छ होला, सुन्नका लागि भान्जा भान्जीलाई पनि रेडियो खोल्न भन्नुहोला। हामी चाहिँ यो गीत अब बजाउँदैछौं, अब फेरि पनि रमाइलो गराउनुपर्छ, फोन गर्दै गर्नुहोला। 0175625012 बाटो भएर आउनुहोला। आइतबारी बसाईमा पनि हाम्रो बुधबार र शुक्रबार त तपाईँहरू आउनुहुन्छ, आइतबार पनि हाम्रो कार्यक्रम धेरैलाई अझै पनि थाहा भएको छैन होला, जतिले पनि सुन्नु भएको छ कार्यक्रमलाई सेयर गरिदिनु होला, सबैको ठाउँ पुर्याइदिनु होला, र कार्यक्रम सुशीललाई माया गरिदिनु होला भन्दै फेरि पनि रमाइलो भएका तपाईँका लागि पशुपति शर्मा र प्रिया भण्डारीको आवाजमा भेटौँ न कहिले आउने हो, स्वीकार्नु होला।

आहा, भेट हुन कहिले आउने हो? निकै राम्रो भाकापछि पुनः स्वागत छ पुष्पति शर्मा र प्रिया भण्डारीको आवाजमा रहेको यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशैलीमा। पक्कै पनि कार्यक्रम सुशैली यति बेला आइतबारी व्यवसायमा छौं हामी। प्रविधिमा सविता ढकाल र क्यामेरामा प्रशान्त गेवालीसँगै म तपाईँको लोकसयात्री प्रकाश नेउ पनि यति बेला एक बजेबाट दुई बजेसम्म रमाइलो गराउनका लागि हामी जुटिरहेका छौं। धेरै साथीहरूले म्यासेज गरिसक्नु भएको छ, धेरैले फोन पनि गरिसक्नु भएको छ, फोन गरेर गीत पनि गाइसक्नु भएको छ, प्रतिभा सुनाउनु भएको छ। तपाईँसँग पनि प्रतिभा कतै लुकेर बसेका छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। हाम्रो रेडियोको आफ्नै वेबसाइट छ, फेसबुक पेज छ, त्यो पेजमा हामीले नम्बर चाहिँ राखेका छौँ, त्यो स्क्रिनमा देख्न सक्नुहुन्छ। त्यसैले पनि फेरि पनि त्यो नम्बरमा फोन गरेर आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नुहुन्छ अथवा प्रतिभा प्रस्फुटन गर्न सक्नुहुन्छ। लुकाएर प्रतिभा नराख्नुहोला, हामी यही अनुरोध गर्न चाहन्छौ। तपाईँसँग प्रतिभा छ, हामीले तपाईँलाई एउटा बाटो देखाएका छौं, त्यो बाटोबाट तपाईँ हिँड्नुभयो भने पक्कै पनि राष्ट्रिय स्तरका चर्चित कलाकारहरू पनि यस्तै कार्यक्रमहरूबाट चर्चित लोक तथा दोहोरी गायक राष्ट्रिय कलाकारहरू बनेका हुन्। त्यसैले पनि तपाईँ पनि राष्ट्रिय कलाकार बन्न सक्नुहुन्छ। त्यसैले पनि तिलोत्तमा टेलिभिजनलाई सेयर गर्नुहोला, प्रतिभा सुनाउनुहोला, अथवा रेडियो लुम्बिनीको जुन कार्यक्रम सुशैली छ त्यसलाई सेयर गरेर सबैको माझमा पुर्याइदिनका लागि अनुरोध गर्न चाहन्छु। र बालकृष्ण अर्यालले हामीलाई म्यासेज गर्नुभएको छ, नमस्ते लुम्बिनी टीमलाई नमस्ते, सम्झना छ है भन्नुभएको छ। कार्यक्रम सुशैली धेरै राम्रो छ, सधैँ सुन्ने गर्छु मैले, म बिरयानी हाउसबाट हो भन्नुभएको छ। बालकृष्ण अर्यालजी तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु। पक्कै पनि कार्यक्रमलाई निकै सुन्नुहुन्छ, म्यासेज गर्नुहुन्छ, तपाईँ पनि फोन गरेर प्रतिभा अथवा छैन भने पनि भलाकुसारी गर्न सक्नुहुन्छ। बालकृष्णजी हामीलाई फोन गर्न सक्नुहुन्छ, कार्यक्रमलाई सेयर गर्नुहोस्, सबै सामु पुर्याउनुहोस्। सबैलाई यो कार्यक्रम सुशैली तिलोत्तमा टेलिभिजन रेडियो लुम्बिनीबाट आउने गर्छ भन्ने कुरा एउटा सबैलाई जानकारी गराउनुहोस्, जतिले पनि सुन्नुभएको छ तपाईँसँग त्यही मात्रै मैले मागेको छु। कार्यक्रमलाई सेयर गरेर सबै सामु पुर्याइदिन अनुरोध गर्न चाहन्छु। कार्यक्रम सुशैली रमाइलो गर्ने कार्यक्रम हो, फोन गर्नका लागि म अनुरोध गरिरहेको छु। आइतबारी बसाई हो, आइतबारी बसाईमा नयाँ तथा पुराना लोक तथा दोहोरी भाकाहरूले तपाईँहरूलाई भरपूर मनोरञ्जन हामी गराइरहेका छौं। कला संस्कृतिको जगेर्ना गर्न हामी जुटिसकेका छौं, उठिसकेका छौं। हाम्रा बाजा गाजा, हाम्रा मृदङ्ग मादल सारङ्गी बाँसुरीहरूलाई बजाउनुपर्छ। हाम्रा पुर्खाले आर्जेका ती बाजा हुन्, ती बाजाहरूलाई तपाईँ हामीले बचाउनुपर्छ। आधुनिक मोडलमा गए पनि ती बाजालाई पनि आधुनिक मोडलमा लानुपर्छ र ती बाजा पनि बचाउनुपर्छ। लोकदोरी गीत नेपालको पहिचान हो, त्यसैले पनि नेपालको पहिचानलाई मर्न दिनु हुँदैन। राम्रा तथा नेपाली मौलिकपन बोकेका लोक तथा दोहोरी बाकाहरूलाई बचाउनुपर्छ भनेर हामी लागिरहेका छौं। त्यसैले पनि शून्य कतार 5625012 बाटो भएर आउँदै गर्नुहोला। अहिलेलाई फेरि तपाईँलाई रमाइलो गराउन चाहन्छु। मायालुको शहरमा मेरो गाउँमा घर छ, गणेश पौडेल र पुडकला ऋषिको आवाजमा रहेको यो रमाइलो भाका स्वीकार्नुहोला।

आहा, मायालुको सहरमा मेरो गाउँमा घर छ। हिलो भन्न पाउँदिनौ, धुलो भन्न पाउँदिनौ, उकाली र ओह्राली गरिराख्नुपर्छ। कति रमाइलो भएका अन्त, उकाली र ओह्राली गरिरहनुपर्छ। माया प्रियतीमा माया प्रियती लाउँदा पक्कै पनि खानो चुहिएर केही हुँदैन, तर मानिस असल रोज्नुपर्छ। यो वैशाख महिना हो, सबै लगनमा गाँसिँदै पनि हुनुहुन्छ होला। धन मात्रै नहेर्नुहोला, मन हेरिदिनुहोला, किनभने मन हुनेको पछि धन हुन सक्छ, धन हुनेको मन कहिले पनि नहुन सक्छ। त्यसैले पनि जोसँग इमान्दारी छ, इमान्दारीतासँग जीवन काट्ने हो, त्यसैले विवाह गर्दा धेरै सोचेर गर्नुहोला। फेरि अदालत पुग्ने काम कहिले पनि नगर्नुहोला। अहिले भर्खरमा भइसकेको जोसमा विवाह गर्ने अनि पछाडि फेरि कागजपत्र बोकेर हिँड्ने काम नगर्नुहोला। जिन्दगी बिताउने कुरा हो। हाम्रो प्रशान्तजीले पनि अहिले अब यो वैशाखको महिनामा सुटुक्क कतै हामीलाई पनि जनता लानुहुन्छ कि भन्ने कुराकानी भइरहेको थियो। हाम्रो क्यामेरा पर्सन प्रशान्त गेवाली पक्कुमार हुनुहुन्छ। अहिले वैशाखमा कतै जन्ती नलए पनि जन्ती खुवाउनुहुन्छ कि भनेको, त्यो पनि खै मेसो ल्याउनु भएन जस्तो छ। अब जेठमा मलमासै छ, जे होस् हाम्रो प्रशान्तजी पनि विवाह गर्नुहुन्छ कि भनेर म धेरै आशा गरेर बसिरहेको थिएँ। क्यामेरामा हुनुहुन्छ सविता ढकाल, त्यसै गरेर प्रविधिमा हुनुहुन्छ सविताजीले पनि बोलाउनु भएन, खै अहिले विवाह गर्नु भएन, यसो एउटा थाली चाहिँ ल्याउनु पर्थ्यो कि गोर्दा भन्ने चाहिँ एउटा कुरा थियो, त्यो पनि भएन। त्यसैले पक्कै पनि जतिले पनि विवाह गर्दै हुनुहुन्छ, वैशाखको महिना रमाइलो गर्दै हुनुहोला, आज लगनमा गाँसिँदै हुनुहुन्छ, पक्कै पनि सोचेर जानेर मात्रै विवाह गर्नुहोला। विवाह एकचोटि मात्रै गर्ने हो, त्यसैले पनि सोच विचार गरेर सबैले राम्रोको लागि जिन्दगी बिताउनका लागि विवाह गर्नुहोला भन्न चाहन्छु। कार्यक्रम सुशीलियो रमाइला रमाइला गीत संगीतसँगै हामी आइतबारी बसाईमा रमाइरहेका छौं। प्रशान्त गेवाली क्यामेरामा हुनुहुन्छ, प्रविधिमा सविताजी हुनुहुन्छ, र म यहाँ प्रकाश नेपालले तपाईँलाई मेरा जति पनि गीतहरू यहाँ पठाउनु भएको छ ती गीतहरू जस्ताको तस्तै तपाईँको माझमा पस्कने प्रयास गरेको छु, तपाईँका म्यासेजहरू पढ़िरहेको छु। त्यसैले पनि रमाइलो गर्नका लागि आइतबार बुधबार र शुक्रबार 1 बजेबाट 2 बजेसम्म फोन पनि तपाईँले गर्न सक्नुहुन्छ। फोन गरेर प्रतिभा छ भने सुनाउन सक्नुहुन्छ, छैन भने भलाकुसारी गर्न सक्नुहुन्छ, हामीसँग कुराकानी गर्न सक्नुहुन्छ। लोक संस्कृतिलाई कसरी बचाउने, लोक दोहोरी गीतहरूलाई अझै बचाउनका लागि के गर्ने, कार्यक्रम सुशैलीको उत्तर प्रगति अझै कसरी गराउने भन्ने कुराहरूमा कुराकानी पनि गर्न सक्नुहुन्छ। कार्यक्रम सुशैलीसँगै छौं, तपाईँ हामीसँगै हुनुहुन्छ, हामी तपाईँसँगै छौं। त्यसैले उकाली ओह्राली भन्ज्याङ चौतारी जहाँ पनि गुन्जिनी भाकाहरू रमाइला लोक तथा दोहोरी भाकाहरू तपाईँका माझमा राखिरहेका छौं, सुनाइरहेका छौं। कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै झर्को नमानिकन हामीलाई कमेन्ट गर्नुहोला। यदि कमेन्ट गर्न चाहनुहुन्न भने पनि फोन गरेर पनि टिपाउन सक्नुहुन्छ। 0175 62 012 हाम्रो स्टुडियोको टेलिफोनमा फोन गरेर कार्यक्रम यस्तो छ यसरी जानुपर्छ भनेर पनि हामीलाई टिपाउन सक्नुहुन्छ। सुझाव सल्लाह प्रतीक्षा गरिरहेका छौं, सुझाव सल्लाह प्रतिक्रियाको हामी तपाईँको त्यो प्रतिक्रिया प्रतीक्षा गरिरहेका छौं। तिलोत्तमा टेलिभिजनलाई सेयर गर्नुहोला, तिलोत्तमा टेलिभिजनलाई सेयर गरेर सबैको माझमा पुर्याउनुहोला। रेडियो लुम्बिनी सुनिरहनु भएको छ, पक्कै पनि रेडियो सबैले खोल्नुहोला। रेडियो पनि पक्कै पनि आधिकारिक तपाईँहरूलाई हामीले रमाइलो गराउनका लागि यति बेला जुटिसकेका छौं। रेडियोसँगै टेलिभिजन अहिलेको यो मोडर्न जमाना अनुसार जतिले रेडियो सुन्नु भएको छैन भने भिडियोमा पनि कार्यक्रम तपाईँले देख्न सक्नुहुनेछ। तिलोत्तमा टेलिभिजनलाई एकदमै भरपूर रमाइलो गराउनका लागि प्रशान्तजीले एकदमै काटछाट गरेर तपाईँलाई कार्यक्रम राम्रो बनाएर पठाउनु भएको छ, त्यो पनि हेरेर कमेन्ट गर्नुहोला। पक्कै पनि फेरि पनि रमाइलो गराउन चाहन्छु। रमाइलो गराउने कार्यक्रम हो आइतबारी बसाई, बुधबार र शुक्रबार झैं त्यति धेरै तपाईँहरूलाई थाहा नभएर पनि होला, बुधबार र शुक्रबार धेरै म्यासेज पनि गर्नुहुन्छ, फोन गर्नुहुन्छ। आइतबारी बसाई अलिक कम छ, हामीले अलिक पछि शुरू गरेका हौं, त्यसैले पनि जतिले सुन्नु भएको छ सबै माझमा पुर्याइदिनका लागि पनि म अनुरोध गर्न चाहन्छु। फेरि पनि रमाइलो गराउन चाहन्छु खेतमा बोकेजार बसन्त थापा र विष्णु माझीको आवाजमा रहेको यो रमाइलो भाका सिकानुहोला।

0: आहा, खेतमा पके चार भेटा हुँदा रमाइलै छ, नभेट्दा लोकेचार। अब पक्कै पनि नभेट्दा कहाँ हो कहाँ हुने, भेटेपछि लोकेचार पार्ने जस्ता कुराहरू बस्छन्। थापा र विष्णुमाझीको आवाजमा रहेको यो रमाइलो भाकापछि पुनः स्वागत छ, फेरि पनि स्वागत छ है कार्यक्रम सुसनीमा। कार्यक्रम सुसनीको आइतबारी व्यवसायमा तिलोत्तमा टेलिभिजन, रेडियो लुम्बिनी र रेडियो लुम्बिनीको आफ्नै आधिकारिक फेसबुक पेजबाट एकैछिन ती कार्यक्रम सुनिरहनु भएको छ, हेरिरहनु भएको छ। कार्यक्रममा प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवालीसँगै म तपाईँको लोकसहयात्री प्रकाश नेउपाने रमाइलो गराउनका लागि जुटिरहेका छौं। रमाइलो गर्नुपर्छ भनेर हामी एकदमै कार्यक्रमलाई चाहिँ रमाइलो गराउनुपर्छ, भरपूर तपाईँ आउनुपर्छ, तपाईँ पनि कार्यक्रममा सहभागी हुनुपर्छ भनेर हामी लागिरहेका छौं। पक्कै पनि कहाँदेखि तपाईँहरू आउनुभयो अथवा कहाँदेखि आउनुहुन्छ, आउनुहोस्, मेसेज गर्नुहोस्, रमाइलो गरौं। रमाइलो गर्नका लागि जुट्नुपर्छ, उठ्नुपर्छ, सबैले लोकदोहोरी भाकालाई माया गर्नुपर्छ। त्यसैले पनि कार्यक्रम सुसेलियो, कार्यक्रम सुसेलीको लगभग अन्त्यमा छौं। कोही मित्र टेलिफोनमा आएको जानकारी गराउनु भएको छ प्रविधिबाट, सविता ढकालले कहाँदेखि को हुनुहुन्छ, ढिला नगरिकन स्वागत गरौं। हजुर नमस्ते। नमस्ते हजुर, हेलो। पक्कै पनि टेलिफोन कटेको छ, टेलिफोन कटिरहेको छ, कहाँदेखि को हुनुहुन्छ, फेरि पनि टेलिफोन आएको छ, जानकारी गराउनु भएको छ, टेलिफोन कटेर पनि हुन सक्छ, फोन हानिरहनु भएको छ, कार्यक्रम सुशीललाई माया गरिरहनु भएको छ। पक्कै पनि फोन काटिएको जानकारी पनि प्रविधिबाट जनाउनु भएको थियो, फेरि पनि आउनु भएको छ, उहाँ नै हुनुहुन्छ होला, फेरि पनि स्वागत गरौँ। हजुर नमस्ते।
1: हजुर नमस्कार।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म मणिक्रामदेखि, हिमलाल पाण्डे, रोशनी पिज्जा बर्गर इन्डस्ट्री।
0: हिमलालजी आरामै हुनुहुन्छ, आज अन्त्यमा आउनु भएको छ होइन?
1: हजुर, म थोरै काममा व्यस्त थिएँ, त्यस पर्दैन, यसो फोन लगाइहालेको लागि।
0: मेटेरियल बनाउँदै हुनुहुन्छ पिज्जाको र बर्गरको?
1: हजुर हजुर।
0: होइन, निकै मिठो पिज्जा बनाउने मान्छे, कार्यक्रम सुशीललाई माया गर्ने मान्छे हिमलालजी, पक्कै पनि व्यस्त भनेको त्यही आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो?
1: हजुर, आफ्नै काममा व्यस्त थिएँ, अनि उतातिर भुल्न अब कार्यक्रममा चाहिँ टाइम दिन नपाए।

0: पारमा चाहिँ अलिकति सहजता हुँदो रहेछ। अब मानिस युवाहरू जति जसले खानुपर्ने हो जसले लाउनु पर्ने हो उनीहरू चाहिँ विदेशिएको अवस्था छ, केही समयपछि फर्कलान् देश पनि बन्ला हेरौँ प्रतीक्षा गरौं, पक्कै पनि हिमलालजीको व्यापारमा सहजता आउनेछ यो पनि हामी शुभकामना दिन चाहन्छौं। मणिग्रामबाट पूर्वपट्टि रोशनी पिज्जा एण्ड बर्गर हाउस भनेर लेख्नु भएको छ, कतै जहाँ तपाईँहरू पनि रेडियो सुनिरहनु भएको छ भने मिठो बर्गर पिज्जा बनाउनुहुन्छ त्यहाँ जानका लागि पनि म अनुरोध गरिरहन चाहन्छु। पक्कै पनि हिमलालजी अन्त्यमा आउनु भएको छ, पक्कै केही भन्न चाहनुहुन्छ?
1: केही भन्न भन्दा पनि अब त सबै ठिक छ, रेडियो सुनिरहन्छु, राम्रो छ, सुनिदिनु होला, माया गरिदिनु होला सबैजना पनि, जसले सुन्नुभयो अझै चाहिँ अरू चाहिँ रेडियो किलो लुम्बिनी एफएम चाहिँ सुनिदिनु होला, माया गरिदिनु होला भन्छु। हाम्रै नेपालमा केही गर्नुपर्छ, त्यसो आत्तिन हुँदैन, अब धैर्य गरेर बसेपछि एक दिन अवश्य चाहिँ नि केही फल पाइन्छ प्रतीक्षाको भन्ने चाहिँ छ।
0: कुरेर बसेको फल मिठो हुन्छ होइन?
1: हो एकदम।
0: पक्कै पनि वैशाख महिना हो, विवाहित हो कि अविवाहित हो तपाईँ हिमलालजी?
1: विवाहित हो।
0: विवाहित हुनुहुन्छ होइन? वैशाखको महिना छ, लगनको महिना छ होइन? लगन बाहिर कहीँ बाजा घन्केका छन्, कहीँ रमाइलो छ, पूजा आजा चलिरहेको छ होइन? अहिले चाहिँ घाम पक्का लागेको छ, बेलुकी चाहिँ हावाहुरी आउने सम्भावना हुन सक्छ। त्यसरी पनि माल बनाउनु भएको छ, पिज्जा होटेल गर्नु भएको छ, नेपालमा केही गर्छु भनेर लाग्नु भएको युवा हो, तपाईँको व्यापारको शुभ सफलताको शुभकामना भन्न चाहन्छु। अन्त्यमा पक्कै पनि रमाइलो पञ्चे बाजा को गीत हामी राखेका छौं, पुष्कल शर्मा र देवी घरतीको आवाजमा रहेको यो गीत कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ हिमलालजी?
1: सर्वप्रथम त हाम्रो तिलोत्तमा चाहिँ सबैजनालाई, तिलोत्तम एफएम लगायत सबै परिवार हाम्रो
0: धन्यवाद,
1: अनि हाम्रो घर परिवार छर छिमेक मेरा सही साथी इष्टमित्रहरू, अनि यो रोशनी पिज्जा बर्गर भन्दै यो लुम्बिनी एफएमबाट सुन्ने जति पनि हुनुहुन्छ उहाँहरू सबैको लागि भन्न चाहन्छु।
0: रोशनी पिज्जा बर्गर हाउसबाट हिमलाल पाण्डेको तर्फदेखि जतिले पनि चिन्नु भएको छ चिन्नु भएको छैन सबैलाई आफ्नो तर्फबाट अब बज्ने गीत सुनाउन चाहनुहुन्छ होइन? कार्यक्रममा निरन्तर आइरहनु होला हिमलालजी, तपाईँको प्रचार पनि हो एउटा होइन, त्यसरी पनि हामीलाई पनि माया हुन्छ। तिरत्तमा टेलिभिजन पनि सर्च गरेर सेयर गर्नुहोला, सबै साथीभाइहरूलाई पुर्याउनु होला, यो पनि म अनुरोध गर्न चाहन्छु। अहिले पनि कार्यक्रमबाट विदा गर्छु, नमस्ते। हिमलाल पाण्डेजी आउनु भएको थियो रोशनी पिज्जा बर्गर हाउसबाट, हामी कार्यक्रमको अन्त्यमा छौं। पक्कै पनि कार्यक्रम सुशेलीलाई छुट्टीको निर्धारित समय सकिएको जानकारी प्रशान्त गेवाली र प्रविधिबाट सविता ढकालले जनाउनु भएको छ। बालकृष्ण आर्यले फेरि पनि म्यासेज गर्नु भएको छ, कार्यक्रम धेरै राम्रो छ प्रकाश सर भन्नु भएको छ, धन्यवाद छ बालकृष्णजी। तपाईँहरूले कार्यक्रमलाई सेयर गरेर सबै ठाउँ पुर्याउनुपर्छ, हाम्रो स्थानीय रेडियो अथवा भनौँ टेलिभिजनलाई पनि माया गर्नुपर्छ, यो मिडियालाई पनि बचाउनुपर्छ, लोकदोरी गीतलाई बचाउनुपर्छ, संस्कृतिलाई बचाउनुपर्छ भनेर तपाईँहरूले पनि कार्यक्रममा सेयर गर्नुभएको छ। बालकृष्णजीलाई फेरि पनि धन्यवाद दिँदै यतिन्जेल कार्यक्रम सुन्नुभयो तपाईँ सबैप्रति हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। जसले म्यासेज गर्नुभयो हाम्रो फेसबुक पेजमा गएर जतिले पनि म्यासेज गर्नु भएको छ सबैले कार्यक्रमलाई सेयर गरिदिनका लागि पनि म अनुरोध गर्दै धन्यवाद दिन चाहन्छु, र फोन गर्नुभयो माया गर्नुभयो तपाईँहरूप्रति पनि धेरै आभार प्रकट गर्न चाहन्छु। एक घण्टाको समय मेरो आवाज जस्ताको तस्तै तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि एक घण्टा खटिने प्राविधिक मित्र सविता ढकाललाई विशेष धन्यवाद दिँदै क्यामेरामा प्रशान्त गेवालीले एक घण्टा खटिनु भएको छ, घरिभित्र आउनुहुन्छ घरि बाहिर जानुहुन्छ, निकै मेहनत गर्नुभएको छ। कार्यक्रम तिलोत्तमा टेलिभिजनबाट हेर्नुहोला, केही समय पछाडि तपाईँको त्यहाँ आउने गर्छ, तिलोत्तमा टेलिभिजन सर्च गरेर हेर्नुहोला। यतिन्जेल क्यामेरामा साथ दिने प्रशान्त गेवाललाई पनि धेरै धेरै धन्यवाद दिँदै पृष्ठभूमिमा पालपाली माया पञ्चे बाजा पुष्कल शर्मा र देवी घरतीको आवाजमा रहेको यो रमाइलो पञ्चे बाजा छोड्दै वैशाख महिनामा जति पनि दाम्पत्य जीवनमा बाँधिनु भएको छ सबैलाई दाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै बुधबार एक बजे तपाईसँग जोडिने गरी म प्रकाश नेपाल पनि बिदा हुन चाहन्छु। नमस्कार, जय गीत जय संगीत।

0: नववर्ष 2083 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण उपभोक्ता यस खानेपानी संस्थामा आबद्ध पदाधिकारी जीवहरू सम्पूर्ण शुभेच्छुक तथा देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ एवं दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष किशोर कुमार छेत्री एवं आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था परिवार तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: नववर्ष 2083 पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक एवं देश विदेशमा रहनुहुने समस्त नेपाली जनमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: संचालक गोकर्ण खड्का आरबी इटा उद्योग। हजुर, आरबी इटा उद्योगद्वारा निर्माण गरिएका नम्बर 1 ब्रान्डका गुणस्तरीय इँटाहरू सदैव प्रयोग गरौं। सिधा सम्पर्क 9857077873।

0: आशा गर्नु।
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल, सम्पर्क 98023 64 460।
2: खुसीको खबर
3: होइन के खुसीको खबर हो दाजु?
2: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नाली प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
4: विश्व शान्तिको

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल। आगलागी तथा डडेलोबाट जोगियौ र जोगाउ। चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाउ। सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ। जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ। परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ। सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ। वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं। चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं। डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ। कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं। आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाउ। वन जोगाउ र वातावरण संरक्षणमा योगदान दिऊ। कञ्चन गाउँपालिका कञ्चन भूपनदेखि।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ, म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
2: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
1: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
2: मिति 2083 वैशाख 25 गतिदेखि 28 गतेसम्म।
1: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ।
2: उपचार हुने मुख्य समस्याहरू:
1: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
2: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
1: पोलेर टाउको कपाल घुमेको,
2: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
1: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैतला भित्र फर्किएका।
2: विशेषता:
1: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
2: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
1: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9840523555।
3: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
4: हाम्रा सेवाहरू:
3: जनरल फिजिसियन,
4: स्त्री तथा प्रसूति,
3: बाल रोग,
4: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बात रोग,
4: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
4: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
4: डिजिटल एक्सरे,
3: ईसीजी,
4: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
4: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
5: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
6: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
7: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
8: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175628832, मोबाइल
9: 9857021835।
10: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित है
11: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
10: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
12: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
10: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
13: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
14: सबै मिलाई खुवाऊ।
13: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: नववर्ष 2083 को पावन अवसर में हाम्रा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक एवं देश विदेश में रहनुहुने समस्त नेपालीजन में सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: सुख का गहना दुख का खजाना यसपालीको नयाँ वर्ष राधाकृष्ण सुनचाँदी पसलमा प्रोप्राइटर पुरुषोत्तम सुनार श्री राधाकृष्ण सुनचाँदी पसल मणिग्राम चोकदेखि 50 मीटर पश्चिम। हामी कहाँ नयाँ तथा आकर्षक डिजाइनका गरगहना पाउनुका साथै पुरानासँग नयाँ साटफेर पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 9862750556 र 9843786890।
2: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। अहा ई होखे न तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
3: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई, और का करे पड़ाला डॉक्टराइन बहनी तनी बता देता?
2: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
4: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
2: फल फूल और साग पात बच्चा के खाना साथ साथ
3: सब मिल के खियावल जाए,
2: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
3: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए।
2: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने?
3: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
5: सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
6: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
5: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
6: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
5: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ।
6: उपचार हुने मुख्य समस्याहरू:
5: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
6: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
5: पोलेर टाउको कपाल घुमेको,
6: एसिड आक्रमण वा विस्फोटनमा परिजलन भएका,
5: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका।
6: विशेषता:
5: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
6: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
5: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9840523555।
7: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
8: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
9: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
8: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, 1 मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
9: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
7: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
10: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
11: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
12: ए ल ल लिनुहोस् भाइ।
11: अनि दाई कति भयो पैसा?
12: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
13: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि बाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
14: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
15: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
14: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
16: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
17: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
16: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
18: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
16: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
19: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
20: सबै मिलाई खुवाउ।
19: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
22: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
3: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ

0: सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेसन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 0175316041 5356641।
4: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
5: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
6: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
6: मोबाइल 9826311 र 9826211354।
7: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाऊ। चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
8: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
7: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
8: परालको तौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
7: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
8: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
7: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
8: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
7: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
8: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
7: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको
12: हो।
13: राष्ट्रको शान किसान।
12: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। एसईईको नतिजा पछि मंगलबारसम्म सार्वजनिक गर्ने तयारी। पहिलोपल्ट परीक्षा सकिएको एक महिनामै नतिजा आउँदै। चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा 11.5 खर्ब बजेट खर्च। पुँजीगत खर्च 27% भन्दा पनि कम। काठमाडौँ उपत्यकामा 9 महिनामा 4,500 गाडी दुर्घटना। 174 जनाको ज्यान गयो। ट्राफिक जाँचमा कडाई गर्दा झण्डै 1 महिनामै 86,000 भन्दा धेरै चालक कार्यवाहीमा। भारतको तमिलनाडुको मुख्यमन्त्रीमा थलापति विजयको शपथ। मंचमै 3 आदेशमा हस्ताक्षर। हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने। र क्रिकेट अस्ट्रेलियामा संकट। 5 खेलाड़ीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पछि मंगलबार अर्थात वैशाख 29 गतेसम्म नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 सूचना अधिकारी लक्ष्मी मरासिंहले जानकारी दिनुभयो। कार्यालयले यस अघि नै 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएमा जिल्ला तहमा गरिएको छ। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइटहरू सहितको सूची सार्वजनिक गरेको छ, जस अनुसार एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल, एसएमएस र यूएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाएको सूचनामा भनिएको छ। चालू आर्थिक वर्ष 2082-83 10 महिना सकिन लाग्दा सरकारले 11,53,00,000,000,000 रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याएको 19,64,00,000,000,000 बजेट मध्ये 58.75% खर्च भएको हो। चालू शीर्षकमा विनियोजित 11,80,00,000,000,000 मध्ये 8,09,00,000,000,000 अर्थात 68.04% खर्च भएको छ। पुँजीगत तर्फ भने 4,07,00,000,000,000 विनियोजित मध्ये 1,09,00,000,000,000 अर्थात 26.87% मात्रै खर्च भएको छ। यसपटक पनि सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ। नवयुवा आन्दोलन र मध्यपूर्वको तनाव लगायत कारण खर्च कमजोर भएको बताइन्छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ़दा कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ़ने चर्चाका बीच यसपटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसैबीच सरकारले चालू आर्थिक वर्ष 14,80,00,000,000,000 राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9,70,00,000,000,000 मात्रै संकलन भएको छ। काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा 4,631 गाड़ी दुर्घटना भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ती दुर्घटनामा 174 जनाको ज्यान गएको छ। प्रहरीका अनुसार साउनदेखि चैत मसान्तसम्म भएका दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 सामान्य घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने मध्ये 7 16 वर्ष मुनिका रहेका छन्। 16 35 वर्ष उमेर समूहका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका ट्राफिक प्रहरीले जनाएको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा जाँचमा कडाई गरेको छ। जाँड रक्सी खाएर गाड़ी चलाउनेदेखि अरू ट्राफिक नियम उल्लंघन गर्नेमाथि कार्यवाहीलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरण अनुसार चैत 13 गतेपछिको झण्डै 1.5 महिना 86,000 भन्दा बढ़ी चालकलाई कार्यवाही गरेको छ। उनीहरूबाट 6,39,28,585 रूपियाँ राशि संकलन भएको ट्राफिक प्रहरीले बताएको छ। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एकजनाको ज्यान गएको छ। सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 7 विजय घिमिरे विश्वकर्माको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुगेका आरोही घिमिरे बिहान 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल आधार शिविरतर्फ फर्काउने क्रममा बाटोमै ज्यान गएको हो। यसअघि पनि सगरमाथाको चुचुरो चुमिसक्नुभएका घिमिरे पछिल्लो समय आरोही गायकको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो। यसैबीच पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा मा आरोहणको सिजन शुरू हुने क्रममा छ। डोरी टाग्ने टोलीले चौथो शिविर भन्दा माथि साउथ कोलसम्म बाटो बनाइसकेका छन्। केही दिनमै बाटो खुलाउने काम पूरा हुने विभागको विश्वास छ। अहिले आरोहीहरू बाटो र मौसम खुल्ने प्रतीक्षामा रहेका छन्। यस वर्ष सगरमाथा आरोहणका लागि 62 देशका 492 जनाले अनुमति लिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षण सम्बन्धी चेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय अर्गानिया दिवस मनाइँदैछ। यो विशेष वनस्पति, कृषि, जैविक विविधता, दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ। अर्गान मुख्यत मोरक्कोमा पाइन्छ। यसबाट उत्पादन हुने अर्गान तेल स्वास्थ्य, सौन्दर्य तथा पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। साथै अर्गान वनले स्थानीय समुदायको जीविका पार्जन, वातावरण संरक्षण तथा महिला सशक्तिकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। अब विदेशको खबर। तमिल चलचित्र जगतका सुपरस्टार थलापति विजयका नामले चिन्ने 51 वर्षीय सी जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिनुभएको छ। मास्टर, बेस्ट र लियो जस्ता चलचित्रबाट करोड़ौं दर्शकको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नुभएको हो। आज चेन्नईको नेहरू रंगशालामा आयोजित भव्य समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले उहाँलाई शपथ गराउनुभयो। विजयले शपथ लिएसँगै तमिलनाडुमा झण्डै 6 दशकदेखि पालैपालो सत्ता चलाउँदै आएका डीएमके र AIADMK को राजनीतिक वर्चस्व पनि सकिएको छ। विजयको तमिल लगा भेट्री कर्डगम पार्टीले 234 सदस्यीय विधानसभामा 108 सीट जितेको छ भने अन्य दलको सहयोगमा 120 सीटको समर्थन छ। शपथपछि विजयले तत्काल 200 युनिटसम्म बिजुली, निशुल्क बिजुली, लागू औषध नियन्त्रण र महिला सुरक्षा सम्बन्धी 3 आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। अब खेल खबर। घरेलु टी20 क्रिकेट लीग बिग बास लीग बीबीएललाई निजीकरण गर्ने प्रयास असफल भएपछि क्रिकेट अस्ट्रेलियाभित्र थप अशान्ति छाएको छ। कोड स्पोर्ट्सको प्रतिवेदन अनुसार अस्ट्रेलियाका टेस्ट र एक दिवसीय कप्तान प्याट कमिन्स सहित 5 खेलाड़ीले अझैसम्म आफ्नो नयाँ केन्द्रीय सम्झौतामा हस्ताक्षर गरेका छैनन्। क्रिकेट अस्ट्रेलियाले प्रस्ताव गरेको आर्थिक शर्तहरूसँग असन्तुष्टि जनाएर वा नो अब्जेक्सन सर्टिफिकेट एनओसी मार्फत विदेशी फ्रेन्चाइज लीगहरूमा खेल्नका लागि थप स्वतन्त्रताको चाहना राखेर सम्झौता हस्ताक्षर नगरेका हुन सक्ने प्रतिवेदनले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले प्याट कमिन्सलाई झण्डै 12 मिलियन अस्ट्रेलियन डलर बराबरको 3 वर्षको सम्झौताको प्रस्ताव गरेको कुरा बाहिर आएपछि यो विषय अझ संवेदनशील बनेको छ। यो प्रस्तावबाट धेरै खेलाड़ीहरू निराश भएका प्रतिवेदनमा उल्लेख छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबर मैले समका मुख्य खबर फेरि एकपटक। एसईको नतिजा पछि मंगलबारसम्म सार्वजनिक गर्ने तयारी. पहिलोपल्ट परीक्षा सकिएको एक महिनामै नतिजा आउँदै चालू आर्थिक वर्षको दश महिना सकिन लाग्दा 11.5 खर्ब बजेट खर्च. पुँजीगत खर्च 27% भन्दा पनि कम. काठमाडौँ उपत्यकामा 9 महिनामा 4,500 गाडी दुर्घटना. 174 जनाको ज्यान गयो. ट्राफिक जाँचमा कडाई गर्दा झण्डै 1 महिनामै 86,000 चालक कार्यवाहीमा. भारतको तमिलनाडुको मुख्यमन्त्रीमा थलापति विजयको शपथ. मञ्चमै 3 आदेशमा हस्ताक्षर. हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने. र क्रिकेट अस्ट्रेलियामा संकट. 5 खेलाड़ीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक.
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ. समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
7: साली नदीको शिर,
8: मणिचूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
8: सहरबाट नजिकै.
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट.
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181. वेबसाइट झुले.com.np.
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtieye.org. फोन नम्बर 01-5224-352-5224-353.
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ. ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूबाट हराएका 65 थान 2 पाङ्रे गाडी धनीलाई हस्तान्तरण गरेको छ. उपत्यकाका विभिन्न ठाउँहरूबाट विभिन्न मितिमा हराएका मोटरसाइकल र स्कूटर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेला पारेर धनीलाई हस्तान्तरण गरेको हो. एउटा झण्डै 30 लाख मूल्य पर्ने मोटरसाइकल समेत भेटाएर धनीलाई हस्तान्तरण गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी हेमराज अधिकारीले जानकारी दिनुभयो. बबरमहलबाट हराएको अप्रिला कम्पनीको झण्डै 30 लाख रूपियाँ पर्ने मोटरसाइकल फेला पारेर बुझाएको हो. गाडी चोरी गर्ने क्रम बढ़ेको भन्दै ट्राफिकले व्हील लक गराउन, जीपीएस तथा साइरन जोड्न समेत धनीलाई अनुरोध गरेको छ. काठमाडौँ महानगरपालिका वडा नम्बर 9 पशुपति राम मन्दिर नजिकै ह्याण्ड ग्रेनेड भेटिएको छ. 36 ह्याण्ड ग्रेनेड 3 थान फेला परेको नेपाल प्रहरीले जनाएको छ. प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार राम मन्दिर नजिकै जंगल क्षेत्रमा विवारिसी अवस्थामा भेटिएको ग्रेनेड सेनाको टोलीले डिस्पोज गरेको छ. घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान थालेको छ. काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 9 गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ. मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राय माझीले गैराती मन्दिरको भेटिराखेको बाकस चोरी भएको जानकारी दिनुभयो. आज बिहान पूजा गर्ने क्रममा पुजारीले भेटेको बाकस नदेखेपछि खोजी गर्दा कतै नपाएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो. बाकस महाशिवरात्री पर्वपछि नखोलिएकाले त्यसमा झण्डै 8-10 लाख रूपियाँ रहेको अनुमान छ. चलचित्र लाली बजार विरूद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। आफ्नो समुदायको मान मर्दन र चरित्र हत्या हुने गरी फिल्म लाली बजार निर्माण गरेको भन्दै वादी समुदायका प्रतिनिधिहरूले आज प्रदर्शन गरेका हुन्। वादी समुदायको गर्विलो इतिहासलाई बंग्याएर समाजमा नकारात्मक रम फैलाउन खोजेको आरोप लगाउँदै उनीहरूले चलचित्रको निर्माण र प्रदर्शन तुरन्त रोक लगाउन माग गरेका हुन्। प्रदर्शनमा सहभागी अधिकार कर्मीहरूले वादी जातिको सम्मान कायम गर लाली बजार चलचित्र बन्द गर लेखेका ब्यानर र प्ले कार्डहरू प्रदर्शन गरेका छन्। चलचित्रमा प्रयोग गरिएका दृश्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको उनीहरूको तर्क छ। र काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ़दो वायु प्रदूषण न्यूनीकरणका लागि गाड़ीको जाँचलाई तीव्रता दिएको छ। विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालय सँगको समन्वयमा उपत्यकाका विभिन्न ठाउँमा गुड्ने गाड़ीको नियमित प्रदूषण जाँच गर्दै आएको हो। उपत्यकामा वायुको गुणस्तर सुधार गर्ने उद्देश्यले सड़कमा गुड़िरहेका गाड़ीले तोकिएको मापदण्ड पालना गरे नगरेको यकिन गर्न यो अभियान सञ्चालन गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। प्रदूषण जाँचका क्रममा सरकारले तोकेको मापदण्ड पूरा नगर्ने गाड़ीलाई प्रहरीले तत्काल कार्यवाहीको दायरामा ल्याउने गरेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। एसईको नतिजा पछि मंगलबारसम्म सार्वजनिक गर्ने तयारी। पहिलोपल्ट परिसकेको एक महिनामै नतिजा आउँदै चोरी भएका 65 मोटरसाइकल फेला पारेर धनीलाई हस्तान्तरण। व्हील लक लगाउन जीपीएस तथा साइरन जोड्न ट्राफिक प्रहरीको आग्रह। र लाली बजार चलचित्र विरूद्ध वादी समुदाय आन्दोलित, प्रतिबन्धको माग गर्दै माइती घरमा प्रदर्शन। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
13: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
14: तपाईँ बनाइदिन्छ त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
13: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
15: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
14: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
16: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
17: वर्जल घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।

0: Marca Hagi Ofisi Sement, Deshko Sement.
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
4: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
5: उत्सवको पर्व
6: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज्ड डिस्ट्रिब्युटर
5: इसीएसपी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
5: फोन नम्बर 0175 46 6999।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौ, बिरामीलाई हौसला बढाउ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नानी खाना खान आऊ।
10: लाउ दिनुस।
9: हात धोयौ?
10: धोइसके बाबा।
9: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
10: हात ढिला भइसक्यो।
11: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
9: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
11: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
12: बर्सेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाउ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन झोक्राउनु भन्छ काका?
15: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
14: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
15: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
16: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 9857271757 र 9842976228।
17: नयाँ वर्षको शुभकामना।
18: नव वर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, सल्लाहकार, लेखा समिति, कर्मचारी एवं देश विदेशमा रहनुहुने समस्त नेपाली जनमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
19: अध्यक्ष लीला पन्त तथा नारी जागृति महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड, केउलानी रूपन्देही।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
3: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय कर्णको जीवनी कवितालाई सत्सङ्ग प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्रांगण, अध्यक्ष मैनादेवी भण्डारी।
5: सापके काटे में ध्यान देवे वाला बात, सापके काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। सापके काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए, अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
6: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
7: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934।
9: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को उन्नाइस भएन।
0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
9: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ हेर्नुहोस्, जमा नै फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुमा 10 सिटाजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ, म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
11: सी बाबा म बेस्तरी खुसी, म त अहिले
10: अब त म त बचेँ भनेको छु नि। म
11: सुमया सुधारे रामराजीपुर कल्याणपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतालसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसी यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिने भएको।
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
5: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए, अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
6: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
7: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19 भएन।
0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
8: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यही एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: बिनिसरा मसरङ्गी गाइडको 10 सीताजी हात खुट्टा

0: अब त म त बचे भनेछ नि म
1: सुमया सुरार रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भुइँ गएको के यहाँ झस्का हानी यहाँबाट झस्का हानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतते पोल्ने दुख्ने बेसी पटौने सुतेको सुते हो नि सुते सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहान बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855059934
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन के वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
5: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855059934
6: हार्दिक निमन्त्रणा हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय कर्णको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू कर्मचारीहरू संघ संस्थाहरू सम्पूर्ण धर्म प्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ
7: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म समय 11:30 बजेदेखि 2 बजेसम्म स्थान आश्रम प्राङ्गण अध्यक्ष मैनादेवी भण्डारी

लोसमा एक ड्राइभर टोलसोको रूपन्देही हामी कहाँ आधुनिक तथा जुनसुकै डिजाइनमा सुन र चाँदीका गहनाहरू ग्यारेन्टीका साथ बनाइन्छ। साथै विवाह लगायतका जुनसुकै शुभ कार्यमा सुन लगायतका गर गहनाका लागि सधैँ सम्झिनुहोला है। मनकामना सुन चाँदी पसल लोसमा एक ड्राइभर टोलसो।

0: नववर्ष 2083 को पावन अवसर में हमारा संपूर्ण सर्जिकल व्यवसायी औषधी विक्रेता आमा बुबा दाजुभाई तथा दीदी बहनी सबैमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। प्रोपराइटर सुरेश कुमार न्यौपाने, मेडिकेयर सर्जिकल एण्ड केमिकल, बुटोल छ मैत्री पर्व।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि, फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
4: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौ।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहार सँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
5: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
6: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
5: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
6: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
4: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
7: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
8: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

नववर्ष 2083 को पावन अवसरमा हाम्रा समस्त वनका पदाधिकारी, कर्मचारी, संचालक समिति, सल्लाहकार लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष हरिलाल पाण्डे, उपाध्यक्ष बाबुराम खरेल तथा करैया सामुदायिक वन परिवार, किलोतमा 8, रूपन्देह।

नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ज्योतिष शास्त्रमा विश्वास गर्ने धार्मिक एवं बौद्धिक जगत आध्यात्मलाई सर्वोपरि ठान्ने हाम्रा सम्पूर्ण भक्तजनहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। युवा ज्योतिषी आचार्य बद्री प्रसाद भट्टराई, श्री गणेश ज्योतिष तथा वास्तु सेवा केन्द्र तिलोत्मा 5 मडिग्राम रूपन्देह। साथै हामी कहाँ शास्त्रीय विधिमा आधारित रही ग्रह गोचर सम्बन्धी सम्पूर्ण जानकारी, चिना टिप्पण कुण्डलीको निर्माण, घर उद्योग र व्यवसायको वास्तु परामर्श साथै सम्पूर्ण ज्योतिषीय परामर्श प्रदान गरिन्छ। मोबाइल 98-19-95-107 र 97-46-98-621। साथै हामी कहाँ अनलाइन मार्फत पनि सेवा प्रदान गरिन्छ।

यस गुरुकुल एजुकेशनमा आबद्ध हाम्रा सम्पूर्ण सदस्य साथीहरू शिक्षाविद, बौद्धिक जगत, व्यवहारिक तथा समय सापेक्ष ज्ञान आर्जनमा क्रियाशील विद्यार्थी भाइ बहिनीहरूमा नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। एमजी कृष्ण श्रेष्ठ तथा गुरुकुल एजुकेशन परिवार मणिग्राम तथा बुटोल फाइनान्स वाइन।

0: नववर्ष 2083 को पावन अवसर में
1: हमारा समस्त सेवाग्राही ल्याब प्रशासन स्वास्थ्य कर्मी चिकित्सक एवं शुभेच्छुक को संपूर्ण नेपाली जनमा उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। अन्तर्राष्ट्रिय गुणस्तरयुक्त एवं नया प्रविधिले सुसज्जित गुणस्तरीय स्वास्थ्य परीक्षणका लागि तिलोत्तमा हाईटेक ल्याब तिलोत्तमा 5 मडिग्राम पुरानो मेडिटेक भएको भवनमा साथै हामी कहाँ स्वास्थ्य क्षेत्रमा लामो समयदेखि अनुभव प्राप्त विशेषज्ञहरूद्वारा होल बडी चेकअप लगायत विभिन्न स्वास्थ्य समस्याहरू जस्तै थाइराइड किडनी कलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण घरमै गई निशुल्क रगत संकलन र चिकित्सकीय परामर्शका लागि हामीलाई सधैँ सम्झनुहोस्। बेसिक हेल्थ चेकअप मात्र रु 2000 थप जानकारीका लागि सम्पर्क 071590719 र 9876760018।

0: नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण उपभोक्ता यस खानेपानी संस्थामा आबद्ध पदाधिकारी शुभेच्छुक तथा देश विदेशमा रहनुहुने आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: साथै आफ्नो टोलबाट सम्पूर्ण उपभोक्ता टोलवासी आमा समूहले तिलोत्तमा नगरपालिकाले भने बमोजिम सरसफाई कार्यक्रममा जोडिनु हुन हार्दिक अनुरोध गर्दछौ। स्थान
0: परैया खाने पानी उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा सात जहदा दलका भलवारी रूपन्दे।
2: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
3: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
4: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
4: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
8: फोन नम्बर 071-531-6141 535-641।
9: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
10: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
11: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागीमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
9: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
11: मोबाइल 96036311 र 98026121354।

0: सूचना लिने र दिने गरौं।
1: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
0: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
1: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
0: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
1: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
0: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मडिग्राम रूपन्देही।

0: नववर्ष 2083 को पावन अवसर में हमारा संपूर्ण शेयर सदस्य, संचालक समिति, सलाहकार, लेखा समिति, कर्मचारी एवं देश विदेश में रहनुहुने समस्त नेपाली जनमा सुख शांति समृद्धि एवं उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। अध्यक्ष दीनानाथ ढकाल, आनन्दवन मधुबन सहकारी संस्था लिमिटेड, तिलोत्तमा 12 नम्बर, रूपन्देही।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-72-96-018।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
3: उत्सवको पर्व
4: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
3: एसबीएसटी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
4: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा,
3: फोन नम्बर 071-542-6999।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। बुटवलमा जारी मीडिया मन्थन तथा राष्ट्रिय संचार सम्मेलनमा आज विभिन्न विषयमा छलफल। कम्युनिष्टहरूलाई जीरोमा लैजाने षड्यन्त्र भइरहेकोले पार्टी एकता बाध्यता भइसकेको नेकपा संयोजक पुष्पकमल दाहालको भनाई। सरकारले श्रमजीवी र गरीब वर्गमाथि हमला गरेको आरोप। एफएम रेडियोमाथि भइरहेको धरपकड रोक्न संचार क्षेत्रका 3 संस्थाको संयुक्त अपील। संवाद र सहमतिका माध्यमबाट संगीत रोयल्टी विवाद समाधान गर्न आग्रह। बजार सुशासनका लागि भोलिदेखि देशभर मूल्य पारदर्शिता सप्ताह। देशमा विद्युत जडित क्षमता 4,296 मेगावाट पुग्यो। नेपालका गुन्द्रुक, कोदो, भटमास जस्ता कृषि उपजमा अस्ट्रेलियाले लगायो प्रतिबन्ध। 2 दिनभित्र एसीको नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी। र पञ्चकन्या रूपन्देही सुपर लीग क्रिकेटमा आजको खेलमा तिरुपतिद्वारा देवदह पराजित।
1: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय कर्णको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म। समय 11:30 बजेदेखि 2 बजेसम्म। स्थान आश्रम प्रांगण। अध्यक्ष मैनादेवी भण्डारी।
0: अब खबर विस्तारमा। नेपाल पत्रकार महासंघ रूपन्देहको आयोजनामा भुटवलमा जारी मीडिया मन्थन तथा राष्ट्रिय संचार सम्मेलनमा आज विभिन्न विषयमा छलफल गरिएको छ। प्रश्नको घेरामा मीडिया कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन विषयमा आयोजित बहस तथा छलफलमा सहभागीहरूले पत्रकारले सधैँ सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा जोड़ दिएका छन्। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले पछिल्लो समय मीडियाले पस्कने सामग्रीको विश्वसनीयता र जगमाथि प्रश्न उठेको बताउनुभयो। सबै सूचना समाचार होइनन्, अल्गोरिदमले सम्पादक र संवाददाताहरूको मनोवैज्ञानिक शान्ति लुटेको छ भन्दै उहाँले सस्तो वस्तुले बजारको गुणस्तरीय माग धान्न नसक्ने भएको उल्लेख गर्नुभयो। पत्रकारले सधैँ सत्ता र सत्यलाई प्रश्न गर्नुपर्नेमा उहाँको जोड़ थियो। जनआस्थाका सम्पादक ईश्वर श्रेष्ठले पत्रकारिताको धर्म निर्वाह गर्न आग्रह गर्नुभयो। आफ्नो काममा निरन्तर लाग्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। समाधान दैनिकका केशव शरण लामिछानेले राम्रो कन्टेन्ट र खोजमूलक समाचार दिए समस्या नआउने बताउनुभयो। अनलाइनमा आएको समाचार हुबहु पत्रिकामा प्रकाशन गरेर कसले पढ्ने भन्दै उहाँले प्रश्न गर्नुभयो। सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्र प्रकाशन गर्न पाउने निर्णयले निजी संचार माध्यम विशेष गरी पत्रिका संकटमा परेको भन्ने कुरा आएका उहाँको भनाइ छ। पाठकलाई आकर्षित गर्ने खालको कन्टेन्ट दिन सकेनौ कि भन्ने पनि प्रश्न उठेको उहाँले बताउनुभयो। कार्यक्रममा पत्रकार भरत केसी, सुदीप भण्डारी, माया गौतम, तिलक सुवेदी, अर्जुन गेवाली लगायतले बोल्नु भएको थियो। कार्यक्रमको सहजीकरण पत्रकार अमृता अनुमोलले गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले पछिल्लो निर्वाचन र त्यसपछिका परिघटनाले कम्युनिष्ट पार्टीहरूबीच एकताको बाध्यता बढ़ेको बताउनु भएको छ। निर्मल लामा स्मृति दिवसका अवसरमा पेरिस डाँडामा आयोजित कार्यक्रममा दाहालले कम्युनिष्ट एकतामा जान नसकिए दुर्भाग्यपूर्ण हुने बताउनुभयो। दाहालले विचार, राजनीति र संगठनमा कम्युनिष्ट एकता बाध्यात्मक बन्दै गएको बताउँदै अब विगतको कुरा गरेर काम नलाग्ने स्पष्ट पार्नुभयो। पुष्पकमल दाहालले दक्षिण एसियाबाटै कम्युनिष्ट सकियो भन्ने हल्ला चलेकाले कम्युनिष्टहरूलाई जीरोमा लैजाने षड्यन्त्र विरूद्ध हेक्का राखेर अघि बढ़न समेत आग्रह गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनलाई संकटमा पार्ने र राष्ट्रिय स्वाधीनता कमजोर पार्ने प्रयास भइरहेको दावी समेत गर्नुभयो। प्रचण्डले स्थानीय तहदेखि नै वामपन्थी र देशभक्तहरू एकताबद्ध हुनुपर्ने आवाज उठिरहेको बताउनुभयो। उहाँले आफू जहाँ गए पनि नेता कार्यकर्ताले कम्युनिष्ट एकता र गणतन्त्र तथा लोकतन्त्र जोगाउन मोर्चा बनाउन आवश्यक रहेको समेत बताउनुभयो। बालेन सरकारले श्रमजीवी वर्गमाथि गरीब र निमुखामाथि आक्रमण गरेको उहाँको आरोप छ। नेपालमा अझै पनि कम्युनिष्टहरूको प्रभाव जनतामा उल्लेख रहेकाले कम्युनिष्टलाई केन्द्रित गरेर नयाँ यात्रामा लैजानु पर्ने बताउँदै उहाँले यसका लागि नयाँ सिराबाट काम गरिनुपर्ने उल्लेख गर्नुभयो। नेपालका श्रमजीवी र कम्युनिष्टहरूबीच एकता होस् भन्ने पक्षमा जनता पनि रहेको उहाँको भनाई छ। सामुदायिक रेडियो प्रसारक संघ अकराब, रेडियो ब्रोडकास्टर फोरम आरबीएफ र नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले एफएम रेडियो तथा संचालकमाथि भइरहेको धरपकड रोक्न माग गरेका छन्। तीनवटा संस्थाले संयुक्त अपील मार्फत धरपकड तथा फौजदारी मुद्दाको विरोध गर्दै संगीत रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र वैज्ञानिक बनाउन पनि सरकारसँग माग गरेका छन्। रेडियोहरूले आर्थिक अवस्था कमजोर बन्दै गएको, विज्ञापन बजार खुम्चिँदै गएको र यस्तो अवस्थामा थप आर्थिक तथा कानूनी दबावले पनि रेडियो क्षेत्र नै संकटमा पर्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा प्रतिलिपि अधिकार ऐन र नियमावलीको गलत व्याख्या गर्दै एफएम रेडियो संचालकलाई अपराधीकरण गर्ने काम भएको उल्लेख छ। भक्तपुर एफएमका संचालकमाथि गरिएको धरपकड़प्रति गम्भीर आपत्ति जनाउँदै अदालतले प्रतिवादीलाई सामान्य तारकमा रिहा गरेको प्रति स्वागत गरिएको छ। त्यस्तै संगीत रोयल्टी संकलनका नाममा धम्की, फौजदारी मुद्दा र नियोजित दबाव सृजना गरिनु अस्वीकार्य भएको ती संस्थाले जनाएका छन्। रोयल्टी संकलन प्रणालीमा व्यापक सुधार आवश्यक रहेकोमा उनीहरूले जोड़ दिएका छन्। संगीत रोयल्टी संकलन र वितरणका लागि भरपर्दो सरकारी निकाय तोक्नुपर्ने, संकलित रकमको अधिकांश हिस्सा स्रष्टासम्म प्रत्यक्ष पुग्ने व्यवस्था गर्नुपर्ने तथा रोयल्टी सम्बन्धी कानून निर्माण र संशोधन गर्दा रेडियो क्षेत्रका प्रतिनिधिहरूलाई अनिवार्य सहभागी गराउनु पर्ने पनि माग रहेको छ। संवाद र सहमतिका माध्यमबाट संगीत रोयल्टी विवाद समाधान गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरिएको छ। सरकारले भोलिदेखि देशभर बजार अनुगमनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ। बजारमा भएको अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागेको हो। आम नागरिकको दैनिक जीवनसँग जोड़िएको मूल्य वृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनुभयो। यो विशेष अभियान पर्सीदेखि शुरू भई जेठ 3 गतेसम्म सञ्चालन हुनेछ। हरेक पालिकाले क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गर्ने र नियमित अनुगमन गर्नेछन्। देशको कुल विद्युत जडित क्षमता 4,296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म जम्मा जडित क्षमता 4,500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। अहिले निर्माणको क्रममा 3,000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केवी भन्दा माथिका झण्डै 7,360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएका छन्। त्यस्तै 14,323 एमबीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केबी क्षमताका झण्डै 8,225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3,308 एमबीए क्षमताको सब स्टेशन निर्माण भएका छन्। देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। सब स्टेशनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट घटाइने मन्त्रालयले जनाएको छ। यसै गरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा बराबर पुगेको छ। यस्तै राष्ट्रिय विद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत पहुँचमा पहुँच प्राप्त जनसंख्या 99% बराबर पुगेको सरकारको दावी छ। अस्ट्रेलियाले नेपालबाट निर्यात हुने गुन्द्रुक, कोदो, भटमास, फापर, मकै लगायत खाद्य सामग्री आयातमा कडाई गर्दै तत्कालका लागि रोक लगाएको छ। नेपालबाट निर्यात गरेका यस्ता सामग्रीमा किरा भेटिएको र उपचार प्रक्रिया विषादीकरणमा प्रयोग गरिएका कागजातहरू शंकास्पद पाइएपछि अस्ट्रेलियाको नेशनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेशन एनपीपीओले नेपाली कृषि उपजमा प्रतिबन्ध लगाएको हो। प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलका अनुसार प्राविधिक कमजोरीका कारण निर्यातमा गम्भीर अवरोध सिर्जना भएको छ। अन्तर्राष्ट्रिय नियम अनुसार जुन देशमा खाद्य सामग्रीको उपचार फ्युमिगेशन ट्रिटमेन्ट गरिन्छ सोही देशले स्वस्थताको प्रमाणपत्र जारी गर्नुपर्छ। नेपालमा अस्ट्रेलियाले तोकेको मापदण्ड अनुसारको उपचार गर्ने प्रविधि नभएका कारण सन् 2021 नेपाली सामग्रीहरू भारतको कोलकाता पठाएर त्यहाँ उपचार गरी नेपालबाटै प्रमाणपत्र जारी गरेर पठाइने गरिएको थियो। तर पछिल्लो समय यस प्रक्रियामा गम्भीर लापरवाही र बदमाशी भेटिएको पौडेलले बताउनुभयो। उहाँका अनुसार अस्ट्रेलियाको नेशनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेशनले आधिकारिक इमेल पठाउँदै नेपालको प्रमाणपत्रमा विश्वास गर्न नसकिने जनाएको छ। पछिल्लो समय पठाइएका सामग्रीमा किरा समेत भेटिएपछि अस्ट्रेलियाले नेपाली अधिकारीहरूलाई सचेत गराउँदै आयात रोकेको हो। समस्या समाधानका लागि नेपाल सरकारले आफ्नै उपचार केन्द्र निर्माण गर्ने प्रक्रिया अगाडि बढ़ाएको पौडेलले जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ। परीक्षा नियन्त्रक टुक्राज अधिकारीले नतिजा सार्वजनिकको नजिक आइपुगेका बताउँदै मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागि हो। एसई परीक्षा गत चैत 19 गतेदेखि 29 सञ्चालन भएको थियो। यस वर्ष परीक्षामा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए, जसमा नियमित तर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए, जसमा 2,57,613 छात्रा, 2,54,801 छात्र र अन्य 7 जना रहेका छन्। र भैरवामा जारी पञ्चकन्या रूपन्देही ए डिभिजन सुपर लीग अन्तर्गतको आजको खेलमा तिरुपति क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई 4 विकेटले पराजित गर्दै जीत हात पारेको छ। भैरवाको सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको देवदहले निर्धारित 50 ओभरमा 28 ओभर एक बल खेल्दै सबै विकेट गुमाएर 112 रन जोड्यो। देवदहका लागि सुदीप अर्यालले 40, सुमन पाण्डेले 20, सूरज खड्काले 12 र स्वयं चापागाईले 11 रन बनाउनुभयो। बलिङमा तिरुपतिका दिवान पुनले 3, आकाश त्रिपाठी र तुलबहादुर थापाले 2-2 तथा सन्दीप मौर्यले 1 विकेट हात पार्नुभयो। जवाफी ब्याटिङ गरेको तिरुपतिले 17 ओभर 5 बलमा 6 विकेट गुमाएर 114 रन बनाउँदै जित निकाल्यो। उसको जितमा आकाश त्रिपाठीले 50 रनको अर्धशतकीय पारी खेल्दा रौनक श्रीवास्तवले अभिजित 20 र तुलबहादुर थापाले 14 रन जोड्नुभयो। बलिङमा देवदहका सूरज खड्काले 3 तथा सुदीप अर्याल र रोशन गौतमले 1-1 विकेट लिनुभयो। खेलमा आकाश त्रिपाठी प्लेयर अफ द म्याच भई 1,200 रूपियाँ प्राप्त गर्नुभयो। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। भूटौलमा जारी मीडिया मन्थन तथा राष्ट्रिय संचार सम्मेलनमा आज विभिन्न विषयमा छलफल। कम्युनिष्टहरूलाई जीरोमा लैजाने षड्यन्त्र भइरहेकोले पार्टी एकता बाध्यता भइसकेको नेकपा संयोजक पुष्प कमल दाहाल प्रचण्डको भनाई। सरकारले श्रमजीवी र गरीब वर्गमाथि हमला गरेको आरोप। एफएम रेडियोमाथि भइरहेको धरपकड रोक्न संचार क्षेत्रका 3 संस्थाको संयुक्त अपील। संवाद र सहमतिका माध्यमबाट संगीत रोयल्टी विवाद समाधान गर्न आग्रह। बजार सुशासनका लागि भोलिदेखि देशभर मूल्य पारदर्शिता सप्ताह। देशमा विद्युत जडित क्षमता 4,296 मेगावाट पुग्यो। नेपालका गुन्द्रुक कोदो भटमास जस्ता कृषि उपजमा अस्ट्रेलियाले लगायो प्रतिबन्ध। दुई दिनभित्र एसईको नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी। र पञ्चकन्या रूपन्देही सुपर लीग एक डिभिजन क्रिकेटमा आजको खेलमा तिरुपतिद्वारा देवदह पराजित। अवस्था अपराह्न 5 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

नववर्ष 2083 को पावन अवसरमा हाम्रा सम्पूर्ण ज्योतिष शास्त्रमा विश्वास गर्ने धार्मिक एवं बौद्धिक जगत आध्यात्मलाई सर्वोपरि ठान्ने हाम्रा सम्पूर्ण भक्तजनहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। युवा ज्योतिषी आचार्य बद्री प्रसाद भट्टराई, श्री गणेश ज्योतिष तथा वास्तु सेवा केन्द्र तिलोत्तमा 5 मडिग्राम रूपन्देह, साथै हामी कहाँ शास्त्रीय विधिमा आधारित रही ग्रह गोचर सम्बन्धी सम्पूर्ण जानकारी, चिना टिपन कुण्डलीको निर्माण, घर उद्योग र व्यवसायको वास्तु परामर्श साथै सम्पूर्ण ज्योतिषीय परामर्श प्रदान गरिन्छ। मोबाइल 98-6-19-95-107 र 97-46-98-621। साथै हामी कहाँ अनलाइन मार्फत पनि सेवा प्रदान गरिन्छ।

0: नानी खाना खाना आऊ
1: लाउ दिनु
0: हात धोयो
1: धोइसके बाबा
0: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
1: ढिला भइसक्यो
2: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
0: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
2: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ
3: वर्तेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
4: नेपाल सरकार विज्ञापनको
5: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
6: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दैछौ क्या
5: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
7: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
5: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
8: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
9: सबै मिलाई खुवाऊ
8: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
10: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
11: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
12: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
14: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
13: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
14: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
12: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
15: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
16: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
17: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
18: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
17: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
18: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
17: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
19: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगु युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब। तिलोथमा 5 मल्लिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-72-96-018।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
1: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
0: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
1: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
0: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणाजन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855509934।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 9855509934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9852140934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दा नि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सीताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
6: खुसी। म त अहिले
5: अब त म त बचे भनेको छ नि। म
6: सुँगै सुँगा रामराजीपुर कलिमपुर भन्छ न, तितरमाडी मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानी, यहाँबाट झस्का हानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने, खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसी यहाँबाट त्यही बहनी त्यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद इस कार्यक्रम को सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन सुख नारायणगढ चितवन मोबाइल 9855509934
8: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ
9: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितेमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौ
8: पछिका लागि भनेर औषधि बचाएर नराखौ
9: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ
8: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
8: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ
10: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
11: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भनी देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
12: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
13: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
15: बर्जर घर रङ रौनक घर र मन दुवै रङ्गीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
16: ए दाई पख्नुस् त पख्नुस् के गर्नुभएको
17: देख्नु भएन औषधि हालेको
16: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
17: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
16: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
17: हजुर
16: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
17: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
16: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
17: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
16: सुन्नुहोस् त रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
17: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
18: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बगनुस् त, मेसेज आएको छैन।

0: टेलिफोन पोइन्ट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि

0: गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
2: आग लागि तथा डडेलोबाट जोगिउँ र जोगाउँ।
3: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
2: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
3: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
2: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
3: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
2: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
3: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
3: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
3: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
4: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
5: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
6: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
8: मोबाइल 9826311 र 9826211354।
9: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
10: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: सूचना सूचना सूचना, निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
14: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
13: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
14: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
13: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ।
14: उपचार हुने मुख्य समस्याहरू
13: आगोले पोलेर शरीर

0: भाग खुम्चिएको वा चलाउन नमिल्ने,
1: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
0: पोलेर टाउको कपाल गुमेको,
1: एसिड आक्रमण वा विस्फोटनमा परिजलन भएका,
0: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका।
1: विशेषता:
0: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
1: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
0: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9840523555।
2: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
3: हाम्रा सेवाहरू:
2: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
3: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
2: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
3: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
2: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
4: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
5: सम्पर्क: 9570024344, 9570035227।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि, भोलि दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत हुने,
0: चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा सरकारको बजेट खर्च 11.5 खर्ब मात्रै, पुँजीगत खर्च 27% भन्दा पनि कम,
1: भोलि र पर्सि हावाहुरी सहित आउँदो बिहिबारसम्म वर्षाको सम्भावना, आउँदो मनसूनमा वर्षा कम हुने प्रक्षेपणले कृषि उत्पादन र प्राकृतिक सन्तुलनमा चुनौती।
2: कृषिमा चाहिँ एकदमै छिटो देखिहालिन्छ त्यसको असर चाहिँ, पानीका खानहरू होइन वर्षा नहुने भइसकेपछि हाम्रो दैनिक जनजीवनमा पनि त्यसले असर गरि नै हाल्छ।
0: मध्य पूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले अरबौं डलर नाफा कमाए, कम्पनीहरूको नाफामा थप कर लगाउनु पर्ने माग बढ्दो,
1: र काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक, आईपीएलमा चेन्नई लखनऊले दिएको 204 रनको लक्ष्य पछ्याउँदै। विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
3: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
3: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ। यस्तै भोलि नै सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। भोलि दिउँसो 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो 4:15 अघि नै उपस्थित हुन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठक बस्नेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश गर्नुका साथै सरकारबाट जारी भएका अध्यादेशहरू पेश गर्ने कार्यसूची पनि छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 3 र अरू 5 मन्त्रीहरूले 1-1 अध्यादेश पेश गर्नुहुने कार्यसूची रहेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताउनु भएको छ। ललितपुरमा पार्टीका सांसदका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सरकारले सुकुम्बासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिन नपर्ने र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा दिलाएर छाडिने बताउनुभयो। खोलाको छेउमा अव्यवस्थित तथा असुरक्षित ढंगले बसेका र गैर कानूनी रूपमा हडपिएको अवस्थामा मात्र कदम चालेको र त्यसबाहेक कसैले आत्तिनु नपर्ने उहाँको भनाइ छ। सुकुम्बासी समस्या पुराना राजनीतिक दलहरूले भोट बैंकका रूपमा प्रयोग गर्न खड़ा गरिएको आरोप लगाउँदै लामिछानेले आफूहरू समाधानमा लागेको र देशलाई ट्र्याकमा ल्याउने कोशिश गरिरहेको बताउनुभयो। सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै उहाँले विकास निर्माणलाई द्रुत गतिमा अगाडि बढ़ाउन आवश्यक नीति नियमका आधारमा अध्यादेश ल्याउनु परेको स्पष्ट पार्नुभयो। उहाँले पार्टीका सांसदहरूलाई गुटबन्दीमा नलाग्न पनि निर्देशन दिनुभयो। प्रधान न्यायाधीश सिफारिश बारे प्रतिक्रिया दिँदै लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्य मध्येबाट एकजनालाई सिफारिश गरेको विषयलाई सड़क बहस बनाउन नहुने बताउनुभयो। संवैधानिक परिषदमा बहुमतले एकजनालाई सिफारिश गर्नु कसरी असंवैधानिक हुन्छ भन्ने प्रश्न गर्दै उहाँले पुरानै अभ्यास कायम राखिएको भए परिषदमा भागभण्डाकै खेल चलिरहने टिप्पणी गर्नुभयो।
0: मध्य प्रदेशका सत्तारूढ चार दलले कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। जनमत पार्टीले समर्थन फिर्ता गरेपछि बसेको सत्तारूढ चार दलको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने निर्णय गरेका हुन्। कांग्रेस जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी नेकपा र लोसपा नेपालको बैठकपछि विज्ञप्ति निकालेर उनीहरूले यथाशीघ्र चाँडो विश्वासको मत लिने निर्णय गरेका हुन्। जनमतले यही वैशाख 22 गते सरकारबाट समर्थन फिर्ता लिएको थियो। यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकारका नीति तथा कार्यक्रम, आउँदो बजेट र नेतृत्वबारे पार्टीको चासो रहेको र यसमा छलफल चलिरहेको बताउनु भएको छ। तनगढ़ीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेशको नीति तथा कार्यक्रम, आउँदो बजेट र नेतृत्वबारे उपसभापति विश्वप्रकाश शर्माले नेकपा एमाले लगायत दलहरूसँग संवाद गर्नुभएको बताउनुभयो। सात प्रदेशमध्ये छवटामा कांग्रेस र एमाले सहकार्यमा सरकार छ भने मधेसमा माओवादी सहित मधेसवादी दलहरू सम्मिलित सरकार छ। अहिले रहेका प्रदेश सरकारहरूलाई निरन्तरता दिने उहाँको संकेत छ। नेपाली कांग्रेसले देशका सबैवटा कार्य समितिहरूले क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधि गर्ने काम गरिरहेको बताएको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति निकालेर क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधि गर्ने काम ओडाहरूमा उत्साहपूर्ण रूपमा भइरहेको बताउनुभयो।
1: चालू आर्थिक वर्ष 2082-83 को 10 महीना सकिन लाग्दा सरकारले 11,53,00,000,000,000 रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याइएको 19,64,00,000,000,000 बजेट मध्ये 58.75% खर्च भएको हो। चालू शीर्षकमा विनियोजित 11,80,00,000,000,000 मध्ये 8,09,00,000,000,000 अर्थात 68.04% खर्च भएको छ। पुँजीगत तर्फ भने 4,07,00,000,000,000 विनियोजन मध्ये 1,09,00,000,000,000 अर्थात 26.87% मात्र खर्च भएको छ। यसपटक पनि सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ। नवयुवा आन्दोलन र मध्य पूर्वको तनाव लगायतका कारण खर्च कमजोर भएको बताइन्छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ़ता कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ़ने चर्चाका बीच यसपटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसैबीच सरकारले चालू आर्थिक वर्ष 14,80,00,000,000,000 राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9,70,00,000,000,000 मात्र संकलन भएको छ।
0: यसैबीच राष्ट्रिय योजना आयोगले विभिन्न 8 सड़क आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरेको छ। आयोगको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढ़ी, खुटिया, दिपाइल, चैनपुर, उरै, भन्ज्याङ सड़क, खुलालु सल्ली सल्ला सड़क र त्यस अन्तर्गत 6 पुल, कर्णाली करिडोरको उत्तरखण्ड हिल्सा सिमिकोट सड़क, लेले भारदेव चन्द्रपुर ठूला दुर्लुङ सड़क, भेरी करिडोर अन्तर्गत झाजरकोट दुनै मरिम तिन्जे धो रिम्ना सड़क खण्डका 14 पुल, रोल्पामा रहेको शहीद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिश गरेको हो। भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुवर्षीय स्रोत सहमतिका लागि 9,90,00,000,000,000 रूपियाँ प्रस्ताव भएको थियो। शहरी विकास मन्त्रालय अन्तर्गत विभिन्न 53 आयोजनाका लागि 3,81,07,00,000,000 बहुवर्षीय स्रोत सहमतिका लागि सिफारिश गरेको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पर्सी मंगलबार अर्थात वैशाख 29 गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो। कार्यालयले यसअघि नै 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 महिनामा नतिजा सार्वजनिक गर्नको लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएमा जिल्ला तहमा गरिएको हो। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइट सहितको सूची समेत सार्वजनिक गरेको छ, जस अनुसार एसएमएस, आईभीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल एसएमएस र यूएसएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाइएको सूचनामा भनिएको छ। यस पटकको एसईमा नियमित र स्तर वृद्धितर्फ गरी 5,12,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसूनमा कम पानी पर्दाका जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
7: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संघीय संसदको बजेट अधिवेशन भोलिदेखि भोलि दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने, चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा सरकारको पूँजीगत बजेट खर्च 27% भन्दा पनि कम, सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गर्ने राष्ट्रपति सभापति रवि लामिछानेको दावी, मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने सत्तारूढ़ 4 दलको निर्णय, एसीईको नतिजा पछि मंगलबारसम्म सार्वजनिक हुने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर, अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागहरूमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा पनि आंशिक बादल लागिरहेको छ। कोशी र बागमती प्रदेशका सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाण्डु लगायतका हिमाली पहाड़ी जिल्लाहरूमा र लुम्बिनी प्रदेशको रूकुम पूर्व आसपासका जिल्लामा पनि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। आज यी र आसपासका क्षेत्रहरूमा थप पानी पर्न सक्ने देखिएको मौसम पूर्वानुमान महाशाखा जनाएको छ। यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। स्थानीय र पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभावका कारण यो हप्ता पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बितेका 2 हप्तामा पनि देशका धेरै जसो ठाउँमा पानी परेको थियो, यो हप्ता पर्ने पानी अलि छिटो अवधिको हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान पनि छ। भोलि बेलुका र पर्सी बिहान कतै कतै हावाहुरी पनि चल्नेछ। यो हप्ता तराईका केही ठाउँमा समेत मेघगर्जन, चट्याङ, असिना, हावाहुरी सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
0: यसैबीच यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा हुने अनुमान भएसँगै कृषि उत्पादनदेखि खानेपानी, स्वास्थ्य र प्राकृतिक प्रणालीसम्म विभिन्न क्षेत्रमा असर पर्ने चिन्ता बढ़ेको छ। अर्थतन्त्रको मुख्य आधार मानेको कृषि क्षेत्र कम वर्षाको प्रत्यक्ष मार्न पर्ने देखिन्छ। विज्ञहरूका अनुसार मनसून कमजोर हुँदा धान लगायत मुख्य बाली रोपाई प्रभावित हुने, सिंचाईको अभाव बढ़ने तथा उत्पादन घट्ने जोखिम रहन्छ। नेपालमा मनसूनलाई जीवनको आधार नै मानिन्छ। मनसूनमै कम वर्षा हुँदाका चुनौतीबारे साथी हृदय रिमालले जल तथा मौसम विज्ञान विभागका प्रवक्ता एवं मौसमविद विभूति पोखरेलसँग कुराकानी गर्नुभएको छ।
12: समग्रमा भन्दाखेरि चाहिँ
2: चाहिँ अब वर्षा कमै हुने देखिन्छ होइन। यो जलवायु परिवर्तनको कारण हामीले के बुझ्नुपर्छ भन्दा हामीले कम वर्षा हुने भन्दा भन्दै होइन फेरि अब लामो समय चाहिँ यो खडेरी जस्तो हुने अनि एक्कासी फेरि बाढी आउने त्यस्तो परिस्थिति पनि नआउने भन्ने चाहिँदैन होइन। हामीले त्यो बुझ्नुपर्ने हुन्छ।
12: वर्षा कम हुने बित्तिकै खडेरी पर्छ भन्ने अनुमान हुने भयो, खडेरी पर्दाखेरि चाहिँ कुन कुन क्षेत्रमा कस्तो असर पर्छ?
2: सबभन्दा पहिला चाहिँ कृषिमा चाहिँ एकदमै छिटो देखिहालिन्छ त्यसको असर चाहिँ पानीका स्रोतहरू मुहानहरू होइन समग्र क्षेत्रमै भन्नुपर्छ। यसले नछुने क्षेत्र चाहिँ हुँदैन लगभग हाम्रो दैनिक जनजीवन होइन, किनभने वर्षा नहुने अलि लामो समय खडेरी बस्ने भइसकेपछि हाम्रो दैनिक जनजीवनमा पनि त्यसले असर गरि नै हाल्छ। शान्तै कुरा गरिन्छ होइन, बढी पानी चाहिने हो त्यति बेला चाहिँ नभएको खण्डमा चाहिँ लामो समय चाहिँ खडेरी जस्तो स्थिति बस्ने होइन, अनि फेरि वर्षा हुने यो चाहिँ अब देखिया छ होइन। अब यो वर्ष पनि हामीले त्यही अनुसार चाहिँ अब प्लान गर्नुपर्ने हुन्छ। कृषिको क्षेत्रमा पनि विस्तृत चाहिँ अब कृषिबाटै आउँछ होइन। अब अहिले हामीले अब जेनरल भन्दाखेरि चाहिँ अब कम होइन धान अब कम फल्ने, अब त्यस्तै क्रपलाई पनि अलिकति स्ट्रेस हुने होइन, हिट स्ट्रेस हुने, पानी नै कम भइसकेपछि त त्यसले त असर नै गर्छ
12: सर्वसाधारणको जीवन दैनिक जीवनमा पार्ने प्रभावको विषय।
2: पानीका मुहानहरू सुक्ने हुन्छ होइन, अब ड्रिङ्क अब खाने पानी पनि अलिकति यो मुहानै सुकेपछि त सर्टेजै भनौँ होइन, पानी अब रिचार्ज हुनेदेखि लिएर होइन भूमिगत जल स्रोतहरू रिचार्ज हुने यो सबै चाहिँ मनसुनमै हुने भएर समग्र क्षेत्रलाई नै यसले असर गर्ने हुन्छ। किनभने लामो समयसम्म खडेरी पर्ने एकैचोटि अब फेरि वर्षा हुने हामीले त्यो चिज पनि भुल्नु हुँदैन होइन। पछिल्लो अवस्थामा चाहिँ यो क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ अब मनसुनभित्र पनि एउटा एक्टिभ पिरियड र ब्रेक पिरियड हुन्छ होइन, ब्रेक पिरियडलाई चाहिँ अलिकति लामो बनाइदिने, जस्तै एक महिना नै खडेरीको स्थिति रह्यो भने त त्यसले त सबै क्षेत्रहरूलाई नै असर गर्ने हुन्छ, अनि फेरि पछि वर्षा आउने। एउटा हामी प्लानिङको फेजमा गइसकेपछि फेरि अचानक चाहिँ अर्को फेजमा चाहिँ हामीले छिर्नुपर्ने हुन्छ होइन, यसले चाहिँ सबै क्षेत्रहरूलाई नै असर हुन्छ। जस्तै अब खडेरी हुन्छ भनेपछि अब क्रप रेजिस्टेन्टहरू होइन, ए ड्राफ्ट रेजिस्टेन्ट क्रपहरू चाहिँ अब छनौट गर्ने होइन, उसको लुको चाहिँ हामीले दिइरहेको होइन, यो अवस्था पनि रहेको छ होइन। प्लानिङहरू चाहिँ लगभग अब नेपाल सरकारले पनि गरिरहेकै अवस्था छ, किनभने यसमा चाहिँ हामीले गर्न सक्ने भनेको चाहिँ अनुकूलनका कार्यक्रमहरू नै हो। त्यही भएर नेपाल सरकारले पनि त्यही अनुसार सबै क्षेत्रमा कृषि क्षेत्रले आफ्नै प्लानिङहरू गरेको छ होइन, अब विभिन्न वाटर सेक्टरहरूले पनि आफ्नै प्लानिङ गरेको छ होइन। यो सबै क्षेत्रहरूले चाहिँ अब हाइड्रो पावर भयो, सबै क्षेत्रहरूले चाहिँ कसरी चाहिँ अब यो एडाप्ट गर्ने होइन, किनभने अब हामीले ल्याउने कार्यक्रमहरू भनेको त अनुकूलनकै कार्यक्रमहरू हुन् है।
0: उहाँहुन्थ्यो मौसमविद विभूति पोखरेल, नेपाल दर्पणमा खबरकै सिलसिला। झापामा जंगली च्याउ खाएर एकै परिवारका 11 जना बिरामी परेका छन्। पारदर्शी गाउँपालिका वडा नम्बर 2 बट्टा बारीका तेजबहादुर खवासको परिवारले बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन्। जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले बताउनुभयो। बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगेकामा प्रारम्भिक उपचारपछि 9 जनालाई दमकमा रहेको बाल अस्पतालमा थप उपचारका लागि पठाएको खड्काले बताउनुभयो। यसैबीच प्रहरीले जंगली च्याउ खाँदा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ।
1: चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 4 रहेको चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि बिरामी हुनेको संख्या 93 जना पुगेको छ। बिरामी मध्ये 50 जना विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो। उहाँका अनुसार गएको बुधबार भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। घटनापछि प्रहरीले पार्टी प्यालेसका 2 जनालाई पक्राउ गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले थप अध्ययन गरिरहेको प्रहरी उपरीक्षक पुरीले जानकारी दिनुभयो। डिभिजन कार्यालय प्रमुख प्रमोद चन्द्र पौडेलले चिकित्सकले विषाक्त खानाका कारण बिरामी भएको मौखिक रूपमा जनाएका र बाँकी विषयमा आफूहरूले अनुसन्धान गर्ने बताउनुभयो। बिरामीमा उक्त रक्तचाप, कडा ज्वरो र पखालाको लक्षण देखिएको जनाइएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
15: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
14: हाम्रा सेवाहरू:
15: ओपीडी सेवा,
14: विशेषज्ञ ओपीडी सेवा,
15: निशुल्क औषधि वितरण,
14: सशुल्क फार्मेसी सेवा,
15: फिजियोथेरापी सेवा,
14: अकुपंचर सेवा,
15: योग परामर्श सेवा,
14: क्रियाकल्प सेवा,
15: पूर्व कर्म पञ्चकर्म सेवा,
14: छार सूत्र सेवा,
15: जलौका सेवा,
14: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
15: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
14: विस्तृत जानकारीका लागि
15: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
16: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एकजनाको ज्यान गएको छ। सोलो दूधकुण्ड नगरपालिका वडा नम्बर 7 का विजय घिमिरे विश्वकर्माको लेक लागेर आज ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुग्नुभएका आरोही घिमिरे बिहान 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल आधार शिविरतर्फ फर्काउने क्रममा बाटोमै ज्यान गएको हो।
0: काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा 4,631 गाड़ी दुर्घटना भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ती दुर्घटनामा 174 जनाको ज्यान गएको छ। दुर्घटनामा 186 जना गम्भीर घाइते भएका र 4,927 जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा जाँचमा कडाई गरेको छ। जाँडरक्सी खाएर गाड़ी चलाउनेदेखि अरू ट्राफिक नियम उल्लंघन गर्नेमाथि कार्यवाहीलाई तीव्रता दिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरण अनुसार गएको चैत 13 गते पछिको झण्डै 1.5 महिनामै 86,500 भन्दा बढ़ी चालकलाई कार्यवाही गरेको छ। उनीहरूबाट 6,39,28,585 रूपियाँ राशि संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 9 मा रहेको पशुपति मन्दिर नजिकै ह्याण्ड ग्रेनेड भेटिएको छ। 36 ह्याण्ड ग्रेनेड 3 थान फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार राम मन्दिर नजिकै जंगल क्षेत्रमा व्यवहारसी अवस्थामा भेटिएको ग्रेनेड सेनाको टोलीले डिस्पोज गरेको छ। घटनाबारे प्रहरी विरूद्ध गौशालाले अनुसन्धान गरिरहेको छ।
0: वादी समुदायले चलचित्र लाली बजार विरूद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। आफ्नो समुदायको मान मर्दन र चरित्र हत्या हुने गरी चलचित्र लाली बजार निर्माण गरेको भन्दै वादी समुदायका प्रतिनिधिहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले चलचित्रमा प्रयोग गरेका दृश्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको भन्दै चलचित्रको प्रदर्शनमा तुरन्त रोक लगाउन माग गरेका छन्।
1: भारतबाट हरेक रात हात्तीको बथान आउन थालेपछि झापाको मेचीनगर बाहुनडाकी क्षेत्रका किसान चिन्तामा परेका छन्। हात्तीको बथानले पाकेको बाली खाने हुँदा चिन्तासँगै सीमा क्षेत्रका बासिन्दामा त्रास पनि फैलिएको छ। मेचीनगर नगरपालिकाको वडा नम्बर 1, 4 र 5 बाहुनडाकी क्षेत्रमा एक हप्ता यता दिनहुँ भारतीय जंगलबाट प्रवेश गर्ने 30 देखि 40 को संख्यामा रहेको हात्तीको बथानले किसानको मकै, सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन्। नाकामा हात्ती रोक्न स्थानीय बासिन्दालाई सुरक्षा दिन र बालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वन रक्षक, रेपिड रेस्पोन्स टीम लगायतको संयुक्त टोली परिचालन गरिएको मेची नगर वडा नम्बर 4 का अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो।
0: आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय अर्गानिया दिवस मनाइँदैछ। यो विशेष वनस्पति कृषि जैविक विविधता दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ। अर्गान मुख्यतया मोरक्कोमा पाइन्छ। यसबाट उत्पादन हुने अर्गान तेल स्वास्थ्य सौन्दर्य तथा पोषणका दृष्टिले महत्वपूर्ण मानिन्छ। साथै अर्गान वनले स्थानीय समुदायको जीविकोपार्जन वातावरण संरक्षण तथा महिला सशक्तिकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
1: मंगला गाउँपालिका पाँचा छिस वाङमा मार्ग खुलेको 15 वर्षपछि सड़क स्तर उन्नति भएको छ। मंगला मालिका र धौलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी दरबाङ सड़कको बाबी या चौर दरबाङ खण्डको वैकल्पिक मानिएको पोक सेरा फाट पीपल बोट छिस वाङ खोप्टी छ्याछ्यारे दरबाङ अन्तर्गत छिस वाङ खण्डमा स्तर उन्नति भएको हो। 2067 सालमा मार्ग खुलेको सड़क स्तर उन्नति भएपछि आवाजावतमा सहज भएको छिस वाङका दुर्गा बहादुर खत्रीले बताउनुभयो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। मध्यपूर्वमा चलिरहेको युद्धका कारण तेल आपूर्तिमा अवरोध र मूल्य वृद्धि भएपछि युरोपका ठूला तेल तथा ग्यास कम्पनीहरूले ठूलो नाफा कमाएका छन्। पहिलो त्रयमासमा बेलायती कम्पनी सेलले झण्डै 5.7 अर्ब डलर, बीपीले 3.84 अर्ब डलर र फ्रान्सको टोटल इनर्जीले 5.08 अर्ब डलर खुद नाफा कमाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। तर अमेरिकी कम्पनी एक्सन मोबिल र चेभ्रोनको भने नाफा घटेको छ। मध्यपूर्व युद्धका कारण इरानले स्ट्रेट अफ हर्मुजमा अवरोध सृजना गरेपछि विश्व बजारमा तेल आपूर्ति घटेर मूल्य तीव्र रूपमा बढ़ेको हो। उच्च नाफापछि बेलायत र फ्रान्समा तेल कम्पनीहरूको नाफामा थप कर लगाउने माग बढ़ेको छ। बेलायतमा अहिले नर्थ सी क्षेत्रको नाफामा 38% अतिरिक्त कर लाग्छ, तर यो घरेलु उत्पादनमा मात्र सीमित भएकाले अब विस्तार गर्नुपर्ने माग बढ़ेको छ। विश्लेषकहरूको अनुसार बजार सहजै सामान्य नहुने भएकाले दोस्रो त्रैमासिकमा पनि कम्पनीहरूको नाफा बढ़ने सम्भावना छ।
1: तमिल चलचित्र जगतका सुपरस्टार थलापति विजयका नामले चिनिने 51 वर्षीय सी जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिनुभएको छ। मास्टर बेस्ट र लियो जस्ता चलचित्रहरूबाट करोड़ौं दर्शकको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नुभएको हो। आज चेन्नईको नेहरू रंगशालामा आयोजित भव्य समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले उहाँलाई शपथ गराउनुभयो। विजयले शपथ लिएसँगै तमिलनाडुमा झण्डै 6 दशकदेखिको पालै पालो सत्ता चलाउँदै आएका डीएमके र एआईएमडीएमके को राजनैतिक वर्चस्व सकिएको छ। विजयको भेट्री कडगम पार्टीले 234 सदस्यीय विधानसभामा 108 सीट जितेको छ भने अन्य दलको सहयोगमा 120 सीटको समर्थन छ। शपथपछि विजयले 200 युनिट भन्दा कम बिजुली निशुल्क लागू औषध नियन्त्रण र महिला सुरक्षा सम्बन्धी 3 आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। अर्को महिना काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8-15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखे पको कवडलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनशीपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र काजकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2.50 करोड़ रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ। यसमा सरकारले 1 करोड़ काठमाडौँ महानगरपालिकाले 30 लाख रूपियाँ सहयोग गरेका छन्।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सलाई 204 रनको लक्ष्य दिएको छ। चेन्नईमा टस हारेर ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 8 विकेट गुमाएर 203 रन बनायो। लखनऊका जोस इंग्लिसले 85 रन बनाए। चेन्नईका जेमी ओभरटनले 3 विकेट लिए। लखनऊले दिएको 203 रनको लक्ष्य पछाडि रहेको चेन्नईले ताजा अवस्थामा 5 ओभर 3 बलको समाप्तिमा 1 विकेट गुमाएर 86 रन बनाएको छ। अंक तालिकामा चेन्नई 10 खेलमा 10 अंक सहित 6 औं स्थानमा छ। लखनऊ 10 खेलमा 6 अंक सहित पुछारमा छ। आईपीएलमा आज राति 4 स्थानको रोयल च्यालेन्जर्स बेंगलुरू र 9 स्थानको मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल रायपुरमा पाउने 8 बजे शुरू हुनेछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि। भोलि दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत हुने।
0: चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा सरकारको बजेट खर्च 11.5 खर्ब मात्रै, पुँजीगत खर्च 27% भन्दा पनि कम।
1: भोलि र पर्सि हावाहुरी सहित आउँदो बिहिबारसम्म वर्षाको सम्भावना। आउँदो मनसूनमा वर्षा कम हुने प्रक्षेपणले कृषि उत्पादन र प्राकृतिक सन्तुलन जीवनमा चुनौती।
0: मध्य पूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले अरबौं डलर नाफा कमाए, कम्पनीहरूको नाफामा थप कर लगाउनु पर्ने माग बढ़्यो।
1: र काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक, आईपीएलमा चेन्नई लखनऊले दिएको 204 रनको लक्ष्य पछ्याउँदै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास तापागाई र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अटल भैरहवा को बीच मणिग्राम में स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
1: हमारा सेवा
0: जनरल फिजिशियन
1: स्त्री तथा प्रसूति
0: बाल रोग
1: छाला तथा यौन रोग
0: हार जोड़ने नशा तथा बात रोग
1: टाउको तथा मनोरोग
0: नाक कान घाटी
1: जनरल सर्जरी
0: वीडियो एक्सरे
1: डिजिटल एक्सरे
0: ईसीजी
1: डेंटल तथा पैथोलॉजी
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवा उपलब्ध छ
2: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
5: 98-570-21-835
6: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
7: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै थम क्या
6: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
8: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
6: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
9: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
10: अनि फलफुल र सागपात बच्चाको खाना साथसाथ
11: सबै मिलाई खुवाऊ
10: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
12: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
13: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि
14: आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
15: ओहो कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको
16: कहाँबाट ल्याउनु दाजु मामा घरबाट ल्याएको
15: ए हो र अनि नगरपालिकामा दर्ता गर्नुभयो त
16: दर्ता कुकुर पनि दर्ता गर्नुपर्छ
15: हो त अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि
17: हजुर घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ
18: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
19: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
19: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
5: आमाको दुध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दुध मात्र खिलाऊ
19: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
5: 6 महिनापछि आमाको दुध सँगै थप आहार पनि खुवाऊ
19: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
19: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
18: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
4: हेलो
5: हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
6: हजुर
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
6: लो दिन त। हेलो भन्नुहोस् त।
4: हेलो हजुर
6: हजुर,
4: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी के भने रहेछ, के भयो
6: बाबा? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी।
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
13: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ हेर्नुहोस्, जमा नै फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरोस्।
2: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
14: बिनिसरा मसरङ्गी गाइडकोट भन्दामा 10 सिटाजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु।
15: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
14: अब त म त बस्यो भने छ नि। म
15: सुँगै सुँगाले रामराजीपुर कल्याणपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँ झस्का हानी र नि पटाउने गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहीँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
16: आग लागी तथा डडेलोबाट जोगिउ र जोगाऊ। चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ। सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ। जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ। परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ। सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ। वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ। चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं। डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ। कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं। आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ। तिलुत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
17: हार्दिक निमन्त्रणा। हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय कर्णको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
18: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्राङ्गण, अध्यक्ष मैनादेवी भण्डारी।
19: वर्जल घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका। साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
20: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
21: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
20: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
22: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
21: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
23: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
24: किन झोक्राउनु भछ काका?
25: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
24: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
25: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
21: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
19: वर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका। साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
26: होइन पुर्खे बा, किन के
27: भयो?
26: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
28: 24 घण्टा इमर्जेन्सी आईसीयू, प्रसुति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
26: होइन रे पुर्खेबा, फेरि दौडिँदै कता हो?
27: ए क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
28: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071-562-744-562-745।
0: को पर्व
4: एसआर इप्सन कैनन ब्रांड को पांच नंबर प्रदेश को रीजनल अथोराइज डिस्ट्रीब्यूटर
0: एसपी ग्रुप कंप्यूटर सर्विस सेंटर
4: कृषि विकास बैंक को गली मिलन चौक देखि 50 मीटर पूर्व अपने भवन में
0: फोन नंबर 071-542-6599
5: खुशीको खबर
6: होइन के खुशीको खबर हो दाजु
5: अरे भाई लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
6: हो र
5: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-823
7: सचेत बन्दै ग्यासको प्रयोग गरौं दुर्घटनाबाट बचौं ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं ग्यास सिलिन्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं तौल कम भएको धेरै गनाउने लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याऊ ग्यास गनाएको बेला बिजुलीको स्विच सलाई लाइटरको प्रयोग नगरौं लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
8: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले

0: टिकले आबो तिलो तमा 5 मिलिग्राम सोप देखि 200 मिटर पूर्व पुरानो मेडिटेट भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-595-719 र 98-672-96-018
1: आगलागी तथा डडेलोबाट जोगियौं र जोगाऊ
2: चैत वैशाखमा सुखायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
1: सलाई लाइटर जस्ता सामान बालबालिकाको पहुँचबाट टाढा राखौं।
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौं। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
1: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौं।
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौं।
1: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
2: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
1: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
2: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सुताई आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-3111 र 98-026-21-354।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
13: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
12: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
11: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
14: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
15: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
16: हाम्रा सेवाहरू
15: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
15: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
15: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।

0: रेडियो लुम्बिनी भवन मणिग्राम रूपन्दे
1: शाखा कार्यालय तिलोतमा नगरपालिका को अगाडि
2: सम्पर्क 9857024344 9857035227 र 9857073220।

0: ಸೌಂಡ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಹಾರ್ದಿಕ್ ನಿಮಂತ್ರಣ. हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय पण्डको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्चन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ.
2: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म. समय 11:30 बजेदेखि 2 बजेसम्म. स्थान आश्रम प्रांगण. अध्यक्ष मैनादेवी भण्डारी.
3: यति बेला साँझको

चैतदेखि जेठ महिनासम्म सुक्खा मौसम र हावाहुरी चल्ने भएकोले आग लागिको धेरै जोखिम रहन्छ। त्यसैले सलाई लाइटर जस्ता आगोजन्य वस्तु बालबालिकाले नभेट्ने ठाउँमा राखौं। चुरोट मिडीका ठुटाहरू राम्रोसँग निभाएर मात्रै फाल्ने गरौं। वन जंगल जाँदा आगोजन्य वस्तु लिएर नजाऊ। यदि आगलागी भइहालेमा नजिकको जनसमुदाय, दमकल वा प्रहरी कार्यालयमा खबर गर्न नबिर्सौ। जनहितका लागि तिलोतमा नगरपालिका, रेडियो लुम्बिनी र तिलोतमा टेलिभिजन मडिगराम रूपन्देही।

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्थीको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक।

सोमबारदेखि संघीय संसदको बजेट अधिवेशन शुरू हुने, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने। तिलोत्तमा मंगलापुर कान्छी बजार सड़क स्तरोन्नति कार्य सम्पन्न। 57,82,00,00,000 रूपियाँको लागत। बुटोलमा जारी मीडिया मन्थन तथा राष्ट्रिय संचार सम्मेलनमा आज विभिन्न विषयमा छलफल। पत्रकारले सधैँ सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा विज्ञको जोड़। कम्युनिष्टहरूलाई जीरोमा लैजाने षड्यन्त्र भइरहेकाले पार्टी एकता बाध्यता भइसकेको नेकपा संयोजक पुष्पकमल दाहालको भनाई। सरकारले श्रमजीवी र गरीब वर्गमाथि हमला गरेको आरोप। एफएम रेडियोमाथि भइरहेको धरपकड़ रोक्न संचार क्षेत्रका 3 संस्थाको संयुक्त अपील। संवाद र सहमतिका माध्यमबाट संगीत रोयल्टी विवाद समाधान गर्न आग्रह। बजार सुशासनका लागि भोलिदेखि देशभर मूल्य पारदर्शिता सप्ताह। देशमा विद्युत जडित क्षमता 4,296 मेगावाट पुग्यो। 2 दिनभित्र एसीको नतिजा सार्वजनिक गर्ने तयारी। तिलोत्तमा वडा नम्बर 6 वक्तृत्व कला प्रतियोगिता सम्पन्न। र पञ्चकन्या रूपन्देही सुपर लीग क्रिकेटमा आजको खेलमा तिरुपतिको जीत।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि प्रारम्भ हुँदैछ। भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। नेपालको संविधानको धारा 95 अनुसार राष्ट्रपतिले अपराह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा तोकिएको समय अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यहरूलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि अपराह 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक हुनेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ। त्यसैगरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायत कार्यसूची रहेको छ। त्यस्तै सरकारबाट जारी भएका विभिन्न 8 अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। विश्व बैंकको आर्थिक सहयोगमा तिलोत्तमाको मंगलापुर कान्छी बजार सड़क स्तरोन्नति कार्य सम्पन्न भएको छ। झण्डै 7 किलोमिटर दूरीको यो आधुनिक सड़क नेपाल अर्बन गवर्नेन्स एण्ड इन्फ्रास्ट्रक्चर प्रोजेक्ट अन्तर्गत 57,82,56,288 रूपियाँको लागतमा बनेको हो। शहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा निर्माण भएको यो सड़कलाई तिलोत्तमाको महत्वपूर्ण शहरी पूर्वाधार आयोजनाका रूपमा हेरिएको छ। अघिल्ला जनप्रतिनिधिको पालामा योजना छनौट र विश्व बैंकसँग सम्झौता भएको यो सड़कको निर्माण कार्यले हालका जनप्रतिनिधि आएपछि तीव्रता पाएको थियो। परियोजना अन्तर्गत कालोपत्रे सड़क, दुवैतर्फ नाली, फुटपाथ सड़क, सुरक्षा संकेत सड़क, फर्निचर सड़क, सड़क फर्निचर, सड़क बत्ती तथा शहरी सौन्दर्यीकरण काम पनि सम्पन्न भएको नगरपालिका योजना शाखा प्रमुख वरिष्ठ इन्जिनियर प्रदीप वनले बताउनुभयो। पहिलो प्याकेज अन्तर्गत मंगलापुर बेवरा खण्ड 40,52,00,000 र दोस्रो प्याकेज अन्तर्गत बेवरा कान्छी बजार खण्ड 17,29,00,000 बनेको हो। सड़कको आज विश्व बैंकका प्रतिनिधि, शहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिको उपस्थितिमा नगर प्रमुख रामकृष्ण खाँडले उद्घाटन गर्दै आधुनिक सड़क सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, व्यवसायी, विद्यार्थी तथा सेवा प्रदायकहरूलाई आवागमनमा सहजता भएको बताउनुभयो।
2: अहिले हामीले यो सड़कको माध्यमबाट सिक्सनसँग जोडिएको मंगलापुर, सेवारा बजार, देउरा, कान्छी बजार र अन्तमा रोहिणीसम्म पर्छ यो र यो सड़क यति महत्वपूर्ण सड़क हो। यो सड़कले हाम्रो रिङ रोडलाई पनि छोएको छ, रिङ रोडलाई पनि जोडेको छ भने एकातिर देवदह नगरपालिकासँग हाम्रो सम्बन्ध विस्तार गर्ने कार्य पनि गरेको छ यो सड़कले।
1: कार्यक्रममा नगर उपप्रमुख जगेश्वर देवी चौधरीले सड़क निर्माणले शहरी विकास, सुरक्षित यातायात र प्रभावकारी नगर सेवा प्रवाहमा टेवा पुग्ने उल्लेख गर्नुभयो।
3: यहाँ धेरै बाटाहरू निर्माण गर्नुपर्नेछ, नगरपालिकाको आफ्नो निश्चित साधन स्रोत छ, हामीसँग पर्याप्त बजेटहरू छैन, त्यसले गर्दा अहिले उनीहरूले यो एउटा बाटो त बनाउनुभयो, यो पूर्ण अनुदानै हो, हाम्रो लागत सहभागिता होइन छैन। फेरि पनि अब हामीलाई तिलोत्तम नगरपालिकालाई कोल बेलले अब कसरी सहयोग गर्नुहुन्छ, अझै पनि धेरै विकास गर्न पर्नेछ, त्यसले गर्दा तिलोत्तम नगरपालिकालाई हेर्ने दृष्टिकोण कोल बेलको जुन किसिमको अहिलेसम्मको सकारात्मक छ।
1: कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूषाल, कार्यपालिका सदस्य सुरेन्द्र श्री लगायतले समेत मन्तव्य राख्नु भएको थियो। नेपाल पत्रकार महासंघ रूपन्देहको आयोजनामा बुटवलमा जारी मीडिया मन्थन तथा राष्ट्रिय संचार सम्मेलनमा आज विभिन्न विषयमा छलफल भएको छ। प्रश्नको घेरामा मीडिया कसरी जित्ने पाठक र दर्शक श्रोताको मन विषयक छलफलमा सहभागी पत्रकारहरूले सधैँ सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा जोड़ दिएका छन्। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले पछिल्लो समय मीडियाले पस्कने सामग्रीको विश्वसनीयता र जगमाथि प्रश्न उठेको बताउनुभयो। सबै सूचना समाचार होइनन्, अल्गोरिदमले सम्पादक र संवाददाताहरूको मनोवैज्ञानिक शान्ति लुटेको छ भन्दै उहाँले सस्तो वस्तुले बजारको गुणस्तरीय माग धान्न नसक्ने भएको उल्लेख गर्नुभयो। पत्रकारले सधैँ सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा जोड़ दिँदै उहाँले जोड़ दिनुभयो, जनआस्थाका सम्पादक किशोर श्रेष्ठले पत्रकारिताको धर्म निर्वाह गर्न आफ्नो काममा निरन्तर लाग्नुपर्ने बताउनुभयो। समाधान दैनिकका केशव शरण लामिछानेले राम्रो कन्टेन्ट र खोजमूलक समाचार दिए समस्या नआउने बताउनुभयो। अनलाइनमा आएको समाचार हुबहु पत्रिकामा प्रकाशन गरेर कसले पढ्ने भन्दै उहाँले प्रश्न गर्नुभयो। सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्र प्रकाशन गर्न पाउने निर्णयले निजी संचार माध्यम विशेष गरी पत्रिका संकटमा परेको भन्ने कुरा आएको उहाँको भनाइ छ। पाठकलाई आकर्षित गर्ने खालको कन्टेन्ट दिन सकेनौ कि भन्ने पनि प्रश्न उठेको उहाँले बताउनुभयो। कार्यक्रममा पत्रकार भरत केसी, सुदीप भण्डारी, माया गौतम, तिलक सुवेदी, अर्जुन गेमाली लगायतले बोल्नु भएको थियो। कार्यक्रमको सहजीकरण पत्रकार अमृता अनुमोलले गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले पछिल्लो निर्वाचन र त्यसपछिका परिघटनाले कम्युनिष्ट पार्टीहरूबीच एकताको बाध्यता बढ़ेको बताउनु भएको छ। निर्मल लामा स्मृति दिवसका अवसरमा प्रदेश डाँडामा आयोजित कार्यक्रममा दाहालले कम्युनिष्ट एकतामा जान नसकिए दुर्भाग्यपूर्ण हुने बताउनुभयो। उहाँले विचार राजनीति र संगठनमा कम्युनिष्ट एकता बाध्यात्मक बन्दै गएको बताउँदै अब विगतको कुरा गरेर काम नलाग्ने स्पष्ट पार्नुभयो। दाहालले दक्षिण एसियाबाटै कम्युनिष्ट सकियो भन्ने हल्ला चलेकोले कम्युनिष्टहरूलाई जीरोमा लैजाने षड्यन्त्र विरूद्ध हेक्का राखेर अघि बढ़न आग्रह समेत गर्नुभयो। संयोजक दाहालले नेपालको कम्युनिष्ट आन्दोलनलाई संकटमा पार्ने र राष्ट्रिय स्वाधीनता कमजोर पार्ने प्रयास भइरहेको दावी समेत गर्नुभयो। उहाँले स्थानीय तहदेखि नै वामपन्थी र देशभक्तहरू एकताबद्ध हुनुपर्ने आवाज उठिरहेको बताउनुभयो। आफू जहाँ गए पनि नेता कार्यकर्ताले कम्युनिष्ट एकता र गणतन्त्र तथा लोकतन्त्र जोगाउन मोर्चा बनाउन आवश्यक रहेको कुरा गरेको समेत बताउनुभयो। बालेन सरकारले श्रमजीवी वर्गमाथि गरीब र निमुखामाथि आक्रमण गरेको उहाँको आरोप छ। नेपालमा अझै पनि कम्युनिष्टहरूको प्रभाव जनतामा उल्लेख रहेकोले कम्युनिष्टलाई केन्द्रित गरेर नयाँ यात्रामा लाग्नुपर्ने बताउँदै उहाँले यसका लागि नयाँ सिराबाट काम गरिनुपर्ने उल्लेख गर्नुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकराब, रेडियो ब्रोडकास्टर फोरम आरबीएफ नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले एफएम रेडियो तथा संचालकमाथि भइरहेको धरपकड़ रोक्न माग गरेका छन्। तीनवटा संस्थाले संयुक्त अपील मार्फत धरपकड तथा फौजदारी मुद्दाको विरोध गर्दै संगीत रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र वैज्ञानिक बनाउन पनि सरकारसँग माग गरेका छन्। रेडियोहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको, विज्ञापन बजार खुम्चिँदै गएको र यस्तो अवस्थामा थप आर्थिक तथा कानूनी दबावले नेपाली रेडियो क्षेत्र नै संकटमा पर्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा प्रतिलिपि अधिकार ऐन र नियमावलीको गलत व्याख्या गर्दै एफएम रेडियो संचालकलाई अपराधीकरण गर्ने काम भएको उल्लेख छ। भक्तपुर एफएमका संचालकमाथि गरिएको धरपकड़प्रति गम्भीर आपत्ति जनाउँदै अदालतले प्रतिवादीलाई सामान्य तारकमा रिहा गरेको प्रति स्वागत गरिएको छ। त्यस्तै संगीत रोयल्टी संकलनका नाममा धम्की, फौजदारी मुद्दा र नियोजित दबाव सृजना गरिनु अस्वीकार्य भएको ती संस्थाले जनाएका छन्। रोयल्टी संकलन प्रणालीमा व्यापक सुधार आवश्यक रहेकोमा जोड़ दिएका छन्। संगीत रोयल्टी संकलन र वितरणमा भरपर्दो सरकारी निकाय तोक्नुपर्ने, संकलित रकमको अधिकांश हिस्सा स्रष्टासम्म प्रत्यक्ष पुग्ने व्यवस्था गर्नुपर्ने, त्यसमा रेडियो क्षेत्रका प्रतिनिधिलाई अनिवार्य सहभागी गराउनु पर्ने पनि माग गर्दै संवाद र सहमतिका माध्यमबाट संगीत रोयल्टी विवाद समाधान गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरिएको छ। सरकारले भोलिदेखि देशभर बजार अनुगमनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ। बजारमा भएको अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागेको हो। आम नागरिक को दैनिक जीवन संग जोड़िएको मूल्य वृद्धि को समस्या समाधान गर्न यो अभियान संचालन गर्न लागिएको प्रधानमंत्री बालेन्द्र शाह का प्रेस तथा अनुसंधान विज्ञ दीपा दाहालले बताउनुभयो। यो विशेष अभियान पर्सिदेखि शुरू भई जेठ तीन गते सम्म संचालन हुनेछ। हरेक पालिकाले क्षेत्रभित्रका वस्तु तथा सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा मूल्य सूची राख्न आह्वान गर्ने र नियमित अनुगमन गर्नेछन्। देशको कुल विद्युत जडित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। अहिले निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केवी भन्दा माथिका झण्डै 7360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। त्यस्तै 14333 एमबीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केवी क्षमताका झण्डै 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमबीए क्षमताको सब स्टेशन निर्माण भएका छन्। देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। सब स्टेशनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट घटाइने मन्त्रालयले जनाएको छ। यसै गरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा बराबर पुगेको छ। त्यसै राष्ट्रिय विद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युतमा पहुँच प्राप्त जनसंख्या 99% बराबर पुगेको सरकारको दावी छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ। परीक्षा नियन्त्रक टुक्राज अधिकारीले नतिजा सार्वजनिकको नजिक आइपुगेका बताउँदै मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो। यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागेको हो। यसै परीक्षा गत सहित 19 गतेदेखि 29 गतेसम्म सञ्चालन भएको थियो। यस वर्ष परीक्षामा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए, जसमा नियमिततर्फ 4,41,566 जनाले र ग्रेड वृद्धितर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए, जसमा 2,57,613 छात्रा र 2,54,801 छात्र र अन्य 7 जना रहेका छन्। तिलोत्तमा नगरपालिका वडा नम्बर 6 आयोजना तथा वडा बाल सञ्जालको सह आयोजनामा वक्तित्व कला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूले समसामयिक विषयवस्तु, सामाजिक चेतना, शिक्षा, अनुशासन, बाल अधिकार तथा व्यक्तित्व विकाससँग सम्बन्धित विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए। प्रतियोगिताको नतिजा अनुसार आकृति पाण्डे प्रथम, अरूण अधिकारी द्वितीय, वन्दना भूषाल तृतीय तथा दीपा पिक प्रोत्साहन स्थान हासिल गर्न सफल हुनुभएको छ। निर्णायकहरूले विद्यार्थीहरूको विषयवस्तुको ज्ञान, प्रस्तुतिकरण शैली, उच्चारण, आत्मविश्वास तथा समय व्यवस्थापनका आधारमा मूल्यांकन गरेको वडा सचिव कृष्णबहादुर छेत्रीले बताउनुभयो। विजयी प्रतियोगीहरूलाई क्रमशः 6,000, 4,000, 3,000 तथा 1,500 रूपियाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर 6 सदस्य सीता गौतम, मूल्यांकन निर्णायक संयोजक छत्र गौतम तथा सदस्य सीता घिमिरे भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रमले विद्यार्थीहरूमा बोल्ने कला, आत्मविश्वास तथा सृजनात्मक सोचको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्। र भैरवामा जारी पञ्चकन्या रूपन्देही सुपर लीग अन्तर्गत ए डिभिजनको आजको खेलमा तिरुपति क्रिकेट क्लब विजयी भएको छ। देवदह क्रिकेट युनिटलाई 4 विकेटले पराजित गर्दै तिरुपतिले जीत हात पारेको हो। भैरवाको सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको देवदहले निर्धारित 50 ओभरमा 28 ओभर 1 बल खेल्दै सबै विकेट गुमाएर 112 रन जोड्यो। उसका लागि सुदीप अर्यालले 40, सुमन पाण्डेले 20, सूरज खड्काले 12 र स्वयं चापागाईले 11 रन बनाउनुभयो। बलिङमा तिरुपतिका दिवान पुनले 3, आकाश त्रिपाठी र तुलबहादुर थापाले 2-2 तथा सन्दीप मौर्यले एक विकेट हात पार्नुभयो। जवाफी ब्याटिङ गरेको तिरुपतिले 17 ओभर 5 बलमा 6 विकेट गुमाएर 114 रन बनाउँदै जित निकाल्यो। तिरुपतिको जितमा आकाश त्रिपाठीले 50 रनको अर्धशतकीय पारी खेल्दा रौनक श्रीवास्तवले अभिजित 20 र तुलबहादुर थापाले 14 रन जोड्नुभयो। बलिङमा देवदहका सूरज खड्काले 3 तथा सुदीप अर्याल र रोशन गौतमले 1-1 विकेट लिनुभयो। खेलमा आकाश त्रिपाठी प्लेयर अफ द म्याच भई 1200 रूपियाँ प्राप्त गर्नुभयो। यही खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। भोलिदेखि संघीय संसदको बजेट अधिवेशन शुरू हुने, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने, तिलोत्तमाको मंगलापुर कान्छी बजार सड़क स्तरोन्नति कार्य सम्पन्न, 52 करोड़ 82 लाखको लागत, बुटोलमा जारी मीडिया मन्थन तथा राष्ट्रिय संचार सम्मेलनमा आज विभिन्न विषयमा छलफल, पत्रकारले सधैँ सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा विज्ञको जोड़, कम्युनिष्टहरूलाई जीरोमा लैजाने षड्यन्त्र भइरहेकाले पार्टी एकता बाध्यता भइसकेको नेकपा संयोजक प्रचण्डको भनाई, सरकारले श्रमजीवी र गरीब वर्गमाथि हमला गरेको आरोप, एफएम रेडियोमाथि भइरहेको धरपकड़ रोक्न संचार क्षेत्रका 3 संस्थाको संयुक्त अपील, संवाद र सहमतिका माध्यमबाट संगीत रोयल्टी विवाद समाधान गर्न आग्रह, बजार सुशासनका लागि भोलिदेखि देशभर मूल्य पारदर्शिता सप्ताह शुरू हुँदै देशमा विद्युत जडित क्षमता 4296 मेगावाट पुग्यो, 2 दिनभित्र एसीईको नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी, तिलोत्तमा वडा नम्बर 6 वक्तृत्व कला प्रतियोगिता सम्पन्न, र पञ्चकन्या रूपन्देही सुपर लीग क्रिकेटमा आजको खेलमा तिरुपतिको जीत। साँझ 7 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। भोलिबाट संसदको बजेट अधिवेशन शुरू हुँदै दुवै सदनको संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थित हुन सांसदहरूलाई अनुरोध। राष्ट्रपतिले अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने।
1: सामान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो।
0: अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित, केही स्थानमा वर्षा जारी, आज राति पनि केही प्रदेशमा पानी पर्ने।
2: यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ।
0: काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा मात्रै सवारी दुर्घटनामा 174 जनाको मृत्यु, 40 वर्षमा नेपालमा 7,28,000 घरेलू तथा साना उद्योग दर्ता, कालिका निर्माणका संचालक विक्रम पाण्डे सहित 22 जना विरूद्ध भोलिबाट थुन्चेक बहस।
3: उनीहरूलाई थुनामा राख्ने अथवा धरौती जमानत केमा राख्ने त्यो आदेश हुन्छ अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
0: र काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भनेर संविधानमै सुनिश्चित गरिए तापनि नेपालमा पत्रकारले समेत स्वतन्त्र रूपमा लेख्न र पढ़न सक्ने अवस्था छैन। राज्यकै अंगहरूबाट प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कामहरू भइरहँदा राज्यको चौथो अंगले कसरी अन्य 3 अंगलाई शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्नको लागि सजग बनाउन सक्छ? पत्रकारमाथि आउने प्रश्नले त्यही कुरालाई गर्दछ। त्यसैले अहिले पत्रकारहरूले आफूले प्रश्न सोध्ने र बोल्न पाउने अधिकार ती अंगहरूले पनि सीमा अनुसार मानिदिउन् भन्ने माग गरिरहेका छन्। अब खबर सुशीला श्रेष्ठबाट।
5: भोलिबाट शुरू हुने संघीय संसदको बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक भोलि अपरान्ह 4 बजे बस्नेछ। उक्त बैठकमा आगामी आर्थिक वर्षका प्राथमिकता योजना र सरकारका मुख्य कार्यक्रमहरू सार्वजनिक गरिने कार्यसूची तय भएको उहाँले सीआईएनसँग बताउनुभयो।
1: संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपरान्ह 2 बजे बस्ने गर्दा आह्वान भएको छ। साथसाथै भोलि नै 4 बजे सामान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो। तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ। भोलि नै सभाका आफ्ना बैठक बस्ने, त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ। जुन चाहिँ बैठक सकिसके पछाडि, प्रतिनिधिसभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ। हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ।
5: प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले नै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थिति हुन सांसदहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ। प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने, प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायतका कार्यसूची रहेको छ। त्यस्तै सरकारबाट जारी भएका सार्वजनिक खरीद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुने संसद सचिवालयले जनाएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र .com.np नामको वेबसाइटमा अनाधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरू सहित 22 जना विरूद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गरेको हो। कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको सीआईएनसँग कुरा गर्दै काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले बताउनुभयो।
3: 22 जना मध्ये 13 जना चाहिँ भनेको पक्राउ, अरू चाहिँ फरार हुनुहुन्छ। त्यसपछि आएर मुद्दा विद्युतीय माध्यमबाट अनाधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्राको कारोबार समेत भनेर अब विद्युतीय माध्यमबाट गरेको ठगीलाई मुख्य बनाएको छ गराएको छ। अब यसमा त्यो बिगोको रकम जफतका कुराहरू छन्, क्षतिपूर्तिका कुराहरू छन् होइन, अनि अब 3 वर्ष तपाईँको सजायको माग दाबी छ। फरारको हकमा मुद्दा त दर्ता भइसक्यो होइन, भोलिबाट थुन्चेक बहस सुरु हुन्छ। अब जो जसको उपस्थित गराएको छ उनीहरूको थुन्चेक बहस सुरु हुन्छ, भइसकेपछि अब उनीहरूको त्यो आदेश आइसकेपछि अब उनीहरूलाई थुनामा राख्ने अथवा धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
5: कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको छ। प्रहरीले अनुसन्धानको क्रममा 12 जनालाई पक्राउ गरेको थियो, अन्य फरार रहेको प्रहरीले जनाएको छ। काठमाण्डु उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा 4,631 सवारी साधन दुर्घटना हुँदा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिको रहेको ट्राफिक प्रहरीले जनाएको छ। 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको बताएको छ। सरकारले 100 दिनको कार्य योजनामा समावेश गरे अनुसार सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
6: सड़कमा सवारी साधन गुडिरहँदा चाहिँ कहिलेकाहीँ 2टा सवारी साधन ठोकेर दुर्घटना पनि भइरहेको स्थिति छ। 2टा सवारी साधन या 3टा सवारी साधन ठोकेर दुर्घटना हुँदाको अवस्थामा चाहिँ त्यो कुल सवारी साधनको गल्ती हो, त्यो एउटा गल्ती पत्ता लगाउनको लागि पछि अनुसन्धान गर्नको लागि पनि त्यो ड्यास क्यामले चाहिँ सहयोग गर्ने भयो एउटा कुरा। अनि अर्को जस्तो अब सवारी साधनमा चलाइरहँदाखेरि सवारी साधनभित्र चाहिँ यात्रुहरूलाई चाहिँ चालकका भनौँ न त्यहाँ चालक लगायत अन्य व्यक्तिहरूले दुर्व्यवहार गरेका या चाहिँ अब त्यहाँ यात्रुबीचका चाहिँ दुर्व्यवहारका कुराहरू पिक पकेटिङका कुराहरू यसलाई पनि अनुसन्धान गर्नको लागि चाहिँ सहयोग पुग्छ। दोस्रो कुरा भयो फेरि ट्राफिक प्रहरीले मात्रै नभएर अहिले सरकारले चाहिँ जुन सयबुधे एउटा शासकीय सुधारको योजनाहरू जुन सार्वजनिक गरेको छ त्यो सयबुधे शासकीय सुधारका योजनामा पनि यो कुरा चाहिँ परेको, त्यसको चाहिँ सुरुवातै हाम्रो यही काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै गरिएको हो।
5: यसैबीच ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लंघन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सड़क पूर्ण रूपमा बन्द भएका छन् भने धेरै ठाउँमा सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्। सड़क विभागका अनुसार सिद्धिचरण लोकमार्ग उदयपुरको कटारी नगरपालिका 16 दलदले क्षेत्रमा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। मार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यान राख्दै गए रातीदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथ ललित पुर पृथ्वी राजमार्ग तनहुँ लमजुङ म्याग्दी भोजपुर र संखुवा सभाका विभिन्न सड़क खण्डहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा आएका छन्। सुरक्षा निकायले जोखिमपूर्ण क्षेत्रमा निगरानी बढ़ाएको जनाएको छ, साथै सुरक्षित भएर यात्रा गर्न आग्रह समेत गरेको छ। आज राति कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ सहित पानी पर्नेछ। अन्य स्थानमा भने पानी पर्ने सम्भावना कम रहेको सीआईएनसँग कुरा गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
7: हालको मौसमको कुरा गर्नुपर्दा कोशी बागमती प्रदेशमा चाहिँ साधारणतया बादल लागेको छ। देशभरका अन्य भूभागहरूमा पनि आंशिक बादल चाहिँ लागेकै अवस्था रहेको छ। अहिले कोशी र बागमतीका थोरै ठाउँहरूमा मध्यमसम्मको वर्षा पनि भइरहेको छ। मेघगर्जन चट्याङ पनि भएको अवस्था छ केही ठाउँहरूमा र लुम्बिनी प्रदेशमा पनि पहाड़ी र हिमाली भूभागमा एक दुई ठाउँमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ। र आज बेलुकाको कुरा गर्नुपर्दाखेरि लगभग यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ। कोशी र बागमती प्रदेशमा चाहिँ हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल नै रहने र अरू भूभागहरूमा पनि आंशिक बादल लाग्ने देखिन्छ।
5: साझा खबरमा अब खेल खबर। काठमाण्डुमा हुने काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 गतेदेखि 15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुनेछ। काभा महिला भलिबल च्याम्पियनशीपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र काजकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ।
0: निरन्तरको मेहनतले जिल्लाकै फार्म हाउसमा काम गर्न पाएपछि दाङका युवा युवती खुशी।
8: फार्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। हजुर 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु।
0: विदेश जाने लहर चलिरहेका बेलामा स्वदेशमै महिला तथा पुरूषका लागि रोजगार प्रदान रिपोर्टसँगै सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
10: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
12: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
13: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
13: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
10: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
14: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
10: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। अब विदेशमा विद्युत बिक्री गर्दा स्वदेशमा प्रयोग हुने बिजुलीमा कुनै असर नपर्ने गरी मात्रै व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ। नेपाल र भारतबीच 2 वर्ष अघि भएको विद्युत खरिद बिक्री सम्झौता विरूद्ध परेको मुद्दामा फैसला गर्दै अदालतले यस्तो आदेश दिएको हो। सार्वजनिक गरिएको आदेशमा 2081 कार्तिक 20 गतेको फैसलाको पुनर्पाठ अनुसार सर्वोच्चले स्पष्ट रूपमा पहिला देशभित्र पर्याप्त विद्युत खपत सुनिश्चित गर्नुपर्ने त्यसपछि मात्र बाँकी रहेको विद्युत निर्यात गर्न निर्देशन दिएको हो। नेपालमा रोजगारी र आमदानीको कुनै सम्भावना नभएको भन्दै दैनिक रूपमा विदेशिने युवाहरूको संख्या 2000 भन्दा बढ़ी छ। गाउँघरमै केही गरौं भन्ने भन्दा पनि लहलहीमा लागेर विदेश जाने प्रतिस्पर्धा नै देखिन्छ। तर केही यस्ता युवाहरू छन् जसले दृढ़ इच्छा शक्ति र निरन्तर मिहिनेतले गर्दा आफूले मात्र होइन सयौं मानिसहरूलाई रोजगारी समेत दिइरहेका छन्।
15: दाङको गोराही दुई निमुरियाका स्थानीय वासी असार साउनमा मुस्किलले एक महिना र धान भित्र्याउने बेलामा एक महिना काममा खटिन्थे। बाँकी समय धेरै जसो उनीहरू केही पनि काम पाउँदैनथे। काम नपाउँदा गाउँका महिलाहरू खाली बस्न बाध्य हुन्थे भने युवाहरू रोजगारीको खोजीमा टाढा जानुपर्ने बाध्यता थियो। अहिले भने दृश्य बदलिएको छ। गाउँमै सञ्चालनमा आएको व्यवसाय कृषि फार्मले स्थानीयलाई काम दिँदा घर व्यवहार चलाउन समेत जिलो भएको छ। स्थानीय मुना चौधरी र देवा चौधरी,
16: हामीलाई धेरै कमाई भएको छ। अब अन्त जानु गएर हामीलाई कमाउनु परेको छैन। गाउँ घरमा कमाइरहेको छौँ। केटाटी पढाउन सजिलो भयो। हामीलाई धेरै खुसी भएको छौँ यसमा काम गरेर।
17: हजुर, अब मेरो घरमा 5 जनाको परिवार छ। मेरो श्रीमानले घर बनाउने काम गर्नुहुन्छ। म तरकारी फर्ममा काम गर्छु। मेरो कमाईले घर खर्च चलाउनुहुन्छ। 15-16 हजार आउँछ। बुढाको कमाई बचत हुन्छ। म यहीमा खुसी छु। म तरकारी फर्ममा काम गर्न पाछु। म धेरै खुसी छु।
15: कोराही उपमहानगरपालिका 2 निमुरियामा युवा हरिजीसीले 7 वर्ष अघिदेखि सञ्चालन गर्दै आएको फार्ममा अहिले दैनिक 40 जना भन्दा बढ़ीले काम पाएका छन्। फार्ममा तरकारी लगाउने, गोडमेल गर्ने, टिप्ने लगायतको काम पाइने भएपछि पहिले जस्तो खाली बस्नुपर्ने अवस्था छैन भने विद्यार्थीहरू समेत पढ्दै कमाउँदै रमाइरहेका छन्। अर्का स्थानीय सुमिना चौधरी र किरिमलाल चौधरी,
18: यसमा चाहिँ हाम्रो गाउँको सबैजना चाहिँ काम गर्न आउनुहुन्छ। अनि म पनि 12 को एक्जाम दिइसकेपछि यतिकै खाली बस्नुभन्दा म पनि केही गरू भनेर चाहिँ केही कृषि फर्ममा चाहिँ काम गर्छु। अनि यसमा चाहिँ महिनाको 15-16 हजार चाहिँ कमाइ हुन्छ। अनि यो पैसाले म अब फ्यामिलीलाई पनि पैसा दिन्छु। अनि मैले आफूलाई खर्च पनि हुन्छ।
8: म पहिला बाहिर बस्थेँ। यहाँ फर्म खुलिसकेपछि म बाहिरबाट आएर यहीँ काम गर्छु। म मेरो 6-7 वर्ष यहीँ भयो। 6-7 वर्ष म यहीँ गइरहेको छु। हजुर, 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु। यिनको हाजिरी साजिरी लेख्ने, हिसाब किताब गर्ने हरिजीसीले मलाई यही जिम्मा दिएको छ। यहाँ म रोजगारी पाउँदा म खुसी छु। मेरा दिदी भाइहरू पनि सबै खुसी छन् रोजगारमा।
15: 7 वर्ष अघि 7 कट्ठा जग्गाबाट शुरू भएको जीसीको तरकारी खेती अहिले 14 बिगामा फैलिएको छ। आफ्नो 1 बिगा र बाँकी जग्गा भाडामा लिएर उहाँले व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। वार्षिक 2 करोड़को कारोबार गर्ने जीसी कामदारहरूको ज्यालामा मात्रै झण्डै 1 करोड़ वार्षिक खर्च गरेको बताउनुहुन्छ।
19: 7 कट्ठाबाट शुरू गरेको हो। त्यति बेला मसँग 2-3 जना मान्छेले मेरो काम गर्नुहुन्थ्यो भने यो प्रत्येक वर्ष फार्म बढ़ाउँदै आउँदै गर्दाखेरि अहिले चाहिँ मेरो लगभग 14-15 बिगामा काम मेरो फर्ममा अहिले लगभग 45-50 जनाले पर दिन काम गर्नुहुन्छ। उहाँहरू पनि खुसी हुनुहुन्छ, म पनि खुसी छु। होइन, हरियालीमा बस्यो गाउँमा, होइन, रमाइलो छ।
15: जीसीले कृषि फार्म मार्फत मौसम अनुसार टमाटर, बोडी, काँक्रा, गोबी लगायतका तरकारी फलाउनुहुन्छ भने उत्पादन भएको तरकारी बिक्रीका लागि घोराही बजारमा पसल पनि सञ्चालनमा ल्याउनु भएको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम, दाङ।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्लो समय बढ़दै गएको डेंगीको संक्रमण रोक्न सावधानी अप्नाउनुपर्ने,
20: तपाईँ अब आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लामखुट्टेले नटोकोस्, होइन, अथवा तपाईँको घरमा अरूलाई पनि ज्वरो आयो भने अरूलाई पनि डेंगी हुन सक्छ भने तपाईँ सतर्क रहनुहुन्छ।
0: परीक्षण गर्न झन्झट मान्न नहुने विज्ञको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
21: क्लासिक टेक को वाईफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
22: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
3: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 287 खण्डमा छौं। आजको हाम्रो पालोमा हामी पछिल्लो समय नेपालमा फैलिँदै गएको डेंगी संक्रमणको कारण र समयमै परीक्षण गराउनुको महत्वको बारेमा चर्चा गर्दैछौं। यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी।
23: क्लाइमेट चेन्ज भइरहेको छ, त्यसले गर्दाखेरि चाहिँ यो हाम्रो पहाड़ी क्षेत्रहरूमा अथवा हिमालतिर पनि गर्मी बढ्दै गइरहेको छ र त्यही अनुसार चाहिँ त्यो क्षेत्रहरूमा पनि लामखुट्टे चाहिँ सर्भाइभ गर्न सकिरहेको छ, अण्डा पार्न सकिरहेको छ र लामखुट्टेको पपुलेसन बढ़िरहेको छ। त्यसै कारणले शुरूमा चाहिँ हाम्रो तराईको क्षेत्रहरू मात्रै यस्तो डिजिज देखिन्थ्यो भने यो काठमाडौँको जिल्लाहरू पहाड़ी जिल्लाहरूमा देख्न थालिसक्यो र इभन उच्च हिमाली क्षेत्रहरूमा पनि देख्न थालेको छ। भनेपछि एउटा चाहिँ हजुरको क्लाइमेट चेन्जले गर्दाखेरि मस्किटोको पपुलेसन बढ़ेको पनि हो, अर्को चाहिँ अर्बनाइजेसन, हाम्रो जुन हिसाबले चाहिँ ट्रान्सपोर्टेसन मान्छेहरूको मुभमेन्टहरू त्यो रहेको छ, त्यसले गर्दाखेरि चाहिँ डेङ्गी संक्रमित मान्छे काठमाडौँमा संक्रमित मान्छे हिमाली क्षेत्रमा जानु हो भने र त्यहाँ अलरेडी मस्किटो छ भने त्यो लामखुट्टेले उहाँलाई टोकेपछि अनि त्यो लामखुट्टे पनि इन्फेक्टेड हुन्छ र त्यसले अरूलाई पनि सार्छ। भनेपछि यसरी यो पपुलेसन माइग्रेसन जुन भइरहेको छ त्यसले गर्दा पनि डेङ्गी चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहेको हुन्छ।
3: पछिल्लो समय नेपालमा डेङ्गी संक्रमण बढ़िरहेको छ, खास यो डेङ्गी संक्रमण चाहिँ किन फैलिरहेको छ?
23: यो सिजनमा किन बढ़्यो भन्दाखेरि चाहिँ अहिलेको समर सिजन र रेनी सिजनमा चाहिँ लामखुट्टेको चाहिँ वृद्धि विकास बढ़ी हुन्छ, उसले अण्डा पार्छ र अण्डाबाट जुन लामखुट्टे निस्किन्छ त्यो साइकल चाहिँ एकदम चाँडो पनि हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अहिलेको यो रेनी र समर सिजनमा चाहिँ यसको मस्किटो बर्न डिजिज लाइक डेङ्गीहरू चाहिँ बढ्दै जान्छ।
3: नियन्त्रण गर्न चाहिँ खास के गर्नुपर्छ? अहिले सरकारले खोज र लार्वा नष्ट गर अभियान चलाइरहेछ, तर त्यो त्यति धेरै प्रभावकारी देखिएको छैन।
23: अब जस्तो कि अहिले मैले भने यो डेङ्गी फैलिनमा चाहिँ एउटा चाहिँ लामखुट्टेको पपुलेसन कन्ट्रोल गर्नु पर्यो। लामखुट्टेको पपुलेसन कसरी बढ्छ त भन्ने कुरा त्यो हामीले थाहा पाउनु पर्यो।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यस्तै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: किन आँखा मिचेको मिचे गरेको
6: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाइसी क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
5: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
6: ए त्यसो भए जोगिन के गर्ने त
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस
6: बुझे
5: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने

0: नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
10: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलुत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಹಾರ್ದಿಕ್ ನಿಮಂತ್ರಣ. हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधिया पण्डको जीवनी कवितालाई सत्सङ प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवामा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ.
2: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म. समय 11:30 बजेदेखि 2 बजेसम्म. स्थान आश्रम प्रांगण. अध्यक्ष मैनादेवी भण्डारी.

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगरोस्।
1: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855509934।
3: रमिला तिमीले के भन्न खोजेको हो, के हो भन, धक्नमा नि भन न।
4: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
3: किन त्यस्तो गरेको होला त?
4: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
3: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
5: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: झाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 उन्नाइस भएन।
6: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ हेर्नुहोस्, जमा नै फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यही एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सिताजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गए थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
9: श्री बाबा म बेस्तरी खुसी। म त अहिले
8: अब त म त बचे भनेको छ नि। म
9: सुँगै सुँगै रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँ झस्का हानि, यहाँबाट झस्का हानि र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतातै पोल्ने, दुख्नी बेसी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
11: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुक नारायणगढ चितवन, मोबाइल 9855050934।
12: जातीय विभेद के अंतेक करा जाए, जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला। कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए। छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
13: आग लागी तथा डडेलो बाट जोगियौं र जोगाऊ।
14: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
13: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
14: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
13: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
14: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
13: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
14: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
13: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
14: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
13: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
14: तिलुत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जनापुर, मणिग्राम, रूपन्देही।
15: शान्तिको मोहन लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
1: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा यी औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
2: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
8: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
7: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
8: कहाँ हुनु नि, वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
7: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
8: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
7: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
8: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
7: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
9: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: ग्राम बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुख शांति र समृद्धिका लागि जीवन विज्ञान जीवन जिउने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुतिका साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: राज पौडेलजी सोध्नुहुन्छ, व्यस्त र हतारको जीवन शैलीलाई कसरी ध्यानमय बनाउने? थकित अवस्थामा ध्यानलाई ध्यान लाग्छ कि लाग्दैन? ध्यानलाई त व्यस्तता या फुर्सद भनेर त्यो आवश्यकतै छैन। ध्यान त सजगता हो, तपाईँ जे गर्नुहुन्छ त्यसमा होस जोडिदिनुहोस्, ध्यान भइहाल्यो। सजग भएर काम गर्नुहोस्, ध्यान भइहाल्यो। हो, हतार गरेर काम गर्दा सजगता छुट्न सक्छ, असजग हुन सकिन्छ। त्यसकारणले धेरै हतार नगर्नुहोस्, छिटो गर्नुहोस्। छिटो गर्नु र हतार गर्नुमा फरक छ, किनभने छिटो शरीरले गर्छ, हतार मनले गर्छ। त्यसकारण यो मनलाई चाहिँ हतार गर्न नलगाउने, शरीरले छिटो गर्दा हुन्छ। छिटो गर्नुलाई नै फेरि हतार गरेर नठान्दा हुन्छ। तर हतार मनले गर्यो भने चाहिँ मन असजग हुन सक्छ, बेहोसीतिर जान सक्छ। यदि मनले हतार गरेको छैन भने त्यहाँ सजगता बन्न सक्छ, र सजगता बन्यो भने थकाइ लाग्दैन। हतार मनले गर्छ, छिटो गरेर कहिल्यै थकाइ लाग्दैन, थकाइ हतार गरेपछि लाग्छ, थकाइ बेहोसीमा काम गर्दा लाग्छ। जति तपाईँ सजग भएर काम गर्नुहुन्छ, सजग भएर काम गर्नुभयो भने आनन्द आउँछ, र आनन्द र थकाइ एक अर्काका विपरीत हुन्। जहाँ आनन्द हुन्छ त्यहाँ थकाइ हुँदैन, जहाँ थकाइ हुन्छ त्यहाँ आनन्द हुँदैन। अब सजग भयो कि त आनन्द आउँछ, तपाईँले सुन्नु भएको छ कहीँ? आज मैले यो काम बडो ध्यान लगाएर गरेँ, यो काम गर्नमा खुब ध्यान लाग्यो, त्यसकारण खुब मलाई थकाइ लागेको छ, सुनेको छ कहीँ? ध्यान लागेपछि त थकाइ हराउँछ। किन हराउँछ? ध्यान लगाएर काम गरेपछि आनन्द आउँछ, सुन्नु भएको छ कतै? मैले खुब ध्यान दियो, काम गर्न खुब ध्यान लाग्यो के, ध्यान लगाएर काम गरेँ त्यही भएर विरक्त लागेको छ, सुनेको छ? ध्यान लगाएर काम गरेपछि कहिल्यै विरक्ति हुँदैन, आनन्दै आनन्द हुन्छ। र आनन्दमा काम गर्ने व्यक्तिको लागि कहीँ थकाइ लाग्छ र? जुन काम गर्दाखेरि आनन्द आउँदैन, जबरजस्ती गर्नुपर्छ, मन नपराई नपराई दुखी भएर गर्नुपर्छ, त्यस्तो काममा चाहिँ एकदमै थकाइ लाग्छ। र हतार भने त्यस्तै काममा हुन्छ, त्यही काममा मनले हतार गर्छ, कतिखेर काम सिद्ध्याउँ कतिखेर सिद्ध्याएर यहाँ भागौँ जस्तो हुन्छ। अब आनन्द आइरहेको छ, काम गर्दा किन सिद्ध्याउँछ नि? एकछिन अरू काम गर्न पाए पनि हुन्थ्यो, कस्तो मजा आइरहेको छ हुन्छ। अनि हतार हुँदै हुँदैन, मनले अनि हतार गर्दैन, जहाँ आनन्द आउँदैन त्यहाँ मनले हतार गर्छ। अब थकाइ पनि नलागोस्, हतार पनि नहोस्, त्यसको लागि के गर्नु पर्दो रहेछ त? जे काम गर्यो त्यसमा ध्यान लगाएर गर्नु पर्दो रहेछ। ध्यान लगाएर काम गर्नुभयो भने तपाईँले ध्यानको लागि छुट्टै समय निकाल्नु पर्दैन, र जसले ध्यानलाई अलग समय निकाल्छ, कामलाई अलग समय निकाल्छ, त्यो व्यक्तिले ध्यान गर्न जानेन भन्ने बुझिन्छ। होइन भने कर्म नै ध्यान भन्छ। म जे काम गरौँ त्यही ध्यान भयो, ध्यानको लागि छुट्टै समय निकाल्नै परेन। मात्रै सजग भएर होसपूर्वक मन लगाएर ध्यान लगाएर काम गर्नुहोस्, त्यो काम नै ध्यान भयो, र काम ध्यान बन्नुपर्छ। होइन भने त एक घन्टा ध्यान हुन्छ, तपाईँ बिहान एक घन्टा ध्यान गर्नुहोला, एक घन्टा सजग हुनुहोला, बाँकी 23 घन्टा त असजग हुनुहुन्छ नि, 23 घन्टा चाहिँ बेहोसीमा काम गर्ने, 1 घन्टा होसमा रहँदैमा होस बढ्छ कि क्या? त्यस कारणले यहाँले के विचार गर्नु पर्यो भने, मेरो जीवनशैली पूरै जीवनचर्या नै ध्यानमय होस्, मेरो जीवन नै ध्यानमय होस्, म जे गरौं ध्यान बनोस्, सास फेरे पनि ध्यान, हिँडे पनि ध्यान, खाए पनि ध्यान, बोले पनि ध्यान, म जे गरौं ध्यान बनोस्। बस यसको अभ्यास गर्नुपर्छ। यो अभ्यास भयो भने तपाईँ यो प्रश्न आफै हराउँछ, किनभने मेरो जीवनशैली नै ध्यान बन्यो। अनि यहाँ भन्नुहुन्छ, थकित अवस्थामा ध्यान लाग्छ कि लाग्दैन? थकित भए पो ध्यान लाग्छ कि लाग्दैन प्रश्न। जुन व्यक्ति आनन्द भावमा काम गर्छ त्यसलाई के को थकाइ? आफ्नो परीक्षा गर्नुहोला। यो मलाई ध्यान लाग्यो लागेन म कस्तो छु त टेस्ट त गर्नु पर्यो नि त, आफ्नो परीक्षण त आफूले गर्नु पर्यो नि। बिहान उठ्दाखेरि जुन ताजगी हुन्छ नि, बिहान काममा निस्किनुहुन्छ घरबाट, त्यो बेलामा जुन फुर्ती हुन्छ, ताजापन हुन्छ, बेलुका कामबाट फर्किनु या बेलुका सुत्ने बेलासम्म पनि त्यही ताजगी रहनुपर्छ, त्यही फुर्ती रहनुपर्छ। अलिकति पनि बेलुका थकान महसुस भयो भने मैले काम गर्न जानिनँ भनेर बुझ्नुहोस्, काम गर्ने तरिका मिलेन, म खुसी भएर काम गरिनँ, रमाएर काम गरिनँ, कहीँ न कहीँ दुखी भएर काम गर्ने बुझे हुन्छ, होइन भने थकाइ लाग्दै लाग्दैन। यी हामीले पनि गरेका छौँ। बिहान 5:30 बजेबाट क्लास सुरु हुन्छ, त्यसको लागि घटीमा पनि 4:30-4:30 त उठ्नु पर्यो, र बेलुका 9:30 बजेसम्म पनि क्लास चलिरहेको हुन्छ। विश्राममा जाँदा 10:30 हुन्छ, बिहान 4:30-4:30 बजेदेखि बेलुका 10:30-10 बजेसम्मको दौडधुप छ, निरन्तर खटाइ छ, काम त छ नि। तर यहाँलाई म अहिले भन्छु, हामीलाई नै हेर्नुहोला, बिहान जुन ताजा देख्नुहुन्छ अनुहार, बेलुका 9:30 बजे अलिकति पनि अनुहारमा थोरै पनि थकान देख्नुभयो भनेदेखि नै त्यतिखेर प्रश्न गर्नुहोला, गुरु आज थकान देखिया छ नि, त्यो दिन म भनौँला आज मेरो जीवन शैली बिग्रियो, मैले बिगारेँ, होइन भने बिहान जस्तो त्यस्तै हुन्छ अनुहार, याद गर्नुहोला ल, रत्ती पनि थकान हुँदैन, बिहान जस्तो थिएँ बेलुका सुत्ने बेलासम्म त्यस्तै फुर्ती, र बेलुका जस्तो अनुहार लिएर सुत्यो बिहान उठ्ने बित्तिकै त्यस्तै अनुहार हुन्छ। धेरै मान्छेको अनुहार बेलुका सुत्ने बेला त ताजै छ, बिहान चाउरिएको हुन्छ, सबै निचोरिएको, अनि बिहान मुख धोएर आउँदाखेरि पनि त्यो छाला चाहिँ सोरिएकै हुन्छ कति ठाउँमा, त्यस्तो अनुहार बिग्रिएको देख्नु भएको छ धेरैको, बिहान उठ्दाखेरि अनुहार बिग्रियो। यसको अर्थ उसको जीवनशैली गलत छ, ध्यानमय छैन। ध्यानमय व्यक्तिको अनुहार कहिल्यै बिग्रदैन, बिहान जस्तो बेलुका त्यस्तै ताजा, बेलुका जस्तो सुत्यो बिहान उठ्दा उस्तै ताजा, जस्ताको तस्तै। त्यसलाई के को थकाइ? जतिसुकै काम गरोस् न, के को थकाइ? किनभने उसको कामभित्रै विश्राम हुन्छ, जहाँ रमाएर काम गरेको छ त्यहाँ के को थकाइ? थकाइ भनेको शरीरको होइन मनको रहेछ, थाक्दो रहेछ मन, शरीर कहाँ हो र? शरीर थाक्यो भने त हेर्नुहोस्, एकछिन विश्राम गर्नुभयो भने सकियो, 20 मिनट तपाईँलाई शरीरलाई आराम दिनुहोस्, फेरि 2-3 घन्टा काम गर्न तयार हुन्छ। तर मन थाक्यो भने, 20 मिनट काम गर्यो भने 3 घन्टा विश्राम गर्नुपर्छ, उल्टो हुन्छ। जसले मनलाई खुशी राखेर काम गर्यो उसलाई यो गुनासो आउँदैन।

0: झापामै पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: सनिसरी रोड फिर्ता मोड फोन नम्बर 542005 542005

0: शरीर फुलेर भ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भन्ने हेर्दछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
1: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: हेलो
4: हजुर, हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
5: लो दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी।
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौ।
14: हार्दिक निमन्त्रणा, हाम्रो यस संस्था अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रममा आश्रित सुरेन्द्र बानियाले महाभारत कुन्ती पुत्र राधेय पण्डको जीवनी कवितालाई सत्सङ्ग प्रवचन गर्ने कार्यक्रममा सम्पूर्ण आमा समूहहरू, कर्मचारीहरू, संघ संस्थाहरू, सम्पूर्ण धर्मप्रेमी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरू उपस्थित भएर प्रवचन श्रवण गरी पुण्य आर्जन गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
15: मिति 2083 जेठ 7 गतेदेखि 13 गतेसम्म, समय 11:30 बजेदेखि 2 बजेसम्म, स्थान आश्रम प्राङ्गण, अध्यक्ष मैनादेवी भण्डारी।

0: 1 point Sangha, Sadai rewarded.
1: आग लागी तथा डडेलो बाट जोगिउ र जोगाउ
2: चैत बैशाखमा सुखायम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
1: सलाई लाइटर जस्ता सामान बालबालिकाको पहुँचबाट टाढा राखौ।
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
1: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
1: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
2: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
1: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
2: तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मणिग्राम रूपन्देही।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आउनुहोस् शुरूआतमा गरौं अहिलेसम्मका मुख्य खबर शीर्षकहरू। आजदेखि संघीय संसदको बजेट अधिवेशन शुरू हुँदै सरकारको नीति र कार्यक्रम प्रस्तुत हुने। तिलोत्तमाको मंगलापुर कान्छी बजार सड़क स्तरोन्नति कार्य सम्पन्न, 57.8 करोड़ लागत। होटलमा जारी मीडिया मन्थन तथा राष्ट्रिय संचार सम्मेलनमा आइतबार विभिन्न विषयमा छलफल, पत्रकारले सधैं सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा जोड़। डोजरको गर्जनसँगै खाली भए अतिक्रमित बस्ती, कोहलपुरमा 100 घर टहराएर बस्तीहरू हटाइँदै। चालू आर्थिक वर्षको 10 महिनामा सरकारले खर्चियो करिब 11.5 खर्ब रूपियाँ। एसईई नतिजाको अन्तिम तयारी हुँदै एसएमएस, आईभीआर र वेबसाइटमा समेत हेर्न सकिने। कम्युनिष्टहरूलाई जीरोमा लैजाने षड्यन्त्र भइरहेको र पार्टी एकता बाध्यता भइसकेको नेकपा संयोजक प्रचण्डको भनाई, सरकारले श्रमजीवी र गरीब वर्गमाथि हमला गरेको आरोप। एफएम रेडियोमाथि भइरहेको धरपकड रोक्न संचार क्षेत्रका 3 संस्थाको संयुक्त अपील, संवाद र सहमतिका माध्यमबाट संगीत रोयल्टी विवाद समाधान गर्न आग्रह। नेपालका गुन्द्रुक, कोदो, भटमास जस्ता कृषि उपजमा अस्ट्रेलियाले लगायो प्रतिबन्ध। तिलोत्तमा वड़ा नम्बर 6 वक्तृत्वकला प्रतियोगिता सम्पन्न। र पञ्चकन्या रूपन्देही सुपर लीग क्रिकेटमा हिजो सम्पन्न खेलमा तिरुपतिद्वारा देवदह पराजित, आज पनि खेल हुँदै।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा संघीय संसदको बजेट अधिवेशन आज सोमबारबाट प्रारम्भ हुँदैछ। आज नै सरकारले नीति कार्यक्रम पनि प्रस्तुत गर्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको समीक्षा बैठकलाई आज सम्बोधन गर्नुहुने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। नेपालको संविधानको धारा 95 अनुसार राष्ट्रपतिले आज अपरान्ह 4 बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा तोकिएको समय अगावै उपस्थित हुन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि अपरान्ह 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक डाकिनेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने र मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ। यस्तै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनको लागि पेश हुने र प्रतिनिधि